0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142333, मोबाइल 98678168।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460269625।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620220।
10: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560883507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466188817।
14: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
15: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461633101 र 98468385022।
16: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
17: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656।
12: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: दैनिक प्रावधान
1: मध्यपूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस विद्युतीय गाडीतर्फको फटको अझै असहज
0: इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार हर्मुज क्षेत्रमा तनाव कायमै शान्तिवार्ता अनिश्चित
1: र आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए
2: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना
3: जीवनाशक विषादी विष हो औषधि होइन यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ
2: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ
3: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र
4: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ
5: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना एलएस होराइजन 12 अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो योजना आकार ₹1,20,00,000 न्यूनतम लगानी ₹1,000 प्रति युनिट मूल्य ₹10 मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ एलएस होराइजन 12 आजको स्मार्ट योजना भोलिको सुरक्षित भविष्य म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
6: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
6: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-333 493-555
10: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ
11: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान
0: काया कैरनमा अब खबरको सिलसिला नीतिगत सुधार सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता राख्दै सरकारले आज आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा दिउँसो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ देशको संरचनात्मक कमजोरी सुधार्दै सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि दृढ़ताका साथ अघि बढ़ने नीति तथा योजना ल्याउने सरकारले बताएको छ अर्थतन्त्र संरचना र स्तर उन्नतिको चरणमा प्रवेश गरेकाले आउँदो वर्षदेखि दोस्रो चरणको सुधार शुरू गर्ने सरकारको नीति छ। अर्थ राजनीतिक संकटको जरो विकृत प्रोत्साहन संरचनामा निहित रहेको भन्दै महँगो चुनाव, अपारदर्शी चन्दा संकलन र बोजिलो दलीय संरचनाले राजनीतिलाई सेवा होइन पेसा र लगानीको माध्यमका रूपान्तरण गरेको आरोप सरकारले अघिल्ला सरकारहरूलाई लगाउँदै आएको छ। मुख्य गरी नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पुँजीवादका कारण देश गम्भीर अवस्थामा पुगेको सरकारको दावी छ। यसले उद्यमशीलता, प्रतिस्पर्धा र नवप्रवर्धन मार्फत आर्थिक वृद्धिमा अवरोध सृजना गरेको भन्दै त्यसमा सुधारका योजना अघि सार्ने सरकारको तयारी छ। प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन हुने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको खबर कान्तिपुरले लेखेको छ।
1: यसैबीच आउँदो वर्षको बजेट निर्माणमा सरकारले सक्रियता बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्री, योजना आयोगका पदाधिकारी र अन्य विज्ञसँग छलफल गर्नेदेखि सर्वसाधारणबाट सुझाव लिने काम थाल्नु भएको छ भने अर्थमन्त्री डाक्टर सोनिम वागले मन्त्रालयगत छलफल र स्रोत व्यवस्थापनमा जुट्नु भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन ऐन अनुसार बजेटका सिद्धान्त र प्राथमिकता बजेट प्रस्तुत गर्नु 15 दिन अगाडि नै छलफल भई पारित गरेर सरकारलाई सुझाव दिइसक्नुपर्छ। ऐनको दफा 11 उपदफा 1 भनिएको छ, प्रत्येक आर्थिक वर्षका लागि यस ऐन बमोजिम विनियोजित विधेयक पेश गर्नुभन्दा कम्तीमा 1 अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसदमा प्रस्तुत गर्नुपर्छ। संविधानमा उल्लेख भएको जेठ 15 बजेट ल्याउनै पर्ने बाध्यकारी व्यवस्था अनुसार ऐनमा भनिए अनुसार बजेटको सिद्धान्त र प्राथमिकता 1 अगावै अर्थात वैशाख 15 भित्र संसदमा पेश गरिसक्नु पर्थ्यो, तर अहिले संसद अधिवेशन नै नभएकाले सरकारले यो पेश गरेको छैन। सरकार बजेट निर्माणमा केन्द्रित आजको नयाँ पत्रिकामा खबर छ।
0: सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश ल्याइएकोमा विरोध गर्दै आएका कांग्रेस, एमाले र नेकपा सबै अध्यादेश एकैपटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा नै पुग्न नसकेका खबर कान्तिपुरले लेखेको छ। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। प्रतिनिधि सभामा सत्तारूढ़ रासोपाको झण्डै 2/3 सीट रहेकाले अध्यादेश स्वीकृत गर्न समस्या छैन, तर राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन। त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृह कार्यमा कांग्रेस, एमाले र नेकपा लागेका हुन्। हालै जारी गरिएका सबै 8 अध्यादेश आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची छ। राष्ट्रिय सभा अध्यक्षले अस्वीकार प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत पुगे अध्यादेश त्यही चरणबाट स्वत खारेज हुन्छ। सदनमा अस्वीकृति नभए मात्र सरकारले प्रतिस्थापन विधेयक अघि बढ़ाउने बाटो खुल्छ। संविधानविद एवं वरिष्ठ अधिवक्ता विपिन अधिकारी विधेयकका हकमा राष्ट्रिय सभालाई पन्छाएर अघि बढ़ने सुविधा भए पनि अध्यादेशमा सरकारलाई त्यस्तो सुविधा नभएको बताउनुहुन्छ।
1: मध्यपूर्वमा चलिरहेको तनावका कारण मानव विकास सूचकांक एसडीआईमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्रसंघका विकास कार्यक्रम यूएनडीपीले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला, विप्रेषण आप्रवाह र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपाल पश्चिम एशिया द्वन्दको जोखिममा रहेको यूएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरिएको पश्चिम एशिया द्वन्दको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ। गएको अप्रेल मध्यतिर प्रकाशित मिलिट्री एक्सलेसन इन द मिडल ईस्ट ह्यूमन डेभलपमेण्ट इनफ्याक्ट एक्रस एसिया एण्ड द पेसिफिक शीर्षकको प्रारम्भिक मूल्यांकन प्रतिवेदनमा फागुन 16 गतेदेखि चलिरहेको द्वन्द्व लम्बिए नेपाल र पाकिस्तानले मानव विकासमा सबैभन्दा बढ़ी क्षति बिहोर्नुपर्ने चेतावनी दिएको छ। युद्धका कारण खाड़ी क्षेत्रको अर्थतन्त्र कमजोर हुँदा विप्रेषण आमदानी घटेर त्यसले घर परिवारको क्रय क्षमता ह्रास भई खाद्य सुरक्षामा थप दबाव पर्न सक्ने पनि प्रतिवेदनले जनाएको छ। युद्धकै कारण कृषिमा व्यापक प्रयोग हुने फस्फेट मलका लागि आवश्यक सल्फरको ढुवानी पनि अवरूद्ध भएको छ। युद्धका कारण पेट्रोलियम पदार्थको सहउत्पादन, सल्फरको मूल्यवृद्धिसँगै आपूर्ति असहज हुँदा नेपालको कृषि क्षेत्रमा मुख्य योगदान रहेको धानको उत्पादनमै असर पुग्ने पनि प्रतिवेदनमा जनाएको खबर आजको कान्तिपुरमा छ।
0: इन्धनको मूल्य वृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ्दा जीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध शुरू गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्यधिक मूल्य बढ़ेको छ। भन्सार विभागका अनुसार गएको वर्ष आयातित चार पाङ्ग्रे सवारी मध्ये विद्युतीय गाड़ीको हिस्सा 71% र डिजल पेट्रोल सवारीको हिस्सा 21% भए पनि दुई पाङ्ग्रेतर्फ विद्युतीय गाड़ीको हिस्सा 6% हारारीमा मात्र छ। यसबाट दुई पाङ्ग्रे गाड़ीमा भर पर्ने र सार्वजनिक यातायात सेवा उपयोग गर्ने मध्यम वर्गमा सबैभन्दा बढ़ी मार परेको देखिन्छ। इन्धन मूल्यमा हुने घटबढ़ अनुसारै सार्वजनिक गाड़ीको भाड़ा दर पनि घटबढ़ हुने गर्छ। पछिल्लो पटक सरकारले यात्रुवाहक गाड़ीमा औसत 16.71% भाड़ा बढ़ाएको छ। यसले मध्यम वर्गलाई मार परेको छ। विद्युतीय गाड़ीतर्फको फड्को अझै सहज हुन नसकेको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा वर्षाको बेला पानीजन्य रोग र ध्यान दिनुपर्ने विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: सफल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
2: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन, सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ, राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, मध्य पूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन, इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिक सकस लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बागमती बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी समेत चल्ने सम्भावना छ। मौसममा आएको परिवर्तनसँगै सरुवा तथा कीटजन्य रोग, श्वास प्रश्वास सम्बन्धी समस्या, खाना र पानीजन्य रोगहरूको प्रकोप फैलने सम्भावना छ। वर्षाको बेला हुन सक्ने स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा साथी सम्झना महर्जनले स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँग कुरा गर्नु भएको छ।
4: खास गरेर पानीका मुहानहरू कन्टामिनेसन हुने, फोहोर मैला जाने, सफासुग्घर नराख्ने हुँदाखेरि त्यो पानी दूषित भई सर्वसाधारणले त्यो पानी प्रयोग गर्दाखेरि ठूलो मात्रामा झाडा पखाला आउँ, जन्डिसदेखि लिएर हेपाटाइटिस ए, हेपाटाइटिस ई भयो, कलेराको पनि प्रकोप एकदम बढ्ने सम्भावना हुन्छ, रुवा रोगहरू, टाइफाइडहरू, आन्द्राको रोग पनि चाहिँ देखिने सम्भावना प्रशस्त मात्रामा हुन्छ। यो सबै पानीको कन्टामिनेसनले गर्दाखेरि हुने रोग हो। यो
5: मौसमको बदलाव सँगसँगै यो जुन हाम्रो संरचनागत प्रणाली छ नि, त्यसले कस्तो खालको समस्या निम्ति
4: एकदमै असर पर्छ। पानीका मुहानहरूमा सबभन्दा ध्यान दिनुपर्ने जहाँ संकलन गरेको पानीहरू हुन्छ, त्यो संकलित पानीहरू मुहानबाट ल्याउँदाखेरि नै त्यसमा चाहिँ कन्टामिनेसन भइसकेको हुन्छ। त्यसकारण त्यो कन्टामिनेसन बचाउनको लागि स्रोतलाई नै हामीले बचाउनु पर्ने हुन्छ। ती स्रोतहरूलाई चाहिँ सुरक्षित गर्ने, तारबार लगाउने, फोहोर मैला उठाउने, निकास पठाउने कामहरू गर्नुपर्छ। त्यस्तै पानी शुद्धिकरणका प्रक्रियाहरू, विभिन्न प्रक्रियाहरू छ, ती प्रक्रियाहरूलाई अप्नाउनुपर्छ।
5: पानीजन्य रोगहरू नआओस्, जसले गर्दा महामारी प्रकोप उत्पन्न नहोस् भन्नको लागि चाहिँ हरेक पालिकाले चाहिँ केमा चाहिँ विशेष सावधानी चाहिँ अप्नाउनु पर्छ यो बेला चाहिँ?
4: स्वास्थ्य संस्थाहरू भयो, पालिकाहरू भयो, होइन, अस्पतालहरू भयो, नगर अस्पताल भयो, होइन, त्यसपछि स्वास्थ्य चौकीहरू भयो, अस्पतालै भयो, यिनीहरूले पनि एकदम तयारी हालतमा रहनुपर्छ। सुरक्षित पानीको, सुरक्षित खानाको, सुरक्षित आरामको, विभिन्न किसिमको व्यवस्थापनको लागि चाहिँ जनचेतना जगाउने कामहरू गर्नुपर्ने हुन्छ। मुहानहरू सफा गर्नेदेखि लिएर पानी, जुन पानीका मुहानहरूको चाहिँ त्यो पानी सुरक्षित छ छैन भने जुन त्यसको चाहिँ टेस्ट गर्ने कुराहरूदेखि त्यसको व्यवस्थापन गर्नुपर्छ।
5: बुन्दागत रूपमा भन्नुपर्दाखेरि चाहिँ सुझाव के दिन चाहनुहुन्छ व्यक्तिलाई?
4: व्यक्तिलाई त आफू चनाखो हुनु पर्यो, आफ्नो स्याहार चाहिँ आफैले गर्नुपर्ने हुनसक्छ, होइन। जस्तै झाडा पाखालाबाट बस्नको लागि सबभन्दा पहिलो भनेको पानी हो। पानी, सुरक्षित पानी हामीले चाहिँ प्रयोग गर्नु पर्यो। पिउन न पहिले आफूले यो पानी सुरक्षित छ, मैले खाँदा मलाई केही असर पर्दैन भने इन्स्योर हुनु पर्यो। एक दुई बजारमा पाइएका तयारी खानाहरू हुन्छन् होइन, बजार गएर खाना किनेर लिएर जान्छौँ भन्छौँ, कमसे कम ती चिजहरू सुरक्षित छ छैन भने कसरी बनाएको छ, कहिले बनाएको भनेर त्यसलाई सुनिश्चित भएर खानुपर्ने हुन्छ। प्रशस्त मात्रामा झोलिलो पदार्थहरू, पानी लगायत अन्य पदार्थहरू प्रशस्त मात्रामा पिउनु पर्ने हुनसक्छ। छालाको सरसफाई, व्यक्तिगत सरसफाई ध्यान दिनु पर्यो। वातावरणीय प्रदूषणहरूलाई हामी कम गर्नु पर्यो। विभिन्न किसिमका मानसिक तनावहरू हुनसक्छ, ती तनावहरू कम हुनको लागि उपायहरू हुनसक्छ। मनोसामाजिक परामर्शदेखि लिएर आफ्नो सेल्फ एक्सर्साइजका कुराहरू भयो होइन, लिएर आफूलाई व्यवहार परिवर्तन गर्न सकिन्छ।
2: स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
9: हाम्रा सेवाहरू
10: ओपीडी सेवा,
9: विशेषज्ञ ओपीडी सेवा,
10: निशुल्क औषधि वितरण,
9: सशुल्क फार्मेसी सेवा,
10: फिजियोथेरापी सेवा,
9: अकुपंचर सेवा,
10: योग परामर्श सेवा,
9: क्रियाकल्प सेवा,
10: पूर्व कर्म पञ्चकर्म सेवा,
9: छार सूत्र सेवा,
10: जलौका सेवा,
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
11: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। वितरण सही नहुँदा र बसाइसेराका कारण नेपालमा गर्भनिरोधक साधनको प्रयोग निकै कम देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययन अनुसार अहिले नेपालमा 43% दम्पतिले मात्रै यसको प्रयोग गर्छन्। स्वास्थ्य मन्त्रालयले 2081 गरेको अध्ययन र नेशनल डेमोग्राफिक सर्वे 2012।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।

0: ब्रान्ड जस्ता निशुल्क उपलब्ध हुनुपर्ने गर्भ निरोधक साधन मध्ये 32 जिल्लाका धेरै जसो स्वास्थ्य चौकीमा नभएको पाइएको थियो। अहिले पनि ती साधन स्वास्थ्य संस्थामा अपुग हुने गरेको परिवार योजना शाखा प्रमुख शर्मिला दाहालले बताउनुभयो। यौन तथा प्रजनन स्वास्थ्य विज्ञ डाक्टर खेम कार्की भन्नुहुन्छ, गर्भ निरोधकका साधनको प्रयोगले जुन हिसाबले हुनुपर्थ्यो त्यो जनशक्ति विदेशमा छ, जोड़ी छुटिएपछि यस्ता साधनको प्रयोगमा समेत कमी आएको छ। अहिले नेपालमा झण्डै 40 लाख युवा विदेशमा छन्, त्यसमध्ये धेरै जसो जोड़ी छुटेर बसेका छन्, यसकारण पनि गर्भ निरोधक साधनको कम प्रयोग भएको देखिन्छ। यो खबर आजको नयाँ पत्रिकामा छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ। इरानले अमेरिकी प्रस्तावको जवाफ पाकिस्तान मार्फत पठाइएको भने पनि त्यसले अमेरिका र इजरायलले राखेका मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले पठाएको जवाफमा तत्काल युद्ध विराम, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध अन्त्य, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा हर्मुजमा इरानको सार्वभौमिक अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको बीबीसीले जनाएको छ। साथै लेबनान र अरू क्षेत्रमा चलिरहेको सैन्य गतिविधि समेत रोकिनुपर्ने इरानको अडान छ। राष्ट्रपति ट्रम्पले इरानको जवाफले आणविक कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता नदेखाएको र अमेरिकाको सुरक्षा चासोलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। ट्रम्पले इरानको जवाफ उपयुक्त नभएको भन्दै अमेरिकाले आवश्यक परे थप कड़ा कदम चाल्न सक्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ।
0: अब केही खेल खबर। नेपाल क्रिकेट संघ क्यानको विराटनगरमा भएको वार्षिक साधारण सभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ। वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाड़ीलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार अवार्ड पाँच विधाका छन्, जसमा सर्वोत्कृष्ट पुरूष र महिला खेलाड़ी हुनेछन्। यसै गरी पुरूष र महिलातर्फ युवा खेलाड़ीलाई अवार्ड दिइनेछ। यसै गरी मोमेन्ट अफ द इयर अवार्ड पनि समावेश भएको उहाँले बताउनुभयो। खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले मुम्बई इण्डियन्समाथि दुई विकेटको रोमाञ्चक जित निकालेको छ। हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले 8 विकेट गुमाएर पूरा गर्यो। त सारेर पहिले ब्याटिङ गरेको मुम्बईले 20 ओभरमा 7 विकेट गुमाउँदै 166 रन बनाएको थियो। जितसँगै बेंगलुरू 14 अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ। हारसँगै मुम्बई इण्डियन्स भने प्रतियोगिताको प्ले अफ दौड़बाट बाहिरिएको छ। मुम्बई 6 अंकसहित तालिकाको नवौं स्थानमा छ। त्यसैगरी हिजै चेन्नई सुपर किंगसँग 5 विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आईपीएलमा प्ले अफ पुग्ने सम्भावना समाप्त भएको छ। चेन्नईमा भएको खेलमा लखनऊले दिएको 204 रनको लक्ष्य चेन्नईले 4 बल बाँकी रहँदा 5 विकेट गुमाएर पूरा गर्यो। आईपीएल क्रिकेटमा आज बेलुकी पौने 8 बजे धर्मशालामा पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। ई बिडिङमा बोलपत्रदाताहरूको गोप्य कागजात फेरबदल हुँदा 313 ठेक्का प्रभावित भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान अनुसार बोलपत्रदाताहरूले पेश गरेका मूल्याङ्कनका कागजातहरूलाई फेरबदल गरेर ठेक्का प्रभावित पारेको देखिएको खबर नागरिक दैनिकले लेखेको छ।
0: सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीमा वरिष्ठ कर्मचारी मध्येबाट नियुक्त सदस्य सचिवलाई पदमुक्त गर्दा राजनैतिक नियुक्ति पाएका उपाध्यक्ष भने पदमा कायमी रहनु भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशबाट सदस्य सचिव महेश भट्टराईलाई पदमुक्त गरेको हो।
1: जुम्ला दार्चुला लगायतका हिमाली क्षेत्रमा यार्चा टिप्न वैशाखदेखि साउनसम्म विद्यार्थीहरू हिमाली पाटनतिर उक्लन्छन्। भविष्यको जो गर्न कलिला विद्यार्थी पाटनतिर हिँडेपछि गाउँका विद्यालय रित्ता र सुनसान देखिएका खबर कान्तिपुरले लेखेको छ।
0: कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको खबर कान्तिपुर दैनिकमा छ।
1: नेपाल उद्योग परिसंघ सीएनआईले आउँदो आर्थिक वर्षको बजेट उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज गर्ने गरी ल्याउन आग्रह गरेको छ।
0: रौतहटको जेठो उद्योग हो श्रीराम सुगर मिल्स। मिलको स्थापना भएसँगै त्यहाँका उख किसानमा छुट्टै खुशी र हौसला थपिएको थियो। 2049 सालमा रौतहटको गरूडा नगरपालिका पाँच महम्मदपुरमा यसको स्थापना गरिएको थियो भने स्थापना लगत्तै संचालनमा आएको यो चिनी मिलले हजारौं किसान र श्रमिकको जीवनयापनमा आर्थिक सुधार ल्याउन मदत पुर्याएको थियो। उद्योग संचालन हुँदा प्रत्यक्ष रूपमा 1,000 भन्दा बढ़ी

0: रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा हजारौं व्यक्ति ढुवानी व्यापार कृषि क्षेत्रतर्फ आर्थिक रूपमा सुधारको पाटोमा जोड़िएका खबर अन्नपूर्ण पोस्टमा छ।
1: काया कैरनमा अब पालो उखानको
0: सापको खुट्टा सापले देख्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन पूर्वाधार सामाजिक क्षेत्र र डिजिटाइजेशन सरकार बजेट बनाउन केन्द्रित संसदमा प्री बजेट छलफल गर्न ढिलाइ
1: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान
0: मध्यपूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस विद्युतीय गाडीतर्फको फटको अझै असहज
1: इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार हर्मुज क्षेत्रमा तनाव कायमै शान्तिवार्ता अनिश्चित
0: र आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए
1: र अन्त्यमा आजको कार्टुन आज हामीले केही दिन अगाडि अविनले बनाउनु भएको गजब छ बास शीर्षकको कार्टुन लिएका छौं। सरकारले राजनीतिक नियुक्ति खारेज गरेपछिको अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा सरकारी कार्यालय छ, भित्र सबै कुर्सी खाली छन्, भित्तामा राजनीतिक नियुक्ति खारेज भनेर लेखिएको छ। हातमा फाइल बोकेर भित्र पस्दै गरेका मान्छे रित्तो कुर्सी र टेबल हेरेर भन्दैछन्, अफिसमा कोही हुनुहुन्छ? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सड़क सुरक्षा जीवन रक्षा।
2: हतारमा बाटो काट्दै हुनुहुन्छ, जति हतार भए पनि एकचोटि दायाँतिर हेर्नुहोस् अनि एकचोटि बायाँतिर पनि हेर्नुहोस्।
3: हरेक पल्ट बाटो काट्दा दायाँ बायाँ हेरेर सुरक्षित रूपमा सड़क पार गर्न सकिन्छ कि सकिँदैन अन्दाज गर्नुहोस् अनि मात्रै बाटो काट्नुहोस् ल।
1: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य।
4: विभिन्न कारणले माटो बिग्रिँदै गइरहेकोले माटो जोगाएर उत्पादन बढाउन
5: माटो जाँच गरी सिफारिसको आधारमा नाइट्रोजन, फस्फोरस तथा पोटास मलहरू सन्तुलित मात्रामा प्रयोग गर्ने।
4: प्राङ्गारिक पदार्थ माटोको जीवन हो, तसर्थ रासायनिक मलको अलावा गोठे मल तथा कम्पोस्ट मल, हरियो मल र जैविक मलको प्रयोग बढाउने।
5: अम्लेपना भएको माटोमा कृषि चुन प्रयोग गर्ने।
4: पशुमूत्रले युरिया मलले जस्तै बिरुवालाई नाइट्रोजन तत्व उपलब्ध गराउने भएकाले बिरुवाको वृद्धिको अवस्था हेरी एक भाग मूत्रमा 3-5 भाग पानी मिसाई बोट बिरुवामा छर्ने।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063-13-195 र 98467-15368।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
9: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98460038302।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौंडा।
12: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
14: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
15: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
16: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
17: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
18: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
17: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
18: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171556606।
16: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
19: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
18: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
17: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
20: ए सबिना, यसको हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
20: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
21: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028 16142।
22: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
23: नमस्कार, पहिलो कार्यक्रम थियो मेरो जुन नसा च्यापेको भनेर कुरा भएको थियो, त्यसमा चाहिँ मैले चाहिँ सबै कुराहरू चाहिँ कसरी नसा च्यापिन्छ भन्ने कुरा भएको थियो। आज चाहिँ नसा च्यापेर के हुन्छ र त्यसको उपचारहरू कसरी हुन्छ भन्ने कुरा चाहिँ आज मैले चाहिँ हजुरहरू चाहिँ मैले चाहिँ यो कार्यक्रममा चाहिँ तपाईँलाई भन्दैछु सबै कुराहरू। जस्तै अब मैले पहिला कुरा के गरेको थिएँ भने नसा कसरी च्यापिन्छ भन्ने कुरा तपाईँले अस्ति मैले पहिलाको एपिसोडमा मैले भनिसकेको छु। अब नसा च्याप्दा के हुन्छ भन्ने कुरा होइन, मेन कुरा नसा च्याप्यो भन्दैमा घाँटीको जुन नसा च्याप्यो कुरा छ, मैले त्यो कुरा गरेको थिएँ। त्यसमा चाहिँ हामीले चाहिँ कहिले पनि नबिर्सौँ कि नसा च्याप्यो ए अलिअलि हो मेरो गइहाल्छ भन्छ, त्यो सोच्नु भएको छ होला सबैले धेरै जसोले होइन। तर कसरी नसा च्यापेर कसरी बिरामी भएर मौका आइपुग्छ त्यो चाहिँ मैले धेरै थाहा पाएको छु। किनभने आजभन्दा मैले भन्नु झन्झन्डै 19 वर्ष भयो यो हार्जोन तथा नसा प्लस म्यानुअल मेडिसिन अथवा म्यानुअल थेरापीहरूको र कायरोप्राक्टिसहरू गरेको मैले 19 वर्ष भयो आज होइन। यसमा चाहिँ बिरामीहरू कसरी आउँछ भन्दाखेरि चाहिँ धेरै जसो बिरामीहरू चाहिँ साधारण नसा च्यापेर आउँदाखेरि चाहिँ उनीहरूले वास्ता गर्दैन, उनीहरूले यसलाई वास्ता नगरौँ एक हिसाबले ठिक पनि हो तर एक हिसाब एकदमै बेठिक पनि हो फेरि है। नसा चाहिँ कसरी च्याप्छ भन्ने कुरा चाहिँ धेरै कुरा चाहिँ बुझ्न जरुरी छ यसमा। यसमा चाहिँ नसा च्याप्ने कहिलेकाहीँ चाहिँ एकदमै सिम्पल तरिकाले थोरै मात्र नसा च्यापेको हुन्छ। नसा चाहिँ कस्तो भने हड्डीले पनि च्यापिन्छ यसमा नसाहरू, लिगामेन्टले पनि च्यापिन्छ र सफ्ट टिस्युहरू भन्छ हामीले, सफ्ट टिस्यु पनि च्यापिन्छ, कार्टिलेजले च्याप्छ हाम्रो नसाहरू, प्लस मेन धेरै जसो नसा च्याप्ने चाहिँ डिस्कबाट हुन्छ। यो धेरै नसा चाहिँ केबाट च्यापेको हुन्छ भनेर त्यो पत्ता नलगाइकन उपचार गर्न पनि त्यति कठिन हुन्छ। नसा च्याप्यो भन्दामा एउटै उपचार हुन्छ भने पनि छैन, यसमा फरक फरकको उपचार हुन्छ। यसमा सबैमा एउटै उपचार लागू हुँदैन, कुनैमा साधन थेरापी गरे पनि ठिक हुन्छ, कुनमा चाहिँ म्यानुअल हामीले गर्छौँ, म्यानुअलमा यसमा चाहिँ म्यानिपुलेसनहरू, कायरोप्राक्टिसहरू, हामीले ओस्टियोपाथहरू ट्रिटमेन्टहरू गर्छौँ, त्यसले पनि ठिक नहुने हुन्छ। यसमा यसमा के युज गर्छौँ भन्दाखेरि हामीले म्यानुअल मेडिसिन युज गर्छौँ यसमा है। अब मेन कुरा चाहिँ म्यानुअल मेडिसिनमा चाहिँ मैले आजसम्म भन्न 19 वर्ष भइसक्यो यसमा प्र्याक्टिस गरिरहेको, मैले धेरै हस्पिटलमा पनि काम गरेँ, अहिले चाहिँ म आफै आएर चाहिँ एमटी हस्पिटलबाट म्यानुअल थेरापी हस्पिटलमा काम गर्दैछु अहिले। अब यसमा नसा च्याप्दाखेरि चाहिँ के हुन्छ भने कतिको जिज्ञासा पनि होला, अपरेसन गरिहाल्नुपर्छ त भन्ने पनि कुरा होला होइन। यो कुरा चाहिँ म आज प्रष्ट रूपमा राखिदिन्छु हजुरहरूलाई, किनभने थोरै नसा च्यापेको छ, केले च्यापेको छ भन्ने कुरा हुन्छ मेन कुरा। यसमा चाहिँ अब मेन कुरा चाहिँ घाँटीको नसा च्यापेकोमा म आज विस्तृत रूपमा भन्न चाहन्छु। घाँटीको नसा च्यापेको बेलामा चाहिँ मेन गरी यदि हातहरू झमझम हुन थाल्यो, लाटो हुन थाल्यो, कुनै पनि औँलाले चाहिँ लाटो लाटो भइसकेको छ र त्यसले चाहिँ केही सामानहरू उठाउन गाह्रो भएको छ र सामान उठाउनलाई एउटा मोबाइल, आफ्नो मोबाइल पनि उठाएर यसो उठाउन गाह्रो छ भने त्यो चाहिँ इमर्जेन्सी भन्छु यसलाई मैले है। इमर्जेन्सी नै यसको लागि चाहिँ डक्टर कहाँ देखाइहाल्नुपर्छ तुरन्तै, र त्यो केस भनेको चाहिँ तपाईँ अपरेसन गर्नुपर्ने पनि हुनसक्छ अथवा अपरेसन नगरी पनि उपचार हुनसक्छ। अब अपरेसन गर्नु पनि के छ त यसमा कारण भने यस्तो कन्डिसनमा है, फेरि मैले भन्न खोजेको यो कन्डिसनमा चाहिँ यदि हात लाटो भइसकेको कन्डिसन र कुनै पनि सामान उठाउन नसक्ने कन्डिसनमा चाहिँ तपाईँको चाहिँ घाँटीमा चाहिँ ट्युमरहरू पलाएको हुनसक्छ। यसमा मेन कुरा ट्युमर, सानो ट्युमर, ठुलो ट्युमरहरू हुन्छ यसमा। त्यसपछि आएर बोसो बढेको हुन्छ, लाइपोमा पनि हुन्छ, नसामा पनि लाइपोमा भएको हुन्छ, सानो ठुलो, विशेष गरी घाँटीमा र ढाडको नसा, तल भएको ढाडको नसामा चाहिँ च्यापेर बसेको हुन्छ यसले। साधारण ट्युमरहरू, धेरै जसो ट्युमरहरू चाहिँ 99.99% चाहिँ ट्युमरहरूको चाहिँ अपरेसनै गर्नुपर्ने हुन्छ यसमा। यसमा थेरापीले केही पनि काम गर्दैन र त्यो कन्डिसनमा चाहिँ तुरन्त डक्टर गएर एउटा एमआरआई गर्नुपर्छ। एमआरआई गर्ने एकदम इम्पोर्टेन्ट छ यसमा, सबैमा एमआरआई गरिहाल्नुपर्छ भन्ने छैन, तर यो कन्डिसनमा चाहिँ एमआरआई गर्नुपर्छ र यसलाई कहिले पनि चाहिँ मेरो यो लाटो भएको अलिक ठिक भइहाल्छ नि आफै होइन, यो ठिक भइहाल्छ नि आफै भनेर चाहिँ कहिले पनि बस्नु हुँदैन यसमा, किनभने जति ढिला भयो अपरेसन गरेर चाहिँ तपाईँको रिजल्ट आउने चान्स पनि त्यतिकै कम हुँदै जान्छ फेरि। र अर्को कुरा, नसा च्यापेको छ तपाईँको, धेरै नै च्यापेको छ, ट्युमरहरू केही पनि पलाएको छैन, केही पनि छैन भने चाहिँ तपाईँको म्यानोपाथी भन्छ, जुन चाहिँ नसाहरू नै एक आपसमै आफू चाहिँ गुटमुटेर बसेको पनि हुन्छ, त्यसमा चाहिँ तपाईँको जुन भन्न नसाले जुन सेन्सहरू दिनुपर्ने छ त्यो नदिएको हुन्छ, तपाईँ लाट लाटो भएको हुन्छ, झमझम भएको हुन्छ, त्यसमा चाहिँ तपाईँको ट्युमरहरू केही पनि पलाएको छैन भने अपरेसन गर्नु पर्दैन। यसमा चाहिँ तपाईँको यसमा पनि कस्तो हुन्छ भने यसमा चाहिँ अब अलिकता इङ्ग्लिसहरू ओर्डर हुन्छ यसमा है हजुरले अलिकति डिस्कको चाहिँ मेन कुरा सेन्ट्रल डिस्क प्रोटोजनहरू भन्ने हुन्छ, सेन्ट्रल डिस्क एक्सक्लुजन भन्ने हुन्छ यसमा होइन। यस्तो कन्डिसनमा चाहिँ धेरै जसो नसा च्यापेर पनि अपरेसन गर्न नगरिकन ठिक हुन्छ यसमा, हामीले यो गर्दै पनि आइरहेका छौँ होइन। त्यसपछि आएर यसमा चाहिँ राइट पारामेडियन डिस्क प्रोटोजन, राइट पारामेडियन डिस्क एक्सक्लुजन हुन्छ र कुनै केसमा सिक्वेस्ट्रेसन पनि भइरहेको हुन्छ। त्यो भनेको डिस्क नै च्यातेर चाहिँ क्यानलमा जाने, यदि डिस्क च्यातेर क्यानलमा गएपछि त्यो कन्डिसनमा अपरेसन गर्नै पर्छ यसमा, यसमा कुनै दायाँ बायाँ सोच्नै पर्दैन। तर यदि डिस्क सेन्ट्रल डिस्क प्रोटोजन एक्सक्लुजन भएर पनि तपाईँको चाहिँ भनौँ न 35-40% नसा च्यापेर पनि तपाईँको हातहरू लाटो भएको छ अथवा हातहरू चाहिँ तपाईँको छ नि कुनै पनि चिजहरू सम्हाल्न गाह्रो भएको छ भने यसमा पनि अपरेसन गर्नु पर्दैन तपाईँले। यसमा चाहिँ हामीले ट्रिटमेन्ट गरेर तपाईँको म्यानुअल ट्रिटमेन्ट प्लस म्यानुअल मेडिसिन ट्रिटमेन्ट गरेर हामी ठिक गर्न सक्छौँ। अहिलेसम्म हामीले पनि यो मेलोपाथीमा चाहिँ 12-15 बिरामीहरू चाहिँ अहिलेसम्म ठिक गरेर पठाइसकेको पनि छौँ हामीले। यस्तो कन्डिसनमा चाहिँ हामीले ट्रिटमेन्ट गर्दै जाने हो र किनभने अपरेसन गरेर पनि त्यो केसमा चाहिँ तपाईँको रिजल्ट त्यति राम्रो आउँदैन, त्यही भएर चाहिँ सुरुमा हामीले 3-6 महिना अथवा 3-6 महिना भनेर भन्छौँ, तर बिरामीहरू 15 दिनमा पनि धेरै राम्रो भइसक्यो बिरामीहरू पनि छ यस्तो केसमा म्यालोपाथीमा होइन। अब यस्तो कन्डिसनमा चाहिँ अपरेसन चाहिँ गर्नु जरुरी छैन, अब साधन उपचार कसरी हुन्छ त भन्दाखेरि चाहिँ साधन उपचार गर्ने भनेको यदि थोरै मात्र नसा चापेको छ भने चाहिँ तपाईँहरू चाहिँ फिजियोथेरापिस्टका म्यानुअल थेरापिस्टहरूका होइन गएर चाहिँ तपाईँले के गर्नु पर्यो भने एक्सर्साइज सिक्नु पर्यो मेन कुरा एक्सर्साइज सिकेर प्लस तपाईँको त नसा चापेको छ नि नसा खोल्ने उपचारहरू 10-15 दिन जति गर्ने अनि होम एक्सर्साइजहरू घरमै गएर एक्सर्साइज गर्ने एक्सर्साइजहरू सिक्नुपर्छ र घरमै गएर चाहिँ एक्सर्साइजहरू गर्ने र टाइम टाइममा चाहिँ हप्ताको एक दिन दुई हप्ता एक दिन महिनाको एक दिन चाहिँ थेरापिस्ट गएर चाहिँ जस्ट तपाईँको छ नि त्यो मुभमेन्टहरू नर्मल गर्नलाई चाहिँ तपाईँको एक्सर्साइजहरू सिक्ने प्लस त्यो जुन तपाईँको लिगामेन्टहरू टेन्डनहरू मसलहरू भयो तपाईँको होइन त्यसलाई चाहिँ बलियो बनाउने एक्सर्साइजहरू सिक्नुपर्छ अब यसमा के हुन्छ भने एउटा अब जस्तै घाँटीतिर दुख्यो घाँटीको पछाडिपट्टि दुखेको छ हातहरूतिर पनि दुखेको छ पोइन्ट पोइन्टहरूमा एल्बोहरूमा दुखेको छ तपाईँको होइन यस्तो दुखेको छ भने तपाईँको चाहिँ त्यहाँ चाहिँ अलिकति ट्रिटमेन्ट के गर्नुपर्ने हुन्छ भन्दाखेरि हाम्रो म्यानुअल मात्र पनि होइन त्यसमा ओस्टियोपाथ मात्र पनि होइन कायरोप्र्याक्टिस्ट मात्र पनि होइन साधारण फिजियोथेरापी मात्र हुँदैन त्यसले त्यो ट्रिटमेन्ट भनेको यो लेटेस्ट ट्रिटमेन्ट हो हुन त होइन अब नेपालमा त अहिले मैले यो ट्रिटमेन्ट लिएर आएको चाहिँ वास्तवमा 19 वर्ष भइसक्यो नेपालमा जसलाई चाहिँ हामी ड्राई निडल थेरापी भन्छौँ यो चाहिँ मायोफेसियल ट्रिगर पोइन्टहरूलाई चाहिँ रिलिज गर्ने हो हामीले चाहिँ बिना औषधि सानो निडलहरू होइन आकुपङ्क्चर निडल हुन्छ त्यसलाई चाहिँ रिलिज गर्छौँ र अथवा 1 ml को सिरिन्ज भयो है अथवा 3 ml को सिरिन्जले चाहिँ यदि अलिक ठुलो छ भने चाहिँ त्यसलाई चाहिँ हाम्रो निडलले चाहिँ त्यसलाई चाहिँ त्यो जुन मायोफेसियल ट्रिगर पोइन्टहरू हुन्छ त्यसलाई चाहिँ रिलिज गर्छ त्यसले त्यो रिलिज गरेपछि तपाईँको पेन चाहिँ आफै हराएर जान्छ त्यो किन गर्नुपर्छ भन्दाखेरि चाहिँ यदि नसा चापेको खण्डमा चाहिँ नसा चापेपछि तपाईँको मसलहरूमा जुन सेन्सहरू जानुपर्ने त्यो नगएपछि चाहिँ मसलहरू मांसपेशीहरू चाहिँ मांसपेशीको फाइबरहरू चाहिँ आफै आफै चुडिँदै जान्छ त्यो चुडिँदै गएपछि त्यो आफै फेरि जोड्दै जान्छ त्यो जोड्दै गएपछि त्यो के हुन्छ भने एउटा सानो सानो मासुको डल्लाहरू चाहिँ त्यहाँ चाहिँ बन्छ त्यसपछि त्यो चाहिँ बनेपछि के हुन्छ भन्दाखेरि चाहिँ तपाईँ एक्सर्साइज गर्नु थाल्यो कुनै पनि तपाईँले काम गर्नु थाल्यो भने तपाईँले त्यो मसलहरू जति तन्किनु पनि त्यो नतन्केपछि तपाईँ त्यो ठाउँमा दुख्छ तपाईँलाई भनेपछि किन भन्दाखेरि त्यो चाहिँ मसलको फाइबर चाहिँ छोटो भयो तपाईँको त्यो चाहिँ जुन चाहिँ एउटा घाउ जस्तो बनेर सानो डल्लो बन्छ त्यसमा होइन त्यो डल्लो बनेपछि अब यदि त्यो ड्राई निडलले चाहिँ तपाईँ त्यो रिलिज गरिदिएपछि चाहिँ त्यो के हुन्छ भने त्यो मसल आफै फाटेर जान्छ फाटेर गएपछि तपाईँलाई चलाउन सजिलो हुन्छ यो पनि एउटा चाहिँ कस्तो नि एउटा नसा चापेपछि को तपाईँ कम्प्लिकेसन हो यो कम्प्लिकेसनलाई चाहिँ हामीले बिना औषध चाहिँ ट्रिटमेन्ट गर्ने गर्दछौँ यसमा है अनि त्यसपछि आएर अब धेरै लामो समयसम्म नसा चापेपछि के हुन्छ भन्दाखेरि झमझम हुने लाटो हुने त्यस्तो पनि हुन्छ त्यो हामीले गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो जुन नसाको रिसेप्टरहरू हुन्छ त्यो रिसेप्टरहरू चाहिँ इनएक्टिभ भएर बसेको हुन्छ त्यो इनएक्टिभ भएर बसेपछि चाहिँ त्यो नसाहरूलाई चाहिँ के हुन्छ भने इनएक्टिभ हुन्छ त्यो नसामा जुन तपाईँको करेन्ट लागे जस्तो भनौँ न करेन्ट लागे जस्तो जुन तपाईँको सेन्सेसन जानुपर्ने हो त्यो जाँदैन त्यो नगएपछि झमझम हुने लाटो हुने र कस्तो हुन्छ भने तपाईँको करेन्टले हानेको जस्तो हुन्छ त्यसमा अब त्यो चाहिँ सबै बिरामीले एउटै हुन्छ भने छैन फेरि होइन त्यो चाहिँ कस्तो भने हाम्रो डिस्कमा चाहिँ जुन डिस्कमा चाहिँ हाम्रो न्युक्लियस पल्पोसिस भन्ने हुन्छ जुन भित्रपट्टिको यो बारेमा पहिला पनि मैले भनेको थिएँ र बाहिरबाट चाहिँ एन्लियोस्पोरोसिस हुन्छ त्यो न्युक्लियस पल्पोसिसभित्र चाहिँ ट्युमर न्युक्रोसिस फ्याक्टर अल्फा भन्ने केमिकल हुन्छ त्यो केमिकलले के गर्छ भन्दाखेरि त्यही झमझम हुने लाटो हुने कसैलाई पोल्ने सबैको एउटै टाइपको ट्युमर न्युक्लियस फ्याक्टर अल्फा चाहिँ हुँदैन त्यसमा केमिकल चाहिँ कसैको कस्तो टाइपको हुन्छ कसैको कस्तो टाइपको हुन्छ त्यसले गर्दा सेन्सेसनहरू चाहिँ फरक फरक देखाउँछ कसैले चिसो भएर जाने हुन्छ कसैले करेन्ट लागेको जस्तो हुन्छ कसैले चाहिँ झमझम झमझम हुन्छ कसैले चाहिँ एकदमै पोल्यो भन्ने टाइपको हुन्छ यो सेन्सेसन यो टाइपको जान्छ नसाबाट त्यही भएर चाहिँ हरेक बिरामीलाई चाहिँ त्यो ट्रिटमेन्ट गर्दाखेरि चाहिँ हामीले चाहिँ एउटा औषधिहरू पनि हाल्नुपर्ने हुन्छ त्यो बिरामीहरूलाई होइन त्यही भएर चाहिँ त्यो औषधि राखेर पनि हामी ट्रिटमेन्ट गर्छौँ र कति बिरामीलाई चाहिँ बिना औषध पनि हामीले त्यो चाहिँ ट्रिटमेन्ट चाहिँ गर्दै हाल्दैछौँ कस्तो भने भिटामिनहरू पनि दिने हुन्छ हामीले कति कुराहरूमा हामीले क्याल्सियमहरू चलाउनु पर्ने हुन्छ हरेक बिरामीहरूलाई कसैले चाहिँ भिटामिन डीको कारणले पनि तपाईँको चाहिँ हड्डीहरूको लिगामेन्टहरू चाहिँ नसाहरू चाहिँ जुन कमजोर हुँदै गएपछि त्यसले चाहिँ तपाईँको भिटामिन डी चाहिँ हामीले बिरामीले खुवाउनुपर्ने हुनसक्छ होइन र प्लस मेन अब यसमा रोल चाहिँ मेन चाहिँ म्यानुअल थेरापीको कुरा आउँछ यसमा है म्यानुअल थेरापीमा चाहिँ सबै हड्डीहरू यदि ठाउँमा छैन हड्डीहरू हामीले एक्सरेमा हेर्दाखेरि पनि थोरै मात्रामा दायाँ बायाँ गएको चाहिँ देख्न सकिन्छ अथवा नदेख्न पनि सक्छौँ हामीले त्यस्तो टाइम ट्रिटमेन्ट चाहिँ हामीले एउटा नसालाई चाहिँ आफ्नो ठाउँमा लगेर गर्ने ट्रिटमेन्ट चाहिँ हामीले स्पेसल म्यानिपुलेसन थेरापीहरू भन्छौँ हामीले, त्यो चाहिँ हामीले स्पेसल त्यो गरेर चाहिँ त्यो नसालाई ठाउँमा राख्छौँ। त्यसपछि नसा ठाउँमा गएपछि चाहिँ बिस्तार बिस्तार त्यो नसामा चाहिँ जुन इनएक्टिभ भएको छ जुन रिसेप्टरहरू त्यसलाई एक्टिभ एक्टिभ गर्दै लैजान्छौँ र त्यसलाई केही भिटामिनहरू हामीले खुवाएर चाहिँ त्यो नसालाई चाहिँ राम्रो बनाउँदै गरेर चाहिँ हामीले यसको चाहिँ उपचारहरू गर्दैछौँ। हस् त अब जुन अब मैले यो कुराहरू गरेँ, तपाईँले यसमा चाहिँ केही जिज्ञासाहरू छ भने चाहिँ प्रश्नहरू छ भने हजुरहरूको चाहिँ प्रश्न चाहिँ राख्न चाहिँ म अनुरोध गर्दछु र अर्को पालि चाहिँ मैले हजुरहरूलाई चाहिँ यो बारेमा चाहिँ केही चाहिँ भन्न सक्छु होला सायद, होइन यो उपचारको बारेमा तपाईँले चाहिँ डिटेलमा मैले हजुरको जुन प्रश्नहरू आउँदछ त्यसको चाहिँ सबै चाहिँ मैले चाहिँ प्रश्नहरूको उत्तर दिने चाहिँ प्रयास गर्दछु। धन्यवाद, नमस्कार।
0: भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
1: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका, दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अङ्ग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
0: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र, बायोडाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: नोट, भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ, तलब आपसी समझदारीमा कायम गरिनेछ।
0: विस्तृत जानकारीका लागि भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 7 खैरिनी 4 तनहुँ, फोन 0 4 12 1 3।
2: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
3: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
24: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
3: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420, दीप मल्ल ठकुरी, 9460141530।
25: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो, आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि, आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
25: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0 65 414 142, 9856 23 128, 9842614726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
26: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
1: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
26: वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुन्दर राणा भाट,
27: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टिकाराम पौडेल
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
26: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
26: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
19: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
4: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
5: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
4: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
5: हो र, के खास छ त इलाइट सिएमा?
4: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
5: ओहो, अनि लोकेसन?
4: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
5: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
6: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98-01-54-674 र 98-60-23420।
9: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
9: मद्यपान र धूम्रपान सेवन नगरौं,
10: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सुन न श्रेया, यो चाया, पोतो, डन्डी फोर र एलर्जीले मेरो अनुहार नै।
28: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
11: कहाँ?
28: गण्डकी मेडिकल हल।
8: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
28: यहाँ हरेक महिनाको 2 शनिबार छालाको चौरीपन, अनुहारको 24, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
8: र 4 शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
11: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0-65-590-369, मोबाइल 98-40-82-69-26।
29: स्टुडियो 7 बज्यो।
12: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
25: धोरबाराही हाइलाइट्सको साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
25: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
15: नमस्कार बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदैछ। आज नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनु भएको छ। नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले जनाउनु भएको हो। उक्त धारामा प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रसभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि अपरान्ह 2 बजे प्रतिनिधि सभा र राष्ट्रसभाका बैठक हुनेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायत कार्यसूची रहेको छ। यसै गरी सरकारबाट जारी भएका 8 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुनेछन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले 15 जना सदस्यहरूलाई कार्यवाही गरेको छ। हिजो बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी हित विपरीत काम गरेको भन्दै 15 जना सदस्यको सदस्यता खारिजी गर्ने निर्णय गरेको हो। यसै गरी पार्टीको 12 जिल्ला समिति समेत विघटन गरिएको छ। रासपाले वडा तहदेखि फेला गर्न समिति तय गरेको छ। पार्टी केन्द्रीय समितिका अगावै आगामी बैठक 2083 वैशाख 30 गते आयोजना गर्ने जारी विज्ञप्तिमा जनाइएको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित सोच्छ र वातावरण मैत्री बनाउन आजदेखि आगामी जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह 2083 सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको हो। उक्त राष्ट्रिय अभियानको औपचारिक उद्घाटन सोमबार बिहान 8:30 बृहस्पतिबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको उपस्थितिमा हुने तय भएको छ। यस अभियानले सरकारी निकायमा न्यूनता लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 समावेश रहेको छ। सरकारी कार्यालयमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। तनहुँ जिल्लाका विभिन्न स्थानमा अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न र अवैध संरचना हटाउन जिल्ला प्रशासन कार्यालयले सक्रियता बढ़ाएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला स्थित सुरक्षा निकाय स्थानीय तह र सरकारवालाहरू बीचको पहिलो चरणको समन्वयात्मक बैठकले जग्गा फिर्ता गराउने सम्बन्धमा 8 बुधे महत्वपूर्ण निर्णय गरेको छ। प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै स्थानीय तह र सरकारी निकायहरूलाई आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण तत्काल अध्यावधिक गर्न निर्देशन दिएको हो। बैठकले विवरण अध्यावधिक गरी सोको प्रगति प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई अनिवार्य रूपमा बुझाउनु पर्ने निर्णय गरेको छ। विशेष गरी सार्वजनिक जग्गामा बसोबास गरिरहेका घर परिवार मध्ये वास्तविक सुकुम्बासी को हुन् र को होइनन् भन्ने पहिचान गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिएको छ। प्रमुख जिल्लाधिकारी तिवारीले वास्तविक सुकुम्बासी देखिएका परिवारलाई सुरक्षित आवास, स्वास्थ्य र परामर्श सहित तत्काल अन्यत्र व्यवस्थापन गर्ने योजना स्थानीय तहले बनाउनु पर्ने बताउनु भएको छ। बैठकले जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गामा हुने नयाँ अतिक्रमणलाई कड़ाईका साथ तत्कालै रोक लगाउने निर्णय समेत गरेको छ। अतिक्रमित जग्गा खाली गराउने कार्यमा सम्बन्धित निकायबाट हुने पहल र प्रगतिबारे आम जनतालाई सुसूचित गराउने जिम्मेवारी प्रशासनले लिएको छ। गृह मन्त्रालयबाट प्राप्त निर्देशन तथा परिपत्रहरूलाई प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र सम्बन्धित कार्यालयहरूमा पठाइसकिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिनुभएको हो। यस सक्रियतासँगै वर्षौंदेखि मिचिएका सरकारी जग्गाहरू पुनः राज्यको स्वामित्वमा आउने अपेक्षा गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। भोलि मंगलबार अर्थात वैशाख 29 गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिनुभएको छ। कार्यालयले यसअघि नै एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक एक महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच भएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएकोमा जिल्ला तहमा पठाइएको हो। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइट सहितको सूची समेत सार्वजनिक गरेको छ। एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको म्यासेज बक्समा गई आधिकारिक सर्टकोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल, एसएमएस र यूएसएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाइएको सूचनामा भनिएको छ। प्रत्येक आइतबार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सञ्चालन हुने हाट बजार प्रतिको आकर्षण बढ़न थालेको छ। नगरपालिकाका विभिन्न ग्रामीण क्षेत्रबाट किसानले ल्याएको कृषि उपज खरिद गर्न नगरवासीहरूको भीड़ लाग्ने गरेको छ। आइतबार बिहान 7 बजेदेखि 11 बजेसम्म सञ्चालन हुने हाट बजारमा गाउँघरमा पाइने न्यूरो, सिप्लिगान, विभिन्न प्रकारका साग, लौका, करेला, गिठा, केरा, काँक्रो, सिस्नो, कुचो लगायतका सामग्रीहरू बिक्रीका लागि ल्याउने गरिन्छ। विशेष गरी तरकारी किन्न पुग्नेहरूको नगरपालिकाले हाट बजार सञ्चालन गर्न थालेपछि स्थानीय उत्पादनले बजार पाउन थालेको प्रतिक्रिया दिएका छन्। आइतबार बिहान हाट बजारमा ताजा तरकारी लिन आउनुभएका खैरेनटारका बुधराज ठकालले नगरपालिकाको राम्रो काम मध्ये हाट बजार सञ्चालनमा ल्याउनु पनि एक रहेको बताउनु भएको थियो। उहाँले स्थानीय अर्ग्यानिक उपजहरू किसान मार्फत सिधै उपभोक्ताले प्राप्त गर्ने वातावरण बनेको बताउनु भएको छ। हाट बजारबाट सिप्लिगान र न्यूरो खरिद गर्नुभएकी पूर्ण कुमारी श्रेष्ठले हाट बजारले गृहिणीहरूलाई सहज बनाएको अनुभव सुनाउनु भएको हो। श्रेष्ठले ताजा र अर्ग्यानिक तरकारी खरिद गर्न पाइने भएकाले आइतबारको प्रतीक्षा हुन थालेको बताउनु भएको छ। हाट बजारमा आउने अधिकांशले नगरपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याएर हाट बजार शुरू गरेपछि सकारात्मक प्रतिक्रिया दिँदै अझै व्यवस्थित गर्नुपर्ने सुझाव दिनुभएको छ। पोखरा मुगलिङ सड़क पश्चिम खण्ड अन्तर्गत पोखराको पृथ्वीचोक स्थित सेती नदीमा निर्माणाधीन पुलको अवरोध हटेपछि निर्माण कार्य पुनः शुरू भएको छ। सेती नदीको उत्तर पूर्वी भागमा रहेका स्थानीय केदार पौडेल र माधव पौडेलको मुआवजा विवादका कारण आफ्नो घर भत्किने भएपछि पुल निर्माणमा रोक लगाउनु भएको थियो। हाल उचित क्षतिपूर्ति पाएपछि उहाँहरू बीच सहमति जुटेको हो। क्षतिपूर्ति बापतको 50% रकम मध्ये केदार पौडेलले 13 लाख र माधव पौडेलले 9,00,000 रूपियाँ बुझेपछि निर्माण कार्य अघि बढ़ाउन सहमति भएको योजना प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिनुभएको छ। उहाँको अनुसार विवादका कारण 2081 माघ 1 गतेदेखि निर्माण कार्य ठप्प रहेको थियो। राजमार्गको केन्द्रबिन्दुबाट 25-25 मिटर दायाँ बायाँ मापदण्ड रहेकोमा दुवैका घर मापदण्ड भित्रै परेकाले अगाडिको भाग हटाएर पुल निर्माण गर्न लागिएको हो। चाबिकको पुलको उत्तर पूर्व र दक्षिण पश्चिममा गरी दुईवटा नयाँ पुल बन्दैछन्। आकर्षक डिजाइनमा बन्न लागेको यो पुलको दुवैतर्फ पिलर हुनेछन् भने बीचमा फलामे लट्ठाले सहारा दिनेछ। प्राविधिक रूपमा यसलाई सिग्नेचर ब्रिज नामकरण गरिएको छ। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेकर्जुन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेकर्जुन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी चल्ने सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा स्वीकार गर्नुभएको छ। इरानले अमेरिकी प्रस्तावको जवाफ पाकिस्तान मार्फत पठाइएको भए पनि त्यस्तै अमेरिका र इजरायलले राखेका मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले पठाएको जवाफमा तत्काल युद्ध विराम अमेरिकी नाकाबन्दी हटाउनु पर्ने इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी इरानमाथि लगाइएका आर्थिक प्रबन्ध अन्त्य युद्धवा भएको क्षतिपूर्ति तथा स्ट्रेट अफ हर्मुजमा इरानको सार्वभौमिक अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको बीबीसीले जनाएको छ। साथै लेबनान र अन्य क्षेत्रमा चलिरहेको सैन्य गतिविधि समेत रोकिनुपर्ने इरानको अडान छ। अमेरिकाले यसअघि इरानलाई 14 बुधे प्रस्ताव पठाएको थियो। त्यो प्रस्तावमा इरानको युरेनियम सम्वर्धन कार्यक्रम पूर्ण रूपमा नियन्त्रणमा ल्याउनुपर्ने उच्च मात्राको सम्बन्धित युरेनियम भण्डारण अन्त्य गर्नुपर्ने अन्तर्राष्ट्रिय निरीक्षण स्वीकार गर्नुपर्ने स्ट्रेट अफ हर्मुज खुला राख्नुपर्ने अमेरिकी तथा अन्तर्राष्ट्रिय जहाजमाथिको खतरा हटाउनुपर्ने र क्षेत्रीय सशस्त्र समूहलाई इरानले समर्थन राख्नुपर्ने मुख्य शर्त राखिएको थियो। राष्ट्रपति ट्रम्पले इरानको जवाफले आणविक कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता नदेखाएको र अमेरिकाको सुरक्षा राष्ट्रलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। ट्रम्पले इरानको जवाफ उपयुक्त नभएको भन्दै अमेरिकाले आवश्यक परे थप कड़ा कदम चाल्न सक्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ। अन्तिममा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इण्डियन्समाथि दुई विकेटको रोमाञ्चक जित निकालेको छ। हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलोरले 8 विकेटको मायर पूरा गरेको हो। टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले 20 ओभरमा 7 विकेट गुमाउँदै 166 रन बनाएको थियो। मुम्बईका लागि तिलक वर्माले 57 रन बनाउँदा बलिङमा बेंगलोरका भुवनेश्वर कुमारले 4 विकेट लिनुभएको थियो। यो जितसँगै बेंगलोर 14 अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ। हारसँगै मुम्बई इण्डियन्स भने प्रतियोगिताको प्ले अफ दौड़बाट बाहिरिएको छ। मुम्बई 6 अंकसहित तालिकाको 9 स्थानमा छ। त्यसअघि हिजै चेन्नई सुपर किङ्ससँगै 5 विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आईपीएलमा प्ले अफ पुग्ने सम्भावना समाप्त भएको छ। चेन्नईमा भएको खेलमा लखनऊले दिएको 204 रनको लक्ष्य चेन्नईले 4 बल बाँकी रहँदा 5 विकेट गुमाएर पूरा गरेको छ। चेन्नईका उर्विल पटेलले 65 रनको इनिङ्स खेल्नु भएको थियो। लखनऊका दिग्देश राडी र शाहबाज अहमदले समान 2 विकेट लिँदा आवेश खानले 1 विकेट लिनुभएको थियो। जितपछि 11 खेलमा 12 अंक जोडेको चेन्नईले प्ले अफ पुग्ने सम्भावना जीवित राखेको छ। हारसँगै समान खेलमा 6 अंक भएको लखनऊको भने अगाडि बढ़ने सम्भावना सकिएको छ। आईपीएल क्रिकेटमा आज बेलुकी पाउने 8 बजे धर्मशालामा पंजाब किङ्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। हवस् त नै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म श्रेष्ठ खत्री बिदा हुन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
16: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
17: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
18: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
18: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 98562375 र 98011324375।
20: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
21: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166343072।
22: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा फिक्री बजार।
0: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भूज बहादुर सुनार।
22: मोबाइल 98058535।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
4: ए हो र, ल त ल।
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनु हो, साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 9856612692।
6: नमस्कार हल्दार साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
7: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
6: अच्छा, ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
7: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
8: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
9: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
8: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615594995549498788।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
11: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
12: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
12: NCLको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र NTC को सिम पनि पाइन्छ। NCL को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
10: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
11: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
13: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: निम मेटल स्टील फन पर सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9807294।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843161209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस, दुरेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9855066136 र 9151166136।
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, ल डन।
1: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
9: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9141435622।
10: नमस्ते, अहिले तपाईं रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा पीपी चोकमा
1: यही जेठ 2 गते शनिबार
2: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
2: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
2: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एण्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
0: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
2: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
0: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
3: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865403177 मोबाइल 98564434
4: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
5: म्याडम धुम्रपान भनेको के हो
4: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
5: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
4: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श दिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0654142333 मोबाइल 98678167 आज हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन
6: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस
1: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ
6: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस
1: थकाई लाग्ने बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
7: यसबाट बस्न के गरे मिस?
1: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
8: यो चक्की कहाँ पाइन्छ मिस?
1: स्वास्थ्य संस्था महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
9: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
10: कहाँ जाने?
11: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
10: मयम चिसापानी, अनि बीचमा नझर्ने।
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
10: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
12: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
14: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
14: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
13: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
14: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
13: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
14: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
13: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
14: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
13: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
17: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
18: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
17: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
18: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
19: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, 9 ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
17: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
19: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848683522।
20: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
21: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
22: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
20: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
21: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
20: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403005।
23: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज
24: स्टुडियो अहिले बिहानको 8 बज्यो।
25: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
26: कहिले धुरियाको सुस्केर बल्छ, कहिले गाइने दाईको मन दुख्ने कला, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँघर उकाली ओराली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वनपाखा
27: कार्यक्रम लोक भाका
26: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

दर्शन नमस्ते नमस्कार अनि हार्दिक नयाँ लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज जन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार र फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले गायन प्रतिभालाई कार्यक्रममा स्थान दिनेछौ। आफूभित्र रहेको प्रतिभालाई स्थान दिन चाहनुहुन्छ भने 0564142000 बाटो भएर हामीमा जोडिन सक्नुहुनेछ र आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। ढिला नगरिकन फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु भागौला त्रिशुली तरेर बुलको भाका रहेको छ जसमा आवाज रहेको छ शान्तिश्री परियार अनि शीतल गुरूङको। अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त।

हजुर, भागौला त्रिशुली तरेर लान्छौ र सिन्दुरे भरेर निकै नै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो शान्ति श्री परियार अनि शीतल गुरूङको। निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अब भने साथीहरूकै पालो रहेको छ, ढिला नगरिकन फोन गर्न सक्नुहुनेछ 0965414200 बाटो भएर हामीमा जोडिन सक्नुहुनेछ र आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। ढिला नगरिकन फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। शुभ साइत बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ प्रेम राजा महत अनि शिला आलेको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, सुबसाइड बोलको फाका रहेको थियो, जसमा आवाज रहेको थियो प्रेम राजा महत अनि सुशीला आलेको। निकै रमाइलो फाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अब भने पालो तपाईँको नै रहेको छ, आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0625414200 बाटो भएर हामी माछ लिन सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका र आफूभित्र रहेको प्रतिभालाई चाहिँ हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। ढिला नगरिकन फोन गर्दै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। दमौलीमा छ रहेका अंशु बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ मौसम गुरूङ अनि सुनिता बुढा छेत्रीको र यो भाका सँगसँगै हामी छोटो व्यावसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: दुई गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौनामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
0: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
0: दिसा पिसाब एवं पेटको समस्या
1: तौल गडबड हुने वा थाइराइडको समस्या
0: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0654142333 र 9678861887।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
8: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुन्दर राणा भात
9: हार्ट जोड्नी नशा तथा बाद रोग विशेषज्ञ डाक्टर टिकाराम पौडेल
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।

0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
6: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171556606।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौड़ालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौड़ा, प्रोप्राइटर पासा राजु, मोबाइल 98066113195 र 98467153368।
7: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
7: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414108।

0: सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डडेलो हो वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

हजुर, केही छिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको साथै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं सोमबारको श्रृंखलामा। र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ हजुरहरूभित्र रहेको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने दिन रहेको छ। र फोन गर्दै गर्नुहोला आफूमा भित्र रहेको प्रतिभालाई हाम्रो कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0564142000 भएर हामीमा जोड़िन सक्नुहुनेछ। र आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने देउरालीलाई फूलपाती थजा छगोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ कालिका रोका मगर अनि मनसुधन थापा मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त।

हजुर, देउरालीलाई फूलपाती थजा छ बोलको निकै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो कालिका रोका मगर अनि मनसुदन थापा मगरको। अलिको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। मनकामनालाई दशौंला जोडेर बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ निर्जला गुरूङ अनि चन्द्र परियारको। अहिलेको लागि भने भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, मनकामनालाई दश हौला जोडेर बुलगुनीको रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो निर्जला गुरुङ अनि चन्द्र परियारको। यो भाका सँगसँगै अब भने हामी कार्यक्रमको अन्तिमतर्फ आइसकेका छौं, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ कहाँको साइनो बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ विमल परियार अनि शान्तिश्री परियारको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, तरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843-61209 र 9801-41-21718। आजै सम्पर्क गर्नुहोस्।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट प्लान्ट, दुलेगौडा।
1: प्रोपाइटर रबिन थापा। सम्पर्क 9856033398 र 9465010950।
8: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्रणाली, गाछे पानी।
9: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
10: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
11: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
12: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
11: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
12: संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदै पहिलो दिनको बैठकमै नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची।
11: आजदेखि सरकारी कार्यालयमा सरसफाई सप्ताह सञ्चालन, सबै निकायदेखि शैक्षिक संस्थामा स्वच्छता अभियान चलाइँदै
12: त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको पांग्रामा आग लागि सबै यात्रु सकुशल दुई घण्टापछि उडान अवतरण सुचारू।
11: युद्ध अन्त्य सम्बन्धी इरानी प्रस्ताव अमेरिकी राष्ट्रपतिद्वारा अस्वीकार, युद्ध अझै समाप्त नभएको इजरायली प्रधानमन्त्रीको भनाई।
12: र आईपीएल क्रिकेटमा बेंगलुरू शीर्ष स्थानमा उक्लियो, मुम्बई इण्डियन्स प्लेअफबाट बाहिर।
13: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
11: समाचार अब विस्तारमा। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदैछ। बजेट अधिवेशनको पहिलो दिन नै सरकारले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची राखिएको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठक दिउँसो 4 बजेका लागि बोलाइएको छ। संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संविधानको धारा 95 अनुसार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक बस्नेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ। यस्तै सभामुख अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधि सभा नियमावली 2079 को नियम 260 बमोजिम जारी भएको बाधा अड्का फुका अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मसौदा पेश हुने लगायतका कार्यसूची छन्। सरकारबाट जारी भएका 8 अध्यादेश पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुनेछन्।
12: सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गरेको छ। त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 समेत जारी गरिएको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ, व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यले जानकारी दिनुभयो। त्यसका लागि सबै संघ, प्रदेश र स्थानीय तहलाई यसअघि नै पत्राचार गरिएको छ। वीर अस्पतालबाट सरसफाई सप्ताहको शुभारम्भ गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन अनुसार कार्यालय सरसफाई मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई, क्यान्टिन तथा भान्साघर स्वच्छता, फोहोर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ। यस्तै सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र संकेत चिन्हहरू स्पष्ट र व्यवस्थापन गर्नुपर्नेछ। चर्किएका वा उप्किएका भित्तारको मरमत र रंग रोगन गर्नुपर्नेछ। शौचालय दुर्गन्ध रहित बनाइने र नियमित पानीको व्यवस्था सुनिश्चित गरिने, हात धुने स्थानमा साबुन अनिवार्य, दैनिक सफाईको अभिलेख राख्ने, शौचालय महिला मैत्री, सेनेटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्ग मैत्री हुनुपर्ने भनिएको छ।
11: टर्किस एयरलाइन्सको जहाजको पांग्रामा आगो लागेपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। आज बिहान 7 बजेतिर इस्तानबुलबाट आएको TK-726 विमान अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो। विमानमा लागेको आगो नियन्त्रणमा लिए पनि विमानको व्यवस्थापनका लागि भन्दै विमानस्थल बन्द गरिएको थियो। दिल्लीबाट आएको एयर इण्डिया र शारजाहबाट आएको एयर अरेबिया आकाशमै होल्ड गरिएका थिए। अहिले ती दुवै विमान अवतरण गरिसकेका छन्। आन्तरिक उडान पनि सुचारू गरिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ। एयरलाइन्सको ल्याण्डिङ गियरमै आगलागी भएपछि आगो लागेको बताइएको छ। यद्यपि आगो लाग्नुको कारणबारे भने थप अनुसन्धान भइरहेको छ। विमान 273 जना यात्रु र 4 जना चालक दलका सदस्य लिएर आएको थियो। केही शव समेत रहेको बताइएको छ। सबैलाई यात्रुहरूलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो। विमानमा यसअघि पनि टर्किस एयरलाइन्सको विमान धावन मार्गमा नै अवरूद्ध हुने गरी दुर्घटनामा परेको थियो। 2071 सालमा कम भिजिबिलिटीका कारण धावन मार्गबाट चिप्लिएर दुर्घटना हुँदा चार दिनसम्म उडान अवतरण ठप्प भएको थियो। खा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
14: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
15: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको
13: यो हो खा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
11: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
12: अब बाँकी समाचार। म्याग्दीको अन्नपूर्ण गाउँपालिका चारमा रहेको 9.14 मेगावाटको सुपर घलेम्दी जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण शुरू गरिएको छ। सुपर घलेम्दी हाइड्रो पावर प्रणाली प्रवर्धक रहेको आयोजनाले नार्च्याङको घलेम्दी र रेले खोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा प्रस्तावित बाँधस्थल जोड़ने पहुँच मार्ग निर्माण थालेको हो। आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईले 5 किलोमिटर 500 मिटर मध्ये 2 किलोमिटर पहुँच मार्ग निर्माण सकिएको र कर्मचारी आवासका लागि भवन तयार पारिएको बताउनुभयो। विद्युत गृह निर्माण स्थलमा सड़क पुर्याएर जमीन तयार पार्न पहाड़ काट्न थालेको र पहुँच मार्ग खनेपछि बाँध, विद्युत गृह र पेनिस्टक पाइपलाइन जडान तथा प्रसारण लाइन निर्माणलाई समानान्तर गतिमा अघि बढ़ाउने तयारीमा रहेको उहाँले बताउनुभयो। 1 अर्ब 80 करोड़ लागत अनुमान गरिएको आयोजना आगामी 2 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
11: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य सम्बन्धी इरानी प्रस्ताव अस्वीकार गर्नुभएको छ। आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा पोस्ट गर्दै ट्रम्पले इरानका प्रतिनिधिहरूबाट आएको जवाब पढ़ेको र उक्त योजना पूर्ण रूपमा अस्वीकार्य रहेको बताउनु भएको हो। इरानले यसअघि पाकिस्तानका मध्यस्थकर्ता मार्फत ट्रम्पलाई अर्को प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइनुपर्ने आवश्यकतामा जोड़ दिइएको बताइएको थियो। वाल स्ट्रीट जर्नलका अनुसार इरान आफ्नो आणविक कार्यक्रम तथा युरेनियमको भण्डार सम्बन्धी अमेरिकी मागहरूमा सहमत भएको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानसँगको युद्ध अझै समाप्त नभएको र अमेरिका तथा इजरायलको उद्देश्य इरानको आणविक कार्यक्रम अन्त्य गर्नु रहेको बताउनु भएको छ। यसअघि आइतबार तेहरानले पाकिस्तान मार्फत वाशिङटनलाई एउटा प्रस्ताव पठाएको थियो। इरानी सरकारी संचार माध्यमका अनुसार उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गरिनुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइनुपर्ने माग गरिएको थियो। इरानको प्रस्तावमा विशेष गरी अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध 30 दिनका लागि हटाउनुपर्ने तथा इरानी बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड़ दिएको थियो।
12: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरू शीर्ष स्थानमा उक्लिएको छ। गैराती सम्पन्न खेलमा बेंगलुरूले मुम्बईलाई 2 विकेटले पराजित गरेको हो। यससँगै बेंगलुरूले 11 खेलमा 14 अंक जोड़ेको छ। समान खेलमा 6 अंक जोड़ेको मुम्बई 9 स्थानमा छ। यो पराजयसँगै मुम्बई आईपीएलको प्लेअफ दौड़बाट बाहिरिएको छ। रायपुरमा भएको खेलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले पूरै विश्वभरमा 8 विकेट गुमाएर पूरा गर्यो। बेंगलुरूका कृणाल पाण्ड्याले 73 रनको अर्धशतकीय पारी खेले। कोप बेथिलले 27, जितेश शर्माले 18 तथा देवदत्त पडिकलले 12 रन जोड़े। मुम्बईका कोर्बिन बोसले सर्वाधिक 4 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बई इण्डियन्सले निर्धारित विश्वभरमा 7 विकेटको क्षतिमा 166 रन बनाएको थियो। मुम्बईका तिलक वर्माले 57 रनको अर्धशतकीय इनिङ खेले। यस्तै नमन धीरले 47, रोहित शर्माले 22, राज वावले 16 तथा बिल ज्याक्सले 10 रनको योगदान दिए। बेंगलुरूका भुवनेश्वर कुमारले 4 विकेट लिए। हिजै सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले लखनऊ सुपर जायन्ट्सलाई 5 विकेटले पराजित गरेको थियो। पराजयसँगै लखनऊ प्लेअफ दौड़बाट बाहिरिएको छ। चेन्नई भने 5 स्थानमा छ।
11: अब मौसम। आज देशका केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले बिहान कोशी गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बदली भएको छ। दिउँसो देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। राति कोशी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
12: संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदै पहिलो दिनको बैठकमै नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची।
11: आजदेखि सरकारी कार्यालयमा सरसफाई सप्ताह सञ्चालन। सबै निकायदेखि शैक्षिक संस्थामा स्वच्छता अभियान चलाइँदै।
12: त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको पांग्रामा आग लागि सबै यात्रु सकुशल। दुई घण्टापछि उडान अवतरण सुचारू।
11: युद्ध अन्त्य सम्बन्धी ईरानी प्रस्ताव अमेरिकी राष्ट्रपतिद्वारा अस्वीकार। युद्ध अझै समाप्त नभएको इजरायली प्रधानमन्त्रीको भनाई।
12: र आईपीएल क्रिकेटमा बेंगलुरू शीर्ष स्थानमा उक्लियो, मुम्बई इण्डियन्स प्लेअफबाट बाहिर।
11: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
16: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
17: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
16: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
18: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
19: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
18: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
19: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
20: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98-560-83-507, कविता श्रेष्ठ, सम्पर्क 06-4-14-055 र 98-46-18-817।
22: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
19: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
22: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
19: हुन्छ नि हुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
22: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98-1140-35-622।
0: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
23: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087162।
24: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
25: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
26: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
25: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
27: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
28: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
27: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
28: हो र, के खास छ त इलाइट सिएमा?
27: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
28: ओहो, अनि लोकेसन?
27: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
28: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
29: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
30: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
28: कहाँ?
30: गण्डकी मेडिकल हल।
31: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
30: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
31: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
29: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0-65-590-369, मोबाइल 9840-82-69-26।
32: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

लामा सबैताल बिबारी रिता नन तालन लने रिछा बकोई क्यमै नसुथिरा तिस्या मनोरञ्जन किल्याउदी कोइला बोलामो एङुलस्यो एङुलस्यो सोरा

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: ओहो
3: ला, मरेको के हो?
2: हेर त, रगतै रगत भो, छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
8: साँच्चै के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98 1 41 35 622।
9: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा पिपी चोकमा
10: यही जेठ 2 गते शनिबार
11: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा।
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत
12: पेट मुटु छाती सुगर तथा थायराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
13: वरिष्ठ हाड जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
12: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत एनिमल स्कैन थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर संतोष बराल
13: दैनिक उपलब्ध सेवा तर्फ फैमिली फिजिशियन एंड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुंग
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिवसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
13: हाड जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर
14: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
7: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865403377 मोबाइल 98560443043
15: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झे
16: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झे खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
17: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816
16: ए सबिना यस्तो हतारमा कता हो
18: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
16: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
19: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98460 78528 र 98028 16142
12: भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना
13: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका दुई पाङ्ग्री सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अंग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ
12: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र वायुजाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ
13: नोट भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ तलब आपसी समझदारीमा कायम गरिनेछ
12: विस्तृत जानकारीका लागि भूपू सैनिक बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 7 खैरिनी 4 तनहु फोन 0 4 12 130 निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
13: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
20: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
21: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
20: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
22: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
20: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
22: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
20: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
21: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
23: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98-4-61-56-99 छ।
24: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
25: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
24: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
25: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
24: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
25: यसबाट बस्न के गर्ने चाहिँ मिस?
24: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
25: यो चक्की कहाँ पाइन्छ मिस?
24: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
26: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
27: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
28: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
27: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
28: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
29: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौंडाको सबैभन्दा पुरानो होलसेल पसल,
30: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
21: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौंडा भित्री बजार।
29: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
21: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98-4-61-61-220।
27: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
31: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
27: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9821653507।
1: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भूज बहादुर सुनार
4: मोबाइल 9800585537 र 9800665159।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके ल डन।
6: हजुर, सिक्किल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
9: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9855788302 र 9845688302।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778, 582779 र 582780।
14: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
32: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
32: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
7: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
12: ए हो र, हस् दाई म आजै जान्छु।
21: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
16: स्टुडियो तालचेर,
17: अहिले बिहानको 10 बज्यो।
18: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसुजित हुन पाउने तपाईको अधिकार।
15: धोरबाराही हाइलाइट्स को साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
20: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको धोरबाराही हाइलाइट्समा अब स्वागत छ अशोक विश्वकर्माको। अब धोरबाराही हाइलाइट्समा समाचारहरू सुन्नुहोस्। संघीय संसदको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ। आज नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले आज प्रान्न 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने जनाइएको छ। उक्त धारामा प्रतिनिधि सभाको निर्वाचन भए पछाडिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगावै उपस्थित हुन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यस पछाडि अपरान्ह 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक हुनेछ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको एरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ। यसै गरी सरकारबाट जारी भएका 8 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ भने राष्ट्रिय सभाको बैठकमा 3 अध्यादेश पेश हुने जनाइएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजबाट देशैभरि विशेष अभियान सञ्चालन गर्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गरिएको हो। बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न सप्ताहव्यापी अभियानले कोशी ढुंगा बन्ने काम गर्ने विश्वास सरकारको रहेको छ। सबै सरकारवाला निकाय, नागरिक समाज र संचारकर्मीहरूलाई अभियानमा सक्रिय सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत सरकारले आग्रह गरेको छ। यो अभियान आउँदो जेठको 3 गतिसम्म चल्नेछ। अभियान अन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रभित्रका वस्तु र सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गरेको छ। मूल्य सूचीको पालना भए नभएको बारे पालिकाले नै नियमित अनुगमन गर्ने जिम्मेवारी पाएको छ। यस्तै जिल्ला प्रशासन कार्यालयहरूमा जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचार प्रसार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ भने बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता हुँदा र उपभोक्ताहरूको वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको व्यापक गुनासो आएपछि सरकारले यो कदम चालेको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 15 सदस्यलाई कार्यवाही गरेको छ। हिजो बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको हित विपरीत काम गरेको भन्दै 15 सदस्यको सदस्यता खारेजी गर्ने निर्णय गरेको हो। यस्तै गरी पार्टीको 12 जिल्ला समिति समेत विघटन गरिएको छ। रासोपाले वडादेखि भेला गर्न मिति तय गरेको छ। यस्तै पार्टी केन्द्रीय समितिको आगामी बैठक 2083 वैशाखको 30 गते आयोजना गर्ने जारी विज्ञप्तिमा जनाइएको छ। टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरूद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ। इस्तानबुलबाट आज बिहान काठमाडौँ आइपुगेको टर्किस एयरलाइन्सको जहाजमा अवतरण लगत्तै टायर विस्फोट भएर आगो लागेपछि विमानस्थलमा उडान र अवतरण रोकिएको थियो। विमानस्थलमा ठप्प हुँदा एयर अरेबियाको जहाज ले आकाशमै 9 फन्का लगाएको थियो। यस्तै फ्लाइ दुबई, एयर इण्डिया, कतार र नेपाल एयरलाइन्सको जहाज पनि आकाशमै घुमेका थिए। विमानस्थल स्रोतका अनुसार अहिले स्थिति सामान्य रहेको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। भोलि मंगलबार अर्थात वैशाखको 29 गतेसम्म नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिनुभयो। कार्यालयले यस अगाडि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको छ। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका जाँच भएको छ भने कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएकोमा जिल्ला तहमा पठाइएको हो। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइट सहितको सूची समेत सार्वजनिक गरेको छ। एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गएर आधिकारिक सर्टकोट मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल, एसएमएस र यूएसएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाइएको सूचनामा उल्लेख गरिएको छ। तनहुँ जिल्लाका विभिन्न स्थानमा अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न र अवैध संरचना हटाउन जिल्ला प्रशासन कार्यालयले सक्रियता बढ़ाएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला स्थित सुरक्षा निकाय, स्थानीय तह र सरकारवाला बीचको पहिलो चरणको समन्वयात्मक बैठकले जग्गा फिर्ता गराउने सम्बन्धमा 8 विधि महत्वपूर्ण निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै स्थानीय तह र सरकारी निकायलाई आफ्नो क्षेत्रभित्र रहेका सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण को विवरण तत्काल अध्यावधि गर्न निर्देशन दिएको छ। बैठकले विवरण अध्यावधि गरेर सोको प्रगति प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई अनिवार्य रूपमा बुझाउनु पर्ने निर्णय गरेको छ। विशेष गरेर सार्वजनिक जग्गामा बसोबास गरिरहेका घर परिवारमध्ये वास्तविक सुकुम्बासी को हुन् र को होइनन् भन्ने पहिचान गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिएको छ। प्रमुख जिल्ला अधिकारी तिवारीले वास्तविक सुकुम्बासी देखिएका परिवारलाई सुरक्षित आवास, स्वास्थ्य र परामर्श सहित तत्काल अन्यत्र व्यवस्थापन गर्ने योजना स्थानीय तहले बनाउनु पर्ने बताउनुभयो। बैठकले जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गामा हुने नयाँ अतिक्रमणलाई कड़ाईका साथमा तत्काल रोक लगाउने निर्णय समेत गरेको छ। अतिक्रमित जग्गा खाली गराउने कार्यमा सम्बन्धित निकायबाट हुने पहल र प्रगतिबारे आम जनतालाई सुसूचित गराउने जिम्मेवारी प्रशासनले लिएको छ। गृह मन्त्रालयबाट प्राप्त निर्देशन र परिपत्रहरूलाई प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र सम्बन्धित कार्यालयहरूमा पठाइसकिएको प्रमुख जिल्लाधिकारी तिवारीले जानकारी दिनुभएको छ। यो सक्रियतासँगै वर्षौंदेखि मेचिएका सरकारी जग्गाहरू पुनः राज्यको स्वामित्वमा आउने अपेक्षा गरिएको छ। श्रीमानको कृति सही छाप गरेर ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुईजना नियन्त्रणमा लिएको छ। उनीहरू पोखरा महानगरपालिका तिसटुङ्गे पाटनको 44 वर्षीय अवन्ती शाही र सुर्खेतको चौकुने गाउँपालिका चार घर भई हाल पोखरा महानगरपालिका 10 बुद्ध चौक बस्दै आएका 44 वर्षका भद्र थापा मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब परीक्षक हरिबहादुर बस्नेतका अनुसार वन्तीका श्रीमान मोहन बहादुर शाहीको नाममा पोखरा महानगरपालिका 30 रहेको दुईवटा कित्ताको जग्गा रहेको छ। कित्ता नम्बर 2444 र 2447 उक्त जग्गालाई मोहनकी श्रीमती वन्ती र अर्का व्यक्ति भद्र मिलेर मोहनको सही छाप कृत्य गरेका थिए। सोही जग्गा राखेर सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय तालचोक कास्कीबाट धितो बन्दकमा राखेर 50 लाख रूपियाँ निकालेको जाहेरी कास्की प्रहरीलाई परेको थियो। सोही आधारमा इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरी टोलीले वैशाखको 25 गते वन्ती र भद्र बहादुरलाई पक्राउ गरेको हो। तनहुको देवघाट गाउँपालिकाले आफ्नो पालिकाभित्रको पहिचान संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम तयार पारेको छ। गाउँपालिकाले आधारभूत तह कक्षा 1-5 र 6-8 लागि हाम्रो देवघाट नामक पाठ्य पुस्तक तयार गरेर कार्यान्वयनमा ल्याएको छ। उक्त पाठ्यक्रम गाउँपालिकाभित्रका 35 सामुदायिक विद्यालयमा वितरण गरिएको छ। पाठ्यक्रममा देवघाटको ऐतिहासिक तथा धार्मिक महत्व, स्थानीय पर्यटकीय स्थल, जनजीवन, वनस्पति र यहाँको जात जातिको संस्कारलाई प्राथमिकताका साथमा समेटिएको छ। गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बालबालिकालाई आफ्नो माटो र मौलिकता बुझाउन स्थानीय पाठ्यक्रमले ठूलो भूमिका खेल्ने बताउनुभयो। गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर 5 अध्यक्ष पूर्ण बहादुर कुँवरले शिक्षालाई जीवन उपयोगी बनाउन र देवघाटको समग्र चिनारीलाई शैक्षिक माध्यमबाट फैलाउन यो कदम चालिएको जानकारी दिनुभयो। मुगलिन पोखरा सड़कको पश्चिम खण्ड अन्तर्गत पर्ने पोखराको पृथ्वीचोक स्थित सेती नदीमा निर्माणाधीन पुलको अवरोध हटेपछि निर्माण कार्य फेरि शुरू भएको छ। सेती नदीको उत्तर पूर्वी भागमा रहेको स्थानीय केदार पौडेल र माधव पौडेलले मुआवजा विवादका कारण आफ्नो घर भत्किने भएपछि पुल निर्माणमा रोक लगाउनु भएको थियो। हाल उचित क्षतिपूर्ति पाएपछि उहाँहरू बीचमा सहमति जुटेको छ। क्षतिपूर्ति बापतको 50% रकम मध्ये केदार पौडेलले 13 लाख र माधव पौडेलले 9 लाख रूपियाँ बुझे पछि निर्माण कार्य अगाडि बढ़ाउन सहमति भएको योजना प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार विवादका कारणले 2081 माघको 1 गतेदेखि निर्माण कार्य ठप्प रहेको थियो। राजमार्गको केन्द्रबिन्दुबाट 25-25 मिटर दायाँ बायाँ मापदण्ड रहेकोमा दुवैको घर मापदण्ड भित्रै परेकाले अगाडिको भाग हटाएर पुल निर्माण गर्न लागि हो। साविकको पुलको उत्तर पूर्व र दक्षिण पश्चिममा गरेर दुईवटा पुल बन्दैछन्। आकर्षक डिजाइनमा बन्न लागेको यो पुलको दुवैतर्फ पिल्लर हुनेछन् भने बीचमा फलामे लट्ठाको सहारा दिनेछ। प्राविधिक रूपमा यसलाई सिग्नेचर ब्रिज नामाकरण गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ। इरानले अमेरिकी प्रस्तावको जवाफ पाकिस्तान मार्फत पठाएको भए पनि त्यसले अमेरिका र इजरायलले राखेको मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले पठाएको जवाफमा तत्काल युद्ध विराम, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध अन्त्य, युद्ध भएको क्षतिपूर्ति र स्ट्रेट अफ हर्मुजमा इरानको सार्वभौम अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको बीबीसीले जनाएको छ। साथै लेबनान र अन्य क्षेत्रमा चलिरहेको सैन्य गतिविधि समेत रोकिनुपर्ने इरानको अडान छ। अमेरिकाले यसअघि इरानलाई 14 बुझे प्रस्ताव पठाएको थियो। त्यो प्रस्तावमा इरानको युरेनियम संवर्धन कार्यक्रम पूर्ण रूपमा नियन्त्रणमा ल्याउनुपर्ने, उच्च मात्राको संवर्धित युरेनियम भण्डारण अन्त्य गर्नुपर्ने, अन्तर्राष्ट्रिय निरीक्षण स्वीकार गर्नुपर्ने, स्ट्रेट अफ हर्मुज खुल्ला राख्नुपर्ने, अमेरिकी तथा अन्तर्राष्ट्रिय जहाजमाथिको खतरा हटाउनुपर्ने र क्षेत्रीय सशस्त्र समूहलाई इरानले समर्थन रोक्नुपर्ने मुख्य शर्त राखिएको छ। राष्ट्रपति ट्रम्पले इरानको जवाफले आणविक कार्यक्रम बारे स्पष्ट प्रतिबद्धता देखाएको र अमेरिकाको सुरक्षा चासोलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। ट्रम्पले इरानको जवाफ उपयुक्त नभएको भन्दै अमेरिकाले आवश्यक परे थप कड़ा कदम चाल्न सक्ने चेतावनी दिएको खबरमा उल्लेख गरिएको छ। अन्तिममा खेल समाचार। दशौं राष्ट्रिय खेलकुदका लागि खेलाड़ी चयनौट गर्ने उद्देश्यले तनहुँको दमौलीमा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय महिला तथा पुरूष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा व्यास नगरपालिका तीन स्थित खेल मैदानमा भएको फाइनल भिडन्तमा पुरूषतर्फ आयोजक तनहुँ र महिलातर्फ मेग्दी जिल्लाले उपाधि चुमेका छन्। पुरूषतर्फको अन्तिम प्रतिस्पर्धामा तनहुँले पर्वतलाई 3-1 सेटमा पराजित गर्दै उपाधि आफ्नो पुल्टामा पारेको हो। यस्तै पुरूषतर्फ नै भएको अर्को खेलमा नवलपुरले गोर्खालाई 3-1 सेटमा पाखा लगाउँदै दोस्रो स्थान हासिल गरेको छ। महिलातर्फको उपाधि मेग्दीले जितेको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः नगद 30,000, 20,000 र 15,000 रूपैयाँको साथमा ट्रफी र मेडल प्राप्त गरेका छन्। गण्डकी प्रदेशको भलिबल टोली छनौटका लागि आयोजना गरिएको यस प्रतियोगितामा पुरूषतर्फ मनाङ बाहेक 10 जिल्ला र महिलातर्फ 11 जिल्लाको सहभागिता रहेको थियो। यस प्रतियोगिताबाट छनौट भएका उत्कृष्ट खेलाड़ीहरूले चाँडै हुने दशौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछ। प्रतियोगिताको विजेतालाई गण्डकी प्रदेश जिल्ला विकास समितिका सदस्य सचिव श्रीधर शर्मा र जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले संयुक्त रूपमा बार पुरस्कार वितरण गर्नुभयो। हवस्तै नै विविध खबरहरू सँगसँगै बिहान 10 धोरबाराही हाइलाइट सकिएको छ। दिउँसो 2 हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन रहेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahi@gmail.com इमेल गर्नुहोस्।
2: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
16: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
16: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
16: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
16: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
16: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
22: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
23: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460972446
18: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
1: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
18: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
3: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागण्डकी दुई काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 98560-32475 र 98011-32475
4: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
5: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
4: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
5: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
22: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98560-66136 र 98151-66136
6: अफिसबाट अमितसरको फोन
24: हट्न पछि कल ब्याक गर्छु ओहो सरी भगवान आज पनि ढिला भयो
25: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
26: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
23: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560-2279
4: ल न हो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
9: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
4: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
9: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
23: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
4: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560240420, 9801454674 र 9460230420।
6: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9468683522।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9468683522।

0: 70 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
3: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
2: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, सरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563231, 98462014726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।

0: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856601013 9807994।
2: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज सन्तर्मनका आवाज, साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिका साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सदाजै आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन सबको 12 बजेको समयसम्म फरक बार फरक श्रृंखलाको साथमा गर्दछौं भने आज सोमबारकै एपिसोडमा रहेर श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिन्छौ र प्राविधिक समस्याले गर्दा चाहिँ सदा 0965400200 को बाटो भएर हामीसँग जोडिनुहुन्थ्यो भने आज चाहिँ दुईको ठाउँमा एक राखेर चाहिँ 0965400100 को बाटो भएर आफूलाई मनपर्ने गीत संगीत रोजाइमा पार्दै हामीसँग सहभागिता जनाउँदै मिठा मिठा कुराकानीको साथमा जोडिन सक्नुहुन्छ। अहिलेको लागि भने ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरी पुरानो गीत छ, एकदमै रमाइलो, तिलक भाव मल्लका आवाजमा सजिएको हातमा रुमाल हल्लाउने नानीलाई यो गीत सिकार्नु होला है तपाईँ।

0: हजुर लौ नानी यो मुटु छोडेर लैदियो हातमा रुमाल टाइटलमा रहेको सुमधुर गीत तिलक बम मल्लक आवाजमा सजिएको यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने यस्तै नै हाम्रो श्रोता साथीलाई मन पर्ने आधुनिक गीत संगीतहरू चाहिँ रेडियो प्रोग्राम मार्फत सुन्न चाहनुहुन्छ भने रोजाइमा पार्नको लागि आउन सक्नुहुन्छ। टेलिफोन लाइन पनि खुल्ला गरिसकेको छु भने शुरूआतीमै जानकारीबाट गइसकेका छौं कि जहाँ 0625414100 बाटो भएर चाहिँ आज हामीसँग जोडिन सक्नुहुन्छ। सदा 0625414200 बाटोबाट चाहिँ हामीसँग जोडिनुहुन्थ्यो भने दुईको ठाउँमा चाहिँ एक राखेर 0625414100 टेलिफोन लाइन मार्फत कुराकानी गर्दै आफूलाई मनपर्ने गीत संगीत रोजाइमा पार्न सक्नुहुन्छ भने अहिले भनेकै साथी हुनुहुन्छ है लाइनमा स्वागत गरौं। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। दर्शन हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषिरामजीलाई। आवाज चाहिँ एकदमै मसिनो आएको छ अहिले चाहिँ कस्तो सुन्नु भएको छ? हिजो चाहिँ हाम्रो प्राविधिक समस्या यहाँ टेलिफोन लाइनमा चाहिँ थोरै समस्या भएर हामीले सहभागी चाहिँ गराउन सकेनौ है। ए हजुर हजुर कोसिस गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद है। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
1: हजुर
0: रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? हजुर हजुर। अनि यो सुमधुर गीत सँगसँगै हाम्रो ऋषिरामजीलाई चाहिँ कस्तो कस्तो गीत मनपर्छ त नि?
1: हजुर मलाई ठिकै छ। अब तिलकबम मल्ल त चिन्छ नि हजुरले?
0: हजुर हजुर
1: गोलकोटको।
0: हजुर हजुर
1: हजुर हजुर हाम्रो नाता पो
0: हो नातेदार पनि हुनुहुन्छ। यस्तो मिठो मिठो गीत सुन्न पाउँदा त है आहा भन्ने चाहिँ हुन्छ कि हुँदैन? अनि खाना पिना चाहिँ खानु भएको छ कि छैन त? मेरो पनि भइसक्यो भन्नुपर्छ है। अनि अब रेडियो प्रोग्राम सुनिराख्दा यसरी गीत सुनिराख्दा आज हाम्रो ऋषिरामजीलाई चाहिँ कस्तो गीत सुन्नु मन लागेको छ? कुन चाहिँ गीत सुन्नु मन लागेको छ? यो भन्दा अगाडि शनिबारको विजयी चाहिँ हाम्रो लक्ष्मी लम्सारजी हुनुहुन्छ। ए हजुर हजुर ल ठिकै छ। कुन चाहिँ होला तिम्रो प्रीति पहिले हो कि मेरो प्रीति पहिले? यो सुमधुर गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: नजिकै खैमा बहिनी दलमाया बहिनी दलमाया बहिनी ठकुनी हेर्छ कि?
0: हजुर हजुर
1: त्यो साई ठकुनी हो।
0: दलमाया दिजु चाहिँ थापा मगर भन्नुहुन्छ है उहाँले चाहिँ।
1: ए मलाई ठकुरी भयो।
0: हजुर
1: मलाई ठकुरी हो नि।
0: हजुर हजुर
1: ए बहिनीलाई अब तरवाजीलाई नानाजीलाई उमनाजीलाई भन्ने चन्द्रबाजीलाई हामी एकरात अगल बगल बाबु त भुलेको छ नि त।
0: उहाँ चाहिँ अहिले पछिल्लो समय काम कार्यमा व्यस्त छु भन्नुहुन्छ। बेला बखत चाहिँ जोडिनुहुन्छ यहाँले चाहिँ नसुनेको हुन सक्छ है। उहाँ चाहिँ आइराख्नुहुन्छ सम्झिराख्नुहुन्छ। ओके नमस्ते भाई भाई वहाँ हुनुहुन्थ्यो ऋषिराम शाहजी होइन। अब मिठो कुराकानीको साथमा धेरै साथीहरूलाई सम्झाउँदै हुनुहुन्थ्यो उहाँले चाहिँ। अब यसरी नै अब साथीभाइसँगको कुराकानी पनि भनिन्छ हामी यसरी नै सम्झना सन्देश पनि खुलेर राख्न सक्नुहुन्छ र उहाँले पनि आफूलाई मन परेको गीत रोजाइमा पारेर गइसक्नु भएको छ। किसिममा स्थान दिन्छौँ र फेरि पनि कोही साथी हुनुहुन्छ। हेलो नमस्ते हजुर। गुड मर्निङ कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो अमृतजीलाई। हजुर आज चाहिँ हामी 100 हजुर एकदमै सन्चै आरामै छ। ल यो सुमधुर
1: रेडियो सुन्दै छु है। म धोरबराई शुक्ल गण्डकीको मैले पटक पटक वेलकम गरिरहेको छु। कुनै बेला मिसिन आउनु होला शनिबार बिदा नपानी
0: होला
1: कालो चिया बगान घुमेर आउनुहोस् न।
0: हजुर हजुर समय मिले त हामी आउँछौ भनिरहेको छौ नि। समय मिल्नु पर्छ हजुर समय चाहिँ पक्कै पनि एक दिन आउला। यति माया गरेर बोलाउनुहुन्छ यति धेरै निमन्त्रणा हजुर
1: समय मन छ भने सास
0: त्यही त
1: मन छैन भने छेउको समय भेट्न गाह्रो हुन्छ।
0: त्यही त छेउछाउको
1: मनबाट आउनुपर्ने कुरा रहेछ कि।
0: हजुर हजुर हाम्रो मनले पनि अहिले समय पाइरहेको
1: हजुरको लागि अनि
0: Okay, namaste, bye bye. Sivadin, ani saathiharule aafulai man pareko geet sangit rachana paali rakhnu bhayeko cha. Aile bhanne hamro Rishi Ram Shahji ko rachanama rahe ko samadhur geet rahe ko cha. Tapai ma rakhdai chu Praveen Bedwal ani rachana rimalka vasma sajeko unko priti pahile ho ki mero priti pahile yo geet paschat saathiharulai pani hamile sahabhagi garaunchau hami sangai rahnu.

0: हजुर उनको प्रीति बोलको यो सुमधुर गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु। आज यसरी नै श्रोता साथीको रचाइमा रहेको गीत संगीतलाई हामी कार्यक्रममा स्थान दिइरहेका छौं भने 0065414100 बाटो भएर टेलिफोन लाइन मार्फत हामीसँग कुराकानीको साथमा जोडिन सक्नुहुन्छ। र फेरि पनि कोही साथी हुनुहुन्छ है लाइनमा? हेलो, नमस्ते हजुर। नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो प्रेमजीलाई। अनि के छ त कास्कीतिरको नयाँ नौलो हालखबर प्रेमजी? घाम लागिरहँदा चाहिँ गर्मी कतिको बढेको छ अथवा के छ? घाम लाग्दा ठिकठाकै छ कि? अब चाहिँ वर्ष है, विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। अनि खानपिन चाहिँ भयो कि भएन त हाम्रो प्रेमजीको? खाना खानु भयो त? मैले पनि खाइसके है। अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन आज? ए हजुर हजुर। अनि यसरी नै साथीहरूले गीत रोजिराख्दा हाम्रो प्रेमजीलाई चाहिँ कस्तो गीत सुन्नु मन लागेको छ आज? कुन गीत सुन्नु मन लागेको छ त नि? यो सुमधुर गीत त राख्न मिल्दैन नि त, लोक भाका हो नि त प्रेमजी। यो त लोक भाकामा पर्छ नि त, आधुनिक रोज्नु पर्यो नि त, अलिकति आधुनिक रोजिदिनुहोस् ल। कुन गीत राखिदिने होला? काली पारे दाई। ल यो सुमधुर गीत, पुरानो गीत चाहिँ कसलाई सुनाउन चाहनुहुन्छ? थ्याङ्क यू सो मच।
1: अनि
0: नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो प्रेमजी, हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्थ्यो अनि हुनुहुन्छ। र कास्कीको हाल खबर सुनाउँदै उहाँले चाहिँ आफूलाई मन परेको पुरानो सुमधुर गीत हृदयमा पार्नु भएको छ भने सो गीतलाई चाहिँ हामी केही सिनमा स्थान दिन्छौ अहिलेको लागि भने अमृतजीको हृदयमा रहेको न्याउली बनाईमा टाइटलमा रहेको यो गीतमा आवाज रहेको छ प्रशान्त शिवा कोची अनि शान्ति श्री परियारको। र यो गीत सँगसँगै जान्छौ कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा 11 बजेको टाइम चेक लगतै पुनः भेट हुन्छ भने हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।

0: This is Radio Dhorbarahi 102.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840609246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950।
6: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल,
8: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
6: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878। प्रशान्त नेउपाने 9860026925।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9800286142।
3: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यति पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856066136 र 9151166136।
13: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
14: डर लाग्नु,
13: निद्रा नलाग्नु,
14: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुसी नहुनु,
14: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
14: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
14: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
14: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
15: नेपाल सरकार विज्ञापन बो।
16: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
19: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
20: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
19: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक् ला गण्डकी 4 दुलेगौंडा, फोन 0625-14-233, मोबाइल 9868-61887।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
21: स्टुडियो साइड अहिले बिहानको 11 बज्यो।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।
22: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनका आवाज, पक्कै पनि प्रोग्राम सुन्दै हुनुहुन्छ भन्ने आशा अपेक्षा त छँदैछ। अन्तिमसम्म पनि सुनेर साथ दिन सक्नुहुन्छ, अझै एक घण्टाको समय चाहिँ हामीसँग छँदैछ। फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आजको एपिसोडमा रहेर चाहिँ सोमबारको एपिसोडमा छौं अनि श्रोता साथीको रोजाइको गीत संगीतलाई कार्यक्रममा स्थान दिइ जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माबु सुन सुन चाँदी पसल दुलेगौंडाले र प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै अहिले भनेको साथी हुनुहुन्छ है लाइनमा स्वागत गरिहालौ। हेलो, नमस्ते हजुर।
23: नमस्कार
22: है, नमस्कार। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो बुद्धिजीलाई। अनि बुद्धिजीसँग चाहिँ हरि दिन पछि कुराकानी भएको हो,
23: समयले साथ नदियो चाहिँ हर मेरो काममा बिजी हुनु पर्छ। मेरो पारुङ बारीमा मकै खन्दा
22: अनि कामको व्यस्तता सँगसँगै हामीलाई चाहिँ जोडिन नसके तापनि सुनेर साथ दिनु भएको थियो कि थिएन त?
23: अन्त्यमा पुगेर मगाउने
22: थके लाएर बस्दा चाहिँ अनि टक्क सम्झनु भयो है यो समयमा चाहिँ अब घाम पनि छ होइन त्यही भएर अलिकति शीतलमा बस्दै आराम गर्दै काम चाहिँ गर्नु होला अनि आज रेडियो प्रोग्राम सुनिरहँदा काम गरिरहँदा थके मारिरहँदा चाहिँ कुन गीत सुन्नु मन लागेको छ त नि हाम्रो बुद्धिजीलाई गाह्रो भएर अलिकति अब आधुनिक शैलीमा पनि अब लोकगीत मिसिएको जस्तो पछिल्लो समय धेरै गीत छ त अब त्यस्तै त्यस्तै रोज्नु भए पनि हुन्छ नि त किन होला यस्तो चरीले छोडेर गइगयो भनेर गीत सुन्नु मन लागेको ल ठिकै छ सबैले हेला गरे पनि यहाँले भने हामीलाई अझ धेरै माया चाहिँ दिइराख्नु होला अहिले भने यो सुमधुर गीत केही छिनमा हामी राख्छौ सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिन्छौ ओके बाई बाई वहाँ हुनुहुन्थ्यो बुद्धिजी काम कार्यको व्यस्तताले हो पनि भन्नुभएको थियो अब घाम लागेर शीतलमा बसेर काम गर्दैछु पनि भन्नुभएको थियो है यसरी नै अब पछिल्लो समयको मौसम अब यस्तै नै छ होइन बिहानको पछि चाहिँ घाम लाग्छ अब कहिले काहीँ चाहिँ पानी पर्छ जस्तो चिसो पनि हुन्छ है त्यही भएर एकदमै मौसम सम्बन्धी पूर्व जानकारहरू भएर पनि बसिराख्नु होला अनि अहिलेको लागि भने यो समयमा चाहिँ तपाईँ माझ राख्दैछु हाम्रो अघि कार्यक्रममा सहभागिता जनाउनु भएको थियो प्रेमजीले र उहाँले चाहिँ काली पारे दाई कति राम्रो टाइटलमा रहेको सुमधुर गीत रचनामा पार्नु भएको छ तारा देवी थापाको चाहिँ आवाजमा सजेको यो गीत अहिले तपाईँ माझ राख्दैछु स्वीकार्नु होला है त

हजुर खाली पारे दाई कति राम्रो यो सुमधुर गीत अभिमास कार्यक्रममा स्थान दिइसकेको छु। पुरानो गीत भए तापनि अझै पनि हामीले गुन्जिरहेको सुन्न पाउँछौ। सदाबहार गीत धेरै भन्दा धेरै श्रोता साथीको रोजाइमा पर्ने गीत पनि हो यो। यसरी नै आफूलाई मनपर्ने गीत संगीतहरू रोजाइमा पार्नको लागि 0965414100 बाटो भएर चाहिँ हामीसँग जोडिन सक्नुहुन्छ। र अब हाम्रो प्रोग्राम चाहिँ अब शुरूआतीबाट सुनेर साथ दिनुहुने साथीलाई चाहिँ थाहा छँदैछ भने कोही साथी भर्खरै रेडियो ट्युन अन गरेर जोडिँदै हुनुहुन्छ भने आज सोमबारको एपिसोडमा रहेर हामी श्रोता साथीको रचनामा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिइराख्दा चाहिँ कार्यक्रममा सहभागिता जनाउनको लागि सदा 0965414200 बाटो भएर हामीसँग जोडिनुहुन्थ्यो भने दुईको ठाउँमा चाहिँ एक राखेर 0965414100 बाटो भएर जोडिनुहोला र साथमा चाहिँ साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ भन्दै अहिलेको लागि ढिला नगरी तपाईँमा राख्दैछु बुद्धिजीको रचनामा रहेको शरीरले त छाडेर गई गयो कृष्ण ढकालका आवाजमा सजिएको यो गीतमा काली प्रसाद रिजालको चाहिँ लिरिक्स रहेको छ भने यो गीत सँगसँगै पुनः उपस्थित हुन्छौ। हामी सँगै रहनुहोला अहिलेको लागि सिकार्नुहोस् यो मिठो गीत।

हजुर सम्झना चाहिँ डालीमा रहिरह्यो शरीरले त सारेर गइरह्यो यो सुमधुर अनि मार्मिक गीत रोजेमा पार्नु भएको थियो बुद्धिजीले भने यसरी नै आउन सक्नुहुन्छ र अहिलेको लागि भने तपाईँ माझ राख्दैछु राधा पियारी टाइटलमा रहेको सुमधुर गीत अलि डान्सिङ सङ पनि छ लिरिक्स अनि कम्पोज सँगसँगै आवाज रहेको छ कृष्ण विकको भने साथमा चाहिँ शान्ति श्री परियारको पनि आवाज रहेको छ यो गीत सँगसँगै हामी चाहिँ विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ भने विश्राम पश्चात हामी पुनः उपस्थित फोन डायल गर्दै गर्नुहोला 0965 4142 0000 बाटो भएर अनि आज आफूलाई मन परेको गीत संगीत रचनामा पार्न सक्नुहुन्छ भने 0965 4142 0000 बाटो भएर जोडिन सक्नुहुन्छ अनि साथमा सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: कहाँ जाने?
2: सिधे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोथ्री महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
5: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
3: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: ए शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिर सुनचारी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौंडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
11: भूपु सैनिक बहुउद्देश्य सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
12: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका, दुई पाङ्ग्री सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अङ्ग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनु हुन यो सूचना प्रसारण गरिएको छ।
11: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र, बायोडाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
12: नोट, भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ, तलब आपसी समझदारीमा कायम गरिनेछ।
11: विस्तृत जानकारीका लागि भूपु सैनिक बहुउद्देश्य सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7, खैरिनी 4, तनहुँ, फोन 0625412133।
13: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0625905065, मोबाइल 9816634372।
15: यही आउँदो जेठ 2 गते पहिलो शनिवार
16: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: उपचार हुने रोगहरू
16: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
15: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
16: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
15: दिसा पिसाब एवं पेटको समस्या
16: तौल घटबड हुने वा थाइराइडको समस्या
15: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
16: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
16: फोन नम्बर 0564142333 र 9678161887।
17: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
18: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
19: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्छ।

0: हजुर, यो कार्यक्रमको केही क्षणको विश्राम सँगसँगै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कल इन टाइम र कल गर्नको लागि
1: This is Radio Dhorbarahi 103.8 MHz.

0: जोडिने कोसिस गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। अनि आज कुन चाहिँ गीत सुन्नु मन लागेको छ त नि हाम्रो जित बहादुरजीलाई?
1: भन्नुपर्दाखेरि तपाईँको रोजाइयो राखिदिनुहोस् न
0: ल। एउटा मिठो रमाइलो पुरानो गीत छ, जाउ न हो ड्राइभर दाई स्टिरिङ घुमाउँदै हरे कि, यो गीत राख्दैछु। कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई
0: थ्याङ्क यू सो मच।
1: मिठो स्वरको ध्वनि,
0: थ्याङ्क यू सो मच फेरि पनि।
1: अनि मेरो काजीलाई, अनि अघि आउने पछि आउने सम्पूर्ण जनालाई
0: नमस्कार। छुट्टिन्छौँ। उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी, लामो सुदादेखि हामीलाई एकदमै माया गर्नुहुन्छ होइन, कार्यक्रममा सहभागिता चाहिँ राख्नुहुन्छ र अहिले पनि कामकाजमै व्यस्त चाहिँ हुनुहुन्थ्यो, महारातिर छु भन्दै हुनुहुन्थ्यो है। सो अहिलेको लागि भने यसरी नै सुनेको साथीहरूले श्रोता साथीको माझ चाहिँ राख्दैछु। खेमराज गुरुङ अनि शर्मिला बर्देवाको आवाजमा सजिएको सुमधुर गीत छ, जसमा चाहिँ सुरेन्द्र राणाको लिरिक्स रहेको छ भने टिका भण्डारीको म्युजिकमा सजिएको यो गीत सँगसँगै फण्डाल गर्दै गर्नुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है।

0: हजुर, दुई दिनको जिन्दगी पिरती लगाउँदै सुमधुर गीत रहेको थियो तपाईँमा कार्यक्रममा शान्ति रख्दा अहिले भने फेरि पनि हामीसँग कोही साथी लाइनमा छ हुनुहुन्छ ढिला नगरी स्वागत गरिहाल्नु। हेलो, नमस्ते हजुर। हेलो
1: हजुर,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो तलमाया दिजुलाई।
1: हजुर धन्यवाद। आज त 1-0
0: त्यही त, अनि आज रेडियो प्रोग्राम सुन्नु भएको थिएन र बीच बीचमा सुनिराख्दा ठ्याक्क मैले बीच बीचमा जानकारी गराइरहेको थिएँ अनि नसुनेको बेला परे जस्तो छ कि। ल अब तपाईँ जस्तै साथीहरूले सुनिराख्नु भएको छ भने अब चाहिँ थाहा पाउनु भयो होला कि है, आज चाहिँ 2-0 होइन कि 1-0 गर्नुपर्ने रहेछ भनेर जानकारी पाउनु भयो होला।

0: हजुर।
1: अनि अब रेडियो प्रोग्राम बीच बीचमा सुनिराख्दा अहिलेको लागि चाहिँ हाम्रो दलमा दिजुको लागि कस्तो गीत बजाइदिने होला त नि आज?
0: आज शङ्खबुर ठोकीको धन बिनाको मन ठुलो कि मन बिनाको धन,
1: किन होला यस्तो गीत सुन्नु मन लागेको आज त?
0: खै किन हुनेलाई
1: मन मात्र भएको भएर धनको चाहिँ अलिकति कम कम भएर होला कि।
0: ल
1: अब यो गीत सुनेपछि चाहिँ अब सबै कुरा बराबर हुन्छ होला भन्ने आशा सँगसँगै यो सुमधुर गीत चाहिँ हामी राख्छौँ। कसलाई सुनाउन चाहनुहुन्छ?
0: सस्मा हजुरको लागि, अनि अमृत दाई, उन्नान दाई, नरेन्द्र दाई, अनि तारावान दाई, अनि अघि आउने जित बहादुर दाईको लागि भन्दै सुतिन्छु। नमस्ते।
1: ओके नमस्ते, बाई बाई। शुभ दिन दलमा दिजु हुनुहुन्थ्यो है, हामीलाई भर्खरै मात्र मिठो कुराकानीको साथमा सम्झिएर कुराकानीको साथमा गीत रोजेमा पार्दै छुटिसक्नु भएको छ भने आउन सक्नुहुन्छ। अब धेरै साथीहरू भर्खरै सुन्दै हुनुहुन्छ भने सदा चाहिँ 0965-4-14-2-0-0 बाटो भएर हामीसँग जोडिनुहुन्थ्यो भने दुईको ठाउँमा एक राखेर चाहिँ 0965-1-0-0 बाटो भएर चाहिँ हामीसँग जोडिन सक्नुहुन्छ। र अहिलेको लागि भने ढिला नगरी हाम्रो दरमा दिजुको रचाइमा रहेको मन बिनाको धन ठुलो कि धन बिनाको मन अक्षर एकदमै धेरै उठ्ने प्रश्न, अब वाद विवाद भन्ने बित्तिकै कुनै चाहिँ अब अक्षर बहस उठिराख्ने कुरा पनि हो कि है, गीत मार्फत प्रस्तुत गरिएको छ। टङ्क बुढा थोकी सँगसँगै अशोक दर्जीको आवाजमा सजिएको यो गीत पश्चात व्यवसायिक विश्राम पश्चात हामी साथीहरूलाई सहभागी गराउँछौ। हामी सँगै रहनुहोला।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्। शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
1: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
1: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
3: मेरो परिवार स्वस्थ छ, खुसी छ। मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरुन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगेँ। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
4: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौं।
3: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
5: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
7: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भन्या? सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धी।
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
9: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
10: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
11: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
10: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारत भारतीय भूगु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
11: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
12: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूगु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
13: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
12: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878।
0: This is Radio Dhorbarahi 103.8 MHz.

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दै अब भने ढिला नगरीकन हामी साथीलाई सहभागी गराइहाल्छौ। कहाँदेखिको हुनुहुन्छ हामीसँग टेलिफोन लाइनमा हुनुहुन्छ? हेलो, नमस्ते हजुर।
1: हेलो,
0: नमस्ते हजुर।
1: नमस्कार,
0: कहाँदेखि कस्तो आवाज सुन्दैछु होला?
1: हनुमान पोखरीबाट
0: कास्कीबाट हुनुहुन्छ?
1: बागमारादेखि
0: यहाँको शुभ नाम के पर्यो होला, फेरि भनिदिनुहोस् न।
1: मेरो राजेश कुमार गुरुङ हो।
0: राजेश कुमार गुरुङ भन्नुभएको?
1: हजुर, म आर्टिस्ट हो, म पेन्टिङ गर्ने मैले।
0: हजुर हजुर,
1: म त्यता हजुरको उतातिर आइरहन्छु, ढोला के अरे हजुरको तिरातिर पनि आउँछु लेख्न गरिरहेको।
0: ए हजुर हजुर, अनि
1: आज चाहिँ ढोलवाराई होला ठ्याक्कै नम्बर हानेको लागि।
0: ए नम्बर हानेको ठ्याक्कै आज कुराकानी हुन पनि जुर्या रहेछ है। अनि आज रेडियो प्रोग्राम सुन्नु कतिको सुन्नुहुन्छ त नि हाम्रो? एकदमै सुन्नुहुन्छ है। अनि अहिले चाहिँ कतातिर हुनुहुन्छ त हाम्रो?
1: बागमारातिरै छु।
0: बागमारातिरै
1: हजुर, स्कुलको कामहरू चल्दैछ बोर्डहरूको।
0: ए हजुर हजुर, ल अनि यहाँले आज सम्झनु भयो है, एकदमै खुसी लाग्यो। अनि आज चाहिँ हामी रेडियो प्रोग्राममा यहाँको रोजाईको गीतहरूलाई कार्यक्रम स्थान दिइराख्दा रेडियो प्रोग्राममा अनि सँगसँगै गीत सङ्गीत चाहिँ कतिको मनपर्छ त नि?
1: एकदमै
0: मनपर्छ है।
1: कलाकार मान्छे भएपछि
0: त्यही त, कलाकारलाई मनपर्छ भन्दा अझै धेरै चाहिँ कसरी राखिदिनुहुन्छ, अझै मनपर्छ भन्नुहुन्छ कि जस्तो लागेको थियो। अनि आज चाहिँ हाम्रो राजेशजीको लागि कुन चाहिँ गीत राखिदिने होला त नि?
1: लगाइदिनुहोस् न, के अरे गायक कलाकारको त नाम मैले भुल्यो है।
0: हजुर,
1: अनि यो पानी लोटामा रुनलाई त म आवाजी छँदैछु, कहिले हाँसो नपुगेको तिम्रो ओठाउँ भन्ने गीत छ नि
0: पानी लोटामा, यो चाहिँ लोकगीत हो र?
1: लोकगीतै हो,
0: हामी चाहिँ अब लोकगीतलाई भन्दा पनि आधुनिक गीतलाई कार्यक्रममा स्थान दिन्छौँ है प्रोग्रामको अलिङ टाइममा।
1: हजुर,
0: ल अलि अर्कै गीत रोज्नु
1: पर्यो नि त।
0: हजुर हजुर,
1: के अरे यो अहिले भर्खरै भुल्यो, के अरे यो
0: ल सम्झनुहोस् मजाले,
1: के अरे
0: ल त सबै हामी चाहिँ लोक भाकाको प्रोग्रामहरू चाहिँ बिहान बेलुकीको समयमा चाहिँ बजाउँछौ, अहिले चाहिँ अलिकति आधुनिक शैलीको गीत रोजिनु पर्यो कि।
1: नारायण
0: गोपालको जुन भए पनि जिन्दगीले यसरी धोका दियो, कसलाई सुनाउन चाहनुहुन्छ यो मिठो गीत?
1: थ्याङ्क
0: यू सो मच।
1: अनि के अरे अब किन्नु त कति छ कति छ है, यो टाइम पास नगरौँ। अनि त्यही हो हजुरहरूलाई मलाई किन्ने नकिन्ने
0: सबैलाई भनेर
1: मान्छेले मान्छेले पुरानो भन्छ कि नामहरू,
0: त्यही त
1: गर्ने होइन कि, छिटो मिठो गर्ने अरूलाई पनि टाइम दिनु पऱ्यो नि।
0: यहाँले बुझिदिनुहुन्छ, थ्याङ्क यू सो मच भन्दै अहिले भने छुट्टिन्छौँ है। नमस्कार, उहाँ हुनुहुन्थ्यो राजेशजी भन्दै हुनुहुन्थ्यो है, अनि पहिला चाहिँ कुराकानी हुन्थ्यो भन्नुभएको थियो, तर मसँग चाहिँ पहिलो कुराकानी पनि हो उहाँको। बागमारादेखि राजेश कुमार गुरुङजी हुनुहुन्थ्यो भने उहाँको रोजाइको गीत सँगसँगै हामी चाहिँ छुट्टिनु पर्ने हुन्छ, र कोही साथी भन्ने लाइनमा हुनुहुन्छ, सहभागी चाहिँ गरौँ उहाँलाई चाहिँ। हेलो, नमस्ते हजुर। हेलो
2: दर्शन,
0: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है एकराजीलाई।
2: धन्यवाद।
0: अनि आज साथीहरूले चाहिँ हाम्रो एकराजी भन्दै हुनुहुन्थ्यो, ठ्याक्कै सम्झनु भयो कि एकराजीले आज। अनि व्यस्त हुनुहुन्छ जस्तै लागिरहेको थियो, आज भने हाम्रो एकराजीको रोजाइको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिन सक्दैनौ, भोलि सुरुवातीमा चाहिँ बजाउँछौ है, अन्त अन्ततर्फ पनि छौ, कुन चाहिँ गीत राखिदिने होला भोलि चाहिँ भन्नु पर्यो है। अब
2: मलाई चाहिँ त त्यो सुख दुःखको बगैँचामा नजाऊ तिमी भन्ने छोटो
0: ल बगैँचामा नजाऊ तिमी भनेर म भोलिको दिनमा चाहिँ प्रोग्रामको ओपनिङ गर्छु, आज भने सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिन्छौँ है त।
2: सर्वप्रथम तपाईँलाई भइहाल्यो,
0: थ्याङ्क यू सो मच।
2: अनि घरबाट भोलिको लागि अन्त हरिमाया दिदी, तलमाया दिदी, चन्द्र दाई, अन्त मगन दिदी, रोसिका, लक्ष्मी लम्छल अनि त्यसपछि यता आफ्नो छोरीबाट अनि बुवाको लागि र मलाई एक्लै छोड्ने चिन्ने नचिन्ने सम्पूर्ण मतलब
0: शुभ दिन बाई बाई वहाँ हुनुहुन्थ्यो एकराज रामजाली मगरजी अनि हामीसँग कुराकानीको साथमा पनि छुटेर गइसक्नु भएको छ भने आजको एपिसोडमा रहेर चाहिँ श्रोता साथीको रोचाएको गीत संगीतलाई कार्यक्रममा स्थान दिए सँगसँगै कार्यक्रममा सहभागिता जनाउनु भएको थियो आफू कसरी देखि हुनुहुन्थ्यो ऋषिराम शाहजी त्यस्तै पोखरा कास्कीदेखि हुनुहुन्थ्यो अमृतुलाचनजी कास्कीबाट सहभागिता जनाउनु भएको थियो प्रेमजी भने त्यस्तै म्याग्देदेखि हुनुहुन्थ्यो बुद्धिजी अनि लामेश्वरादेखि सम्झनु भएको थियो जित बहादुर थापाजीले र पुलचोकदेखि आउनु भएको थियो दलमा दिजु त्यसै गरी बागमारादेखि हुनुहुन्थ्यो राजेश कुमार गुरुङजी र भर्खरै छुटिसक्नु भएको छ उपलोपुरीटादेखि हुनुहुन्थ्यो एकराज रामसानी मगरजी भने सबै साथीलाई धेरै धेरै धन्यवाद र विशेष गरी यतिजनसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद भन्दै जान्दा जाँदैछु तपाईँमा आश राख्दैछु जिन्दगीले यसरी भनेर चाहिँ नारायण गोपालको कुनै पनि आवाज सुनाइदिनु न भन्नुभएको थियो तर पुरानो आवाजहरू मात्रै छ सो जाँदा जाँदै भने तपाईँमा आश राख्दैछु नारायण गोपालको आवाजमा सजिएको कुनै पनि गीत चाहिँ हामी बजाउँदै छुट्टिन्छौँ भने तपाईँमा आश राख्दैछु यति धेरै माया दिई टाइटलमा रहेको गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमानलाई पनि बिदा हुन्छु नमस्कार।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
1: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
3: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिस्कम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: सुन न श्रेया यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै
5: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
4: कहाँ
5: गण्डकी मेडिकल हल
6: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डिफोर कोठी दाग र पेटको धर्स हटाउन परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्गेलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
4: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0625903069 मोबाइल 9840826926
7: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
2: साँच्चै कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
7: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
2: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
3: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
7: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
2: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
7: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
2: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी छोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9841453005।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0654142333 मोबाइल 9968861887।
0: दिस इज रेडियो ढोरबाराही 102.8 मेगाहर्ज।
10: स्टुडियो
11: अहिले मध्याह्नको 12 बज्यो।
3: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदै पहिलो दिनको बैठकमै नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची।
0: कंग्रेसले आज सुर्खेतमा प्रदेश स्तरीय प्रशिक्षण गर्दै सुर्खेतपछि पोखरा र काभ्रेमा दुई दुई दिने भेला हुने।
1: सरकारी कार्यालयमा सरसफाई सप्ताह सञ्चालन। सबै निकायदेखि शैक्षिक संस्थामा स्वच्छता अभियान चलाइँदै।
0: युद्धान्त्य सम्बन्धी इरानी प्रस्ताव अमेरिकी राष्ट्रपतिद्वारा अस्वीकार। युद्ध अझै समाप्त नभएको इजरायली प्रधानमन्त्रीको भनाई।
1: र आईपीएल क्रिकेटमा बेंगलुरू शीर्ष स्थानमा उक्लियो। मुम्बई इण्डियन्स प्ले अफबाट बाहिर।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदैछ। बजेट अधिवेशनको पहिलो दिन नै सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची राखिएको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठक दिउँसो 4 बजेका लागि बोलाइएको छ। संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ। नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक बस्नेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ। यस्तै सभामुख अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने, सदस्यहरूको मनोनयन, प्रतिनिधि सभा नियमावली 2079 को नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मसौदा पेश हुने लगायत कार्यसूची छन्। सरकारबाट जारी भएका 8 अध्यादेश पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुनेछन्।
1: सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा आयोजित सरसफाई कार्यक्रममा शरीक भएर यस अभियानको औपचारिक उद्घाटन गर्नुभएको छ। सरकारले सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन 2083 समेत जारी गरेको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभयो। यसको लागि सबै संघ प्रदेश र स्थानीय तहलाई यसअघि नै पत्रचार गरिएको थियो। सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन अनुसार कार्यालय सरसफाई मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई, क्यान्टिन तथा भान्साघर स्वच्छता, फोहोर व्यवस्थापन, सेवाग्राही अनुभव मापन, स्थलगत संस्थागत दिगपन मापन सूचक कायम गरिएको ले तिनको पालना गर्न आग्रह गरिएको छ। यस्तै सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र संकेत चिन्हहरू स्पष्ट तथा व्यवस्थित हुनुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मरमत र रंगरोगन गर्नुपर्नेछ। शौचालय दुर्गन्धरहित बनाइने र नियमित पानीको व्यवस्था सुनिश्चित गरिने, हात धुने स्थानमा साबुन अनिवार्य, दैनिक सरसफाईको अभिलेख राख्ने, शौचालय महिला मैत्री सेनेटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गता मैत्री हुनुपर्ने भनिएको छ।
0: नेपाली कंग्रेसले आज सुर्खेतमा कर्णाली प्रदेश स्तरीय प्रशिक्षण आयोजना गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्न लागेको हो। प्रदेश स्तरीय भेलाको सभापति गगन थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला सभापति खड्गबहादुर पोखरेलले जानकारी दिनुभयो। भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सहभागी हुनेछन्। कंग्रेसले यसअघि वैशाख 26 र 27मा कैलालीको धनगढ़ीमा सुदूरपश्चिम प्रदेश स्तरीय भेला आयोजना गरेको थियो। वैशाख 31 र जेठ 1मा गण्डकी प्रदेश स्तरीय भेला पोखरामा तथा जेठ 4 र 5मा बागमती प्रदेश स्तरीय भेला काभ्रे प्लान्चोकको धुलीखेलमा हुने कंग्रेसले जनाएको छ। त्यसै गरी मधेस प्रदेशको भेला जेठ 6 र 7मा महोत्तरीको प्रतिवासमा, कोशी प्रदेशको जेठ 8 र 9मा सुनसरीको लौकी तथा लुम्बिनी प्रदेशको जेठ 14 र 15मा रूपन्देहीको तिलोत्तमामा आयोजना गर्ने कार्यक्रम छ।
1: म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4मा रहेको 9.14 मेगावट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण शुरू भएको छ। सुपर घलेम्दी हाइड्रो पावर प्राली प्रवर्धक रहेको आयोजनाले नार्च्याङको घलेम्दी र रेले खोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा प्रस्तावित बाँधस्थल जोड्ने पहुँच मार्ग निर्माण थालेको हो। आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईले 5 किलोमिटर 500 मिटर मध्ये 2 किलोमिटर पहुँच मार्ग निर्माण सकिएको र कर्मचारी आवासका लागि भवन तयार पारिएको जानकारी दिनुभयो। विद्युत गृह निर्माण स्थलमा सड़क पुर्याएर जमीन तयार पार्न पहाड़ काट्न थालेको र पहुँच मार्ग खनेपछि बाँध विद्युत गृह र पेनेस्ट्रक पाइपलाइन जडान तथा प्रसारण लाइन निर्माणलाई समानान्तर गतिमा अघि बढ़ाउने तयारीमा रहेको उहाँले बताउनुभयो। 1 अर्ब 80 करोड़ लागत अनुमान गरिएको आयोजना आगामी 2 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। संविधान संशोधनको लागि बहसपत्र तयार पार्न गठित कार्यदलले आज संचारकर्मीहरूसँग छलफल गर्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न संचार माध्यममा आबद्ध पत्रकार तथा संचारकर्मीसँग संविधान संशोधनका विषयमा आज दिउँसो 4 बजे परामर्श तथा छलफल गर्न लागेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुविदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने जानकारी दिनुभयो।
0: टर्किस एयरलाइन्सको जहाजको पांग्रामा आगो लागेपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। आज बिहान 7 बजेतिर इस्तानबुलबाट आएको TK-726 विमान अवतरण गर्ने क्रममा पांग्रामा आगो लागेको थियो। विमानमा लागेको आगो नियन्त्रणमा लिए पनि विमानको व्यवस्थापनका लागि भन्दै विमानस्थल केही बेर बन्द गरिएको थियो। सो विमान धावन मार्गबाट हटाएसँगै 2 घण्टापछि विमानस्थल सञ्चालनमा ल्याइएको हो। अहिले आन्तरिक उडान पनि सुचारू भइरहेको छ। एयरलाइन्सको ल्याण्डिङ गियरमै आग लागि भएको थियो। यद्यपि आगो लाग्नुको कारण भने थप अनुसन्धान भइरहेको छ। विमानमा 273 जना यात्रु र 4 जना चालक दलका सदस्य सवार थिए। केही शव समेत विमानमा ल्याइएको बताइएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य सम्बन्धी ईरानी प्रस्ताव अस्वीकार गर्नुभएको छ। आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा पोस्ट गर्दै ट्रम्पले ईरानका प्रतिनिधिहरूबाट आएको जवाब पढ़ेको र उक्त योजना पूर्ण रूपमा अस्वीकार्य रहेको बताउनु भएको हो। ईरानले यसअघि पाकिस्तानका मध्यस्थकर्ता मार्फत ट्रम्पलाई अर्को प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउनु पर्ने आवश्यकतामा जोड़ दिएको बताइएको थियो। वाल स्ट्रीट जर्नलका अनुसार ईरान आफ्नो आणविक कार्यक्रम तथा युरेनियमको भण्डार सम्बन्धी अमेरिकी मागहरूमा सहमत भएको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानसँगको युद्ध अझै समाप्त नभएको र अमेरिका तथा इजरायलको उद्देश्य इरानको आणविक कार्यक्रम अन्त्य गर्नु रहेको बताउनु भएको छ। यसअघि आइतबार तेहरानले पाकिस्तान मार्फत वाशिङटनलाई एउटा प्रस्ताव पठाएको थियो। इरानी सरकारी संचार माध्यमका अनुसार उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउनु पर्ने माग गरिएको थियो। इरानको प्रस्तावमा विशेष गरी अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध 30 दिनको लागि हटाउनुपर्ने तथा इरानी बन्दरगाहहरूमा लगाइएको 9 सैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड़ दिएको थियो।
0: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरू शीर्ष स्थानमा उक्लिएको छ। गैराती सम्पन्न खेलमा बेंगलुरूले मुम्बईलाई 2 विकेटले पराजित गरेको हो। यससँगै बेंगलुरूले 11 खेलमा 14 अंक जोड़ेको छ। समान खेलमा 6 अंक जोड़ेको मुम्बई 9 स्थानमा छ। यो पराजयसँगै मुम्बई आईपीएलको प्लेअफ दौड़बाट बाहिरिएको छ। रायपुरमा भएको खेलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले पूरै विश्वभरमा 8 विकेट गुमाएर पूरा गर्यो। बेंगलुरूका कृणाल पाण्ड्याले 73 रनको अर्धशतकीय पारी खेले। जकोब बेथेलले 27, जितेश शर्माले 18 तथा देवदत्त पडिकलले 12 रन जोड़े। मुम्बईका कोर्बिन बोसले सर्वाधिक 4 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इण्डियन्सले निर्धारित विश्वभरमा 7 विकेटको स्थितिमा 166 रन बनाएको थियो। मुम्बईका तिलक वर्माले 57 रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै नमन धीरले 47, रोहित शर्माले 22, राज बाबले 16 तथा विल ज्याकले 10 रनको योगदान दिए। बेंगलुरूका भुवनेश्वर कुमारले 4 विकेट लिए। हिजै सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले लखनऊ सुपर जायन्ट्सलाई 5 विकेटले पराजित गरेको थियो। पराजयसँगै लखनऊ समेत प्लेअफ दौड़बाट बाहिरिएको छ। चेन्नई भने 5 स्थानमा छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदै पहिलो दिनको बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची।
0: कंग्रेसले आज सुर्खेतमा प्रदेश स्तरीय प्रशिक्षण गर्दै सभापति थापा सहित शीर्ष नेताहरू सहभागी।
1: सरकारी कार्यालयमा सरसफाई सप्ताह सञ्चालन। सबै निकायदेखि शैक्षिक संस्थामा स्वच्छता अभियान चलाइँदै।
0: युद्ध अन्त्य सम्बन्धी ईरानी प्रस्ताव अमेरिकी राष्ट्रपतिद्वारा अस्वीकार। युद्ध अझै समाप्त नभएको इजरायली प्रधानमन्त्रीको भनाई।
1: र आईपीएल क्रिकेटमा बेंगलुरू शीर्ष स्थानमा उक्लियो। मुम्बई इण्डियन्स प्लेअफबाट बाहिर।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
6: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
7: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
10: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
11: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार उपचार पनि गरिन्छ। ढोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
12: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु खाना जाने होला त।
13: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
14: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
16: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 MHz अंतर मन के आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
2: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
1: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9850788302 र 9840688302।
3: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्झी।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
0: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
3: मोबाइल 98058 35537 र 98066 15 899।
9: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन प्वाक्कै।
10: यो हो बोनस चाउचाउ।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
3: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
3: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
5: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 0 66 81 115।
7: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा पिपी चोकमा
8: यही जेठ 2 गते शनिबार
9: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा।
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी।
9: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने।
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल।
9: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ।
7: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा।
9: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ। वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर।
10: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
11: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0 65 414 377, मोबाइल 98 5 60 44 343।
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
12: स्टुडियो
13: अहिले दिउँसोको 1 बज्यो।
3: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98 1 65 95 301।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968861887।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 0165901625963।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 9855342475 र 9801132475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9864883522।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
12: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: पनि पोखरा जानुपर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
2: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
0: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, दोलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
5: यही आउँदो जेठ 2 गते पहिलो शनिबार
6: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: उपचार हुने रोगहरू
6: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
5: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
6: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
5: दिसा पिसाब एवं पेटको समस्या,
6: तौल गडबड हुने वा थाइराइडको समस्या,
5: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
6: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहुँ।
6: फोन नम्बर 0564142333 र 9868187।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: तीन दिन भयो।
2: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छिपानी मेटल स्टील फन पर्क का सब सामान साइनी कति मजा एक तर जलिनी पानी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नाटिला, सम्पर्क 9855601013, 9807294।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855633098 र 9845610950।
7: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 र 582780।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: एस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुन्दर राणा भाट,
5: हार्ट जोड्नी नशा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
7: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
8: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
7: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
8: हो र, के खास छ त इलाइट सिएमा?
7: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
8: ओहो, अनि लोकेसन?
7: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
8: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461956996 छ।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
13: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी? हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
16: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
18: कहाँ जाने?
19: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
18: अनि बीचमा नझर्ने।
19: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
18: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
10: साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
20: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
9: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
5: नमस्कार, रेडियो ठोबराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्री परिषद बैठकबाट स्वीकृत भएको छ। आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। आज दिउँसो 4 बजे राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 95 बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि शुरू हुँदैछ।
0: प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ। सरकारले टोजर लगाए सुकुम्बासी बस्ती खाली गराएको सन्दर्भमा सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्रीसँग जवाफ माग गर्नुपर्ने कांग्रेसले बताएको छ। समितिमा कांग्रेस संसदीय दलका नेता भीष्म राज आङदेवे, सचेतक निष्कल राई तथा सांसदहरू अर्जुन नरसिंह केसी र रेखा कुमारी यादव बैठकमा रहनु भएको छ। सोमबार 11 बजे बोलाएको बैठकमा उहाँहरू अनुपस्थित रहनु भएको हो। कांग्रेस संसदीय दलका नेता आङदेवेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको बताउनु भएको हो। अर्थमन्त्री डाक्टर सोनिया बाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेटका लागि पेश गरेको सुझाव ग्रहण गर्दै वहाँले कानूनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनु भएको छ। उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिए उद्योग लगानी रोजगारी र आय आर्जन वृद्धि हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ। परिसंघले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि उद्योग विदेशी लगानी कर प्रणाली फन्सार पर्यटन ऊर्जा सूचना प्रविधि कृषि बीमा तथा पूँजी बजार लगायत क्षेत्रमा क्षेत्रगत सुधार आवश्यक रहेको सुझाव दिनुभएको छ। परिसंघले उद्योग मैत्री नीति कर प्रणाली स्थायित्व उत्पादन र रोजगारी केन्द्रित बजेट कच्चा पदार्थमा कर छूट तथा औद्योगिक कच्चा पदार्थको भन्सार फिर्ता प्रणाली लागू गर्न सुझाव दिएको छ। साथै स्वदेशी उत्पादन प्रोत्साहनका लागि कम्तीमा 40% स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई कर छूट दिनुपर्ने माग पनि गरिएको छ। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सहभागिता बिना विकास सम्भव नभएको उल्लेख गर्दै पूर्वाधार लगानी र औद्योगिक विस्तारका लागि अनुकूल वातावरण निर्माण गरिने प्रतिबद्धता जनाउनु भएको छ। भदौ 23 र 24 गतेको घटना सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हरिहर भवनमा रहेको आयोगको कार्यालय नजिक प्रदर्शन गरिएको थियो। प्रदर्शनकारीहरू आयोगको कार्यालयतर्फ अघि बढ़न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै केही युवाहरूलाई नियन्त्रणमा लिएको छ। प्रदर्शनका क्रममा युवाहरूले मानव अधिकार किन चुप, सरकारसँग भयो कि घुसपैठ, सत्य लुकाएर के पायो, प्रतिवेदन किन लुकायो, मानव अधिकार आयोगको प्रतिवेदनको हत्या भएको हो तथा सरकार डरायो, प्रतिवेदन हरायो लगायतका प्ले कार्ड बोकेर नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले भदौ 23 र 24 गते भएको घटनाबारे आयोगले तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले सत्य तथ्य बाहिर ल्याउन र प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकार तथा आयोगसँग माग गरेका छन्। नेकपा एमाले नेपाली कम्युनिष्टका नवीन विचारक मदन भण्डारी र कुशल संरक्षक जीवराज आश्रितको स्मृति दिवस प्रभावकारी रूपमा मनाउन सर्कुलर पठाएको छ। महासचिव शंकर पोखरेलले एक सर्कुलर पठाउँदै पार्टी विचार, योगदान र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो अनुकूलतामा कार्यक्रम बनाउन विभिन्न जनसंगठनहरूलाई पनि निर्देशन पठाएका छन्। पार्टी केन्द्रीय कार्यालयका अनुसार मदन नगर बल्खोमा जेठ 3 गते बिहान 7:45 गरिने कार्यक्रममा पार्टी केन्द्र उपत्यका माथहतका कमिटी जनसंगठनका काठमाडौँमा उपलब्ध सम्पूर्ण कार्यकर्तालाई अनिवार्य उपस्थित हुन भनिएको छ। प्रदेश तथा जिल्लामा मदन आश्रितका योगदानको चर्चा गर्ने, विचार गोष्ठी गर्ने, संचार माध्यममा जनताको बहुदलीय जनवादका बारेमा परिसंवाद आयोजना गर्न एमाले निर्देशन पठाएको छ। यस्तै वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, कैदीबन्दी भेट्ने, अस्पतालमा बिरामी भेट्ने तथा फलफूल वितरण गर्ने र मदन आश्रितका तस्वीर सार्वजनिक स्थलमा सजाएर राख्नपर्ने निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या हटाएर व्यवस्थित र जनमैत्री बनाउने गरी सरकारले तयारी गरिरहेको बताउनु भएको छ। सोमबार वीर अस्पतालमा राष्ट्रिय सरसफाई सप्ताह आरम्भ गर्ने क्रममा स्वास्थ्य मन्त्री मेहताले स्वास्थ्य बीमालाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा गहन गृह कार्य भइरहेको जानकारी दिनुभएको हो। उहाँकाअनुसार स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको छ। सरकारले चाँडै नै नागरिकलाई सहज हुने गरी नयाँ व्यवस्था सार्वजनिक गर्ने वहाँले बताउनु भएको हो। आज स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाह, दावी भुक्तानी समस्या र नागरिक पहुँचमा कमजोरी लगायतका विभिन्न गुनासा उठिरहेका छन्। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मीडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा संघीय सरकार अघि बढ़ेको टिप्पणी गर्नुभएको छ। नेपाल पत्रकार महासंघ रूपन्देहीको आयोजनामा बुथवालमा शुरू भएको राष्ट्रिय संचार सम्मेलनको उद्घाटन गर्दै आचार्यले फागुन 21 सरकारको मीडिया, न्यायालय, जनसंगठन र ट्रेड युनियनलाई हेर्ने दृष्टिकोण नराम्रो ढंगले अघि बढ़ेको भन्दै गम्भीर बन्नुपर्ने बताउनु भएको हो। उहाँले एउटा व्यक्तिलाई अलौकिक शक्तिको रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको उल्लेख गर्दै लोकतन्त्रको मर्म विपरीत गतिविधि बढ़दै गएको टिप्पणी गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले संघीय सरकारले सरकारी संचार माध्यममा मात्र विज्ञापन दिने गरी जारी गरेको परिपत्रप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष समेत आफूहरूले कड़ा असन्तुष्टि राखेको बताउनु भएको छ। नेपालकै प्रमुख निर्माण कम्पनी मध्ये एक शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन्। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार शर्मालाई पक्राउ गरेको हो। उनलाई सरकारी ठेक्का अलपत्र पारेको आरोप रहेको छ। शहरी विकास मन्त्रालयको पत्रका आधारमा उनलाई पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताउनु भएको छ। निर्माण व्यवसायी शर्मालाई शहरी विकास मन्त्रालयमा उपस्थित गराएको वहाँले जानकारी दिनुभएको हो। विपन्न असहाय तथा व्यवहारिसे बिरामीको उपचारका लागि देशभरिका सरकारी तथा निजी अस्पतालहरूले कुल संयोगको 10% छुटाउनु पर्ने सरकारको निर्णय अनुसार हाल देशभर 3,264 बेड छुटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको अनलाइन प्रणालीमा सार्वजनिक विवरण अनुसार देशभरका अस्पतालमा कुल 18,424 बेड मध्ये 3,264 बेड निशुल्क उपचारका लागि छुट्याएको हो। त्यसमध्ये हाल 135 निशुल्क बेड प्रयोगमा रहेका छन् भने 3,129 बेड उपलब्ध अवस्थामा रहेको देखिएको छ। नेपालको संविधान 2072 धारा 35 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा शुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। सोही संवैधानिक व्यवस्था अनुसार सरकारले विपन्न असहाय तथा लक्षित वर्गका नागरिकलाई उपचार पहुँच सुनिश्चित गर्न निजी अस्पतालमा समेत 10% निशुल्क बेड अनिवार्य गरेको हो। सरकारले यो प्रणालीलाई प्रभावकारी, पहुँच योग्य र पारदर्शी बनाउन अनलाइन अनुगमन प्रणाली विकास गरेको जनाएको छ। प्रणाली मार्फत प्रदेश, जिल्ला र अस्पताल अनुसार निशुल्क बेडको अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ। बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एक सिंगे गैंडाको गणना यस वर्ष पनि नहुने भएको छ। हरेक चार वर्षमा हुँदै आएको गैंडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो। गैंडा गणना अनुवंशिक जेनेटिक विधिबाट गरिनेछ। बर्खा लागेसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकाले अर्को वर्ष मात्रै गरिनेछ। गणनाको काम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्दछ। विभागको वन्यजन्तुको सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले जेनेटिक विधिबाट गैंडा गणना गर्न आवश्यक प्रोटोकल बनाउने निर्णय गरेको छ। समितिका संयोजक एवं विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले प्रोटोकल तयार गर्नका लागि छलफल शुरू भइसकेको जानकारी दिनुभएको छ। आज सुनको भाव घटेको छ भने चाँदीको भाव भने सामान्य बढ़ेको छ। सुनको भाव हिजोको तुलनामा ₹400 घटेको छ। आज सुन तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 2,79,900 रूपियाँ रहेको थियो, त्यसै आज चाँदीको भाव भने थोरै बढ़ेको छ। चाँदीको भाव आज 65 रूपियाँले बढ़ेर तोलाको 5,340 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 5,275 रूपियाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ। वर्ल्ड पपुलेशन रिभ्यूले सार्वजनिक गरेको महिला शान्ति तथा सुरक्षा संकुचक सूचांक 2026 अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाको अवस्था झन कमजोर बनेको उल्लेख गरिएको छ। रिपोर्टका अनुसार अफगानिस्तानमा महिलामाथि कड़ा सामाजिक प्रतिबन्ध लगाएको छ भने शिक्षा, रोजगारी र सार्वजनिक जीवनमा उनीहरूको सहभागिता अत्यन्त न्यून रहेको छ। महिलाका लागि दोस्रो सबैभन्दा असुरक्षित देश यमन रहेको छ। लामो समयदेखिको गृह युद्धका कारण त्यहाँ स्वास्थ्य सेवा र आधारभूत संरचना प्रभावित बनेका छन्। सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कंगो लोकतान्त्रिक गणतन्त्र, सुडान र दक्षिण सुडान जस्ता द्वन्द्वग्रस्त मुलुकहरू पनि महिलाका लागि उच्च जोखिमयुक्त रहेको सूचीमा परेका छन्। रिपोर्टले युद्ध, राजनीतिक अस्थिरता, कमजोर सुरक्षा व्यवस्था तथा कट्टर सामाजिक मान्यताका कारण महिलाको जीवन झन कठिन बन्दै गएको जनाएको छ। यता नेपाल महिला सुरक्षा सूचांकमा 120 स्थानमा रहेको छ। नेपाल युद्धग्रस्त मुलुकहरूको तुलनामा सुरक्षित देखिए पनि महिला सुरक्षा सम्बन्धी चुनौती अझै कायम रहेको रिपोर्टमा उल्लेख गरिएको छ। ब्याट्सम्यान सन्दीप जुराले अमेरिका विरूद्ध शानदार शतक प्रहार गरेका छन्। आज जारी अभ्यास खेलमा नेपाल एबाट खेलिरहेका जुराले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै शतक प्रहार गरेका हुन्। मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो ब्याटिङ गरिरहेको हो। चौथो नम्बरमा आएका जुराले 113 बलमा 111 रन बनाएर आउट भएका हुन्। अघिल्लो म्याचमा उनले स्कटल्याण्ड विरूद्ध 83 रन बनाउँदै अविजित रहेका थिए। वर्षाका कारण सो म्याचमा नेपालले पूरा ओभर ब्याटिङ गर्न पाएको थिएन। आज भने जुराले आफ्नो शतकको भोग पूरा गरेका छन्। उनी 42 ओभरको अन्तिम बलमा आउट भएका छन्। हस्त दिउँसो 2 बजेको ठोरबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
21: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
22: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
21: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
23: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
24: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
23: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807169142।
2: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
4: म्याडम, धूम्रपान भनेको के हो?
2: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि। यसबाट बस्ने उपायहरू साथीभाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
7: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
25: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
26: सधै पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
27: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
26: ए हो र, ल त ल,
25: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9856192।
28: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
1: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका, दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अंग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
0: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र, बायोडाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: नोट: भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ। तलब आपसी समझदारीमा कायम गरिनेछ।
0: विस्तृत जानकारीका लागि भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7 खैरिनी 4 तनहु, फोन 0625412133।
2: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
3: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
0: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
4: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903369, मोबाइल 9840826926।
5: मम्मी भोक लाग्यो, खाजा खाम न।
6: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
5: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाऊ हिँड्दा।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
4: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छाङ समेत उपलब्ध छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
4: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
8: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
7: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0564141042, 98563128, 98462014726।
9: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतेङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डडेलो हो वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9922, 98058-28008 र 98460-69246।
4: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
5: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
4: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
5: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463-61209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98166-34372।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
10: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 065414-2034 र 98171-56606।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सैनासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसद अधिवेशनको पहिलो बैठकमै विपक्षी दल आक्रामक, अध्यादेश र सुकुम्बासी भत्काएकोमा विरोध, लिपुलेख भारतले मिचेको बारे हर्क साम्पाङको प्रश्न।
0: स्मार्ट टेलिकमको 30 अर्ब अनियमितताको आरोपबारे पूर्व मन्त्री खरेलको आपत्ति, आरोप पुष्टि भए राजनीतिक जीवनबाट विदा लिने घोषणा।
1: प्रधानमन्त्री अनुपस्थित भएपछि कंग्रेसद्वारा संसदीय समितिको बैठक बहिष्कार, राष्ट्र बैंकले अर्थमन्त्रीलाई बुझायो पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन।
0: अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने, इरानमाथि युरेनियम प्रबन्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दवाब दिने अपेक्षा।
1: र सन्दीपको शतकमा नेपालले अमेरिकालाई दियो 265 रनको लक्ष्य, अमेरिका जवाफी ब्याटिङमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विपक्षी दलहरूले सरकार निरंकुशतातर्फ अघि बढ़ेको आरोप लगाएका छन्। आज शुरू भएको बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले संसद रोकेर सरकारले जारी गरेका अध्यादेश र सुकुम्बासी बस्ती भत्काएको बारे विरोध गरेका हुन्। कांग्रेसका सचेतक निष्कल राईले संसद नियमावलीमा समेत आफूले फरक मत राखेको स्मरण गर्दै भ्रष्टाचारी सांसदै छूट दिने विषय मान्य नहुने बताउनु भएको छ।
3: प्रतिनिधि सभा नियामी मस्यौदा समितिमा मैले कतिपय विषयमा फरक मत जाहेर गरेको थिएँ, तर बहुमतले त्यसलाई सुनेन। नियामलीको नियम 2047 उपनियम 3 भ्रष्टाचार मुद्दामा संसदलाई विशेष छूट दिने प्रयत्न किन? संसद संविधान र कानूनभन्दा माथि कसरी हुन सक्छ?
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयको पनि विरोध गर्नुभएको छ।
4: लोकतन्त्रको प्राण भनेको नागरिकको संगठित हुन पाउने अधिकार, तर राजनीतिक आस्थालाई बन्देज गर्ने गरी जसरी विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजी जस्ता विषयहरू अध्यादेश मार्फत ल्याइँदैछ, यसले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको छ कि अब यो देशमा राजनीतिक आस्था मरेको हो कि अब राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर दलहरूलाई नै संकुचित र नियन्त्रण गर्ने दुस्साहस हुँदैछ। यो लोकतन्त्र होइन, यो नियन्त्रित तानासाहतर्फको यात्रा हो।
0: नेकपाका सांसद युवराज दुलालले प्रधान न्यायाधीश सिफारिश गर्न ल्याएको अध्यादेश निरंकुशताको शुरूआत कि लोकतन्त्रको अभ्यास भनेर सोध्नु भएको छ। प्रधानमन्त्री सहित 6 सदस्य रहने संवैधानिक परिषदमा 3 हुँदा बहुमत हुने व्यवस्था अध्यादेशबाट गरिएकोमा आपत्ति जनाउँदै उहाँले यसले न्यायपालिकाको विश्वासमा आघात पुर्याएको टिप्पणी गर्नुभएको छ।
5: संवैधानिक परिषदमा उपस्थित भएका अन्य सदस्यहरूको मतको कुनै औचित्य हुँदैन लोकतन्त्रमा, सहमतिको कुनै अभ्यासको औचित्य हुँदैन लोकतन्त्रमा, या यो जुन तरिकाले आज एउटा सम्मानित सर्वोच्च अदालतको गरिमा, ओझ, विश्वास र अनुशासनमाथि नै एउटा चुनौती सिर्जना गर्ने गरी सरकारले जुन निर्णय गरेको छ, त्यो निर्णयले हाम्रो अदालतको मर्यादा र विश्वासमाथि ठूलो आघात पुर्याएको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भारतले लिपुलेख नाका प्रयोग गर्दा सरकार किन मौन भनेर सोध्नु भएको छ। सीमानाकामा विदेशीको चलखेल हुँदा सेना प्रयोग गरेर सुकुम्बासी भत्काउन नेपाली सेना प्रयोग गरेको भन्दै आपत्ति जनाउनु भएको छ।
6: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केटो नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरूपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ हामीलाई।
0: राप्रपाकी सचेतक खुशबू ओलीले राष्ट्रपतिले हिजो विपक्षमा हुँदा उठाएको प्रश्न सम्झाउनु भएको छ।
4: प्रतिनिधि सभा सरकारको कठपुतली होइन, तपाईहरूलाई लाग्ला यो मेरो कुरा होइन, यही सदनमा अहिले उपस्थित भन्नुभएको माननीय मन्त्रीज्यूको कुरा हो जुन अहिले सत्ता पक्षमा हुनुहुन्छ। आज प्रतिपक्षबाट सत्ता पक्षमा उहाँ त्यो बेल्टमा जाँदै गर्दाखेरि यो विचारमा उहाँ किन अडान लिन सकिराख्नु भएको छैन?
0: दलीय आधारमा बोल्ने क्रम सकिएपछि सरकारका मन्त्रीहरूले सरकारले हालै जारी गरेका अध्यादेशहरू पेश गरेका छन्। राष्ट्रिय सभाको बैठकमा पनि दलीय आधारमा नेताहरूले सम्बोधन गरेका छन्। आजै दिउँसो 4 बजे बस्ने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद एवं पूर्व मन्त्री जगदीश खरेलले आफूमाथि स्मार्ट टेलिकमको 30 अर्ब अनियमितताको आरोप लगाइएको भन्दै आपत्ति जनाउनु भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर उहाँले आफू स्विजरल्याण्ड भ्रमणमा रहेका बेला एकाध संचार माध्यमले भ्रम फैलाएको उल्लेख गर्दै सो आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ। भ्रमण सकेर आज मात्र स्वदेश फर्केको जानकारी गराउँदै उहाँले 1 रूपियाँ पनि अनियमितता नगरेको दावी गर्नुभएको छ। आरोप पुष्टि भए आफू राजनैतिक जीवनबाट विदा लिन तयार रहेको, यदि गर्न नसके यो विषयमा लेख्ने पत्रकारले पत्रकारिता छोड्नुपर्ने माग उहाँले गर्नुभयो।
7: यसले मेरो मान सम्मान प्रतिष्ठा, मेरो राजनैतिक जीवन, समग्र संसद सांसदको भूमिका र मेरो पार्टी प्रतिमा पनि यसले चाहिँ अपमान गरेको मैले महसुस गरेको छु र यो सम्मानित संसदमा रेकर्ड रहोस् भनेर म यसको खेद र भत्सना व्यक्त गर्न चाहन्छु।
0: प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ। सरकारले डोजर लगाएर सुकुम्बासी बस्ती खाली गराएको सन्दर्भमा सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहनुभएका प्रधानमन्त्रीसँग जवाब माग गर्नुपर्ने कांग्रेसले बताएको छ। समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, सचेतक निष्कल राई तथा सांसदहरू अर्जुन नरसिंह केसी र रेखा कुमारी यादव हुनुहुन्छ। तर बिहान 11 बजे बोलाइएको बैठकमा उहाँहरू उपस्थित हुनुभएन। कांग्रेस संसदीय दलका नेता आङदेम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको बताउनु भएको छ।
1: नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष 2083-84 पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई बुझाएको छ। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्व पौडेलले आज अर्थमन्त्री वाग्ले समक्ष सो प्रतिवेदन बुझाउनु भएको हो। नेपाल राष्ट्र बैंक ऐन 2058 अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष एक प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
8: मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा दिस होम देशो खुशीको कनेक्शन
1: यो हो थाहासंचार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। आज दिउँसो काठमाडौँबाट धनगढ़ी गइरहेको खप्तड बढ़ीमालिका यातायातको बस निकुञ्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर चालक सहित 18 जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार उनीहरूमध्ये 2 जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते भएका दुवैजनालाई लालरत्न अस्पताल लम्कीले थप उपचारका लागि नेपालगंज रेफर गरेको छ। 16 जनाको लालरत्नमै उपचार भइरहेको छ। बसमा के कति यात्रु सवार थिए भन्ने कुरा यकीन भएको छैन। दुर्घटनाग्रस्त बस बीच सड़कमै पल्टिएका कारण सड़क सवारी साधनको आवागमन बन्द भएको छ।
2: सर्लाहीमा मोटरसाइकल र साइकल ठोकिँदा 1 जनाको मृत्यु भएको छ। दुर्घटनामा 1 जना घाइते भएका छन्। ईश्वरपुर नगरपालिका 2 राइट खोरमा मियाखोरबाट सुकनाहातर्फ जाँदै गरेको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई आज ठक्कर दिएको हो। दुर्घटनामा साइकल चालक ईश्वरपुर 2 राइटर खोरका किशोन देव शाह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। त्यसगरी मोटरसाइकलको पछाडि सवार 14 वर्षीय विक्की कुमार राउत सामान्य घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाइकल चालक सोही स्थानका मनिष शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे 13-देखि 15 चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेजिङले पुष्टि गरेको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति शी जिनपिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति ट्रम्पले मे 13-देखि 15 चीनको राजकीय भ्रमण गर्न लागेको जानकारी दिनुभएको छ। वाशिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद छ। राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रेलको शुरूमा भ्रमण गर्ने कार्यक्रम तय भएको भए पनि इरान युद्धका विषयमा ध्यान केन्द्रित गर्न उहाँले यसअघि आफ्नो भ्रमण स्थगित गर्नुभएको थियो। अमेरिकी अधिकारीहरूका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दवाब दिने अपेक्षा गरिएको छ। व्हाइट हाउसका अनुसार ट्रम्पको दोस्रो कार्यकालको पहिलो चीन भ्रमणमा बेजिङ स्थित टेम्पल अफ हेभनको भ्रमण र भव्य राजकीय भोजसहित भव्य समारोहहरू हुनेछन्। सन् 2017 अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। अमेरिका इजरायल र इरान बीच चलिरहेको युद्ध, होर्मुज जलमार्गमाथिको संकट र विश्वव्यापी ऊर्जा आपूर्तिको चिन्ताका बीच हुन लागेको यो भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ।
2: सन्दीप चोराको शतकको मद्दतमा नेपाल एले अमेरिकालाई जीतका लागि 265 रनको लक्ष्य दिएको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्त पाएको नेपालले 49.5 ओभरमा सबै विकेट गुमाएर 264 रन बनाएको हो। नेपालका लागि मध्य क्रमका ब्याटर सन्दीप चोराले शतकीय इनिङ्स खेले। उनले टोलीका लागि 111 रनको योगदान दिए। बसीर अहमदले 38 र मैन यादवले 24 रन बनाए। पवन सराफले 20 र नारायण जोशीले 16 रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। अमेरिकाका लागि सौरभ नेत्र वल्लकरले सर्वाधिक 3 विकेट लिए। जसदीप सिंहले 2 विकेट लिँदा शुभम रजाने, मोहम्मद महासिन, मिलिन्दर कुमार र रुसिल उराकारले समान 1 विकेट हात पारे। अहिले अमेरिका जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा 18.2 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 90 रन बनाएर खेलिरहेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: संसद अधिवेशनको पहिलो बैठकमै विपक्षी दल आक्रामक, अध्यादेश र सुकुम्बासी बस्ती भत्काएकोमा विरोध, लिपुलेख भारतले मिचेको बारे हर्क साम्पाङको प्रश्न,
2: स्मार्ट टेलिकमको 30 अर्ब अनियमितताको आरोप बारे पूर्व मन्त्री खरेलको आपत्ति, आरोप पुष्टि भए राजनीतिक जीवनबाट विदा लिने घोषणा,
3: प्रधानमन्त्री अनुपस्थित भएपछि कंग्रेसद्वारा संसदीय समितिको बैठक बहिष्कार, राष्ट्र बैंकले अर्थमन्त्रीलाई बुझायो पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन,
2: अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने, माथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाव दिने अपेक्षा,
3: र सन्दीपको शतकमा नेपाल एले अमेरिकालाई दियो 265 रनको लक्ष्य, अमेरिका जवाफी ब्याटिङमा।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
4: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
6: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925। फोटो
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
9: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
12: मोबाइल 98058535337 र 98066159900।
13: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
14: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
15: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
10: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151661636।
16: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
16: ओके, ल डन।
17: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
16: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, फमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560285443 र 98417000787।
18: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
19: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
18: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
19: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
20: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
21: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
22: दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर
21: सञ्जीव श्रेष्ठ 9855083507,
22: कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817। प्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
23: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वन पाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
24: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौडा 4 भित्री बजार, मोबाइल 9805535337।
25: आकर्षक सुनसादीको गहना नारीको चाहना।

www.radiothobarai.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्नभूषण सुनसादी पसलले पनि सुनसादी सम्बन्धी केही थप सेवाहरू चाहिएमा, कारोबारहरू गर्नु परेमा त्यसपछि बाटोबाट कारोबारहरू गर्नुहोला भन्दै आजको श्रृंखलामा रहेर सोमबारको दिनमा रहेर हामीहरू नयाँ नयाँ लोक भाकालाई कार्यक्रम स्थान दिनेछौ भने त्यसै गरी कार्यक्रमको पहिलो सांगीतिक कोशीले तरपयाँको लागि अझ निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र त्यसै गरी गीतको बोल रहेको छ लाउरे चट्ट, जसमा आवाज रहेको छ विनोद परियार, जुना शिरीष मगर, सबिना शिरीष मगर र रविन्द्र सुनारको भने लय र संगीत सजिएको छ विनोद परियारकोमा। निकै नै सुमधुर भाका रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। लाउरे चत्व गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै, अहिलेको लागि भने सिङ्गापुरे लुङ्गे युके स्वेटर सुमधुर भाकालाई राखिरहेको छु, जसमा आवाज रहेको छ राजु परियारको भने सुमधुर भाका रहेको छ। स्वीकार्नुहोला। हाई त

हजुर श्रोत साथी, यस्तो मधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। सिङ्गापुर र लुङ्गे युके स्वेटर गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नु भयो होला भन्दै अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। र पारी रानी वन गीतको बोल रहेको छ भने जवित परियार र सीमा नेपालीको आवाजमा रहेको छ र लय रहेको छ जवित परियारको र संगीत पनि सजिएको छ जवित परियारकोमा नै। निकै नै सुमधुर भाका रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। पारी रानी वन गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रम सुमधुर भाकालाई सुन्नुभयो नै होला भन्दै, र श्रोत साथी आजको श्रृंखलामा रहेर आज सोमबारको दिनमा रहेर हामीहरू यसै गर्ने भर्खरै मात्र बजारमा आएका नयाँ नयाँ चर्चित सुमधुर भाकाहरूलाई कार्यक्रम स्थान दिइनेछौ। र त्यसै गरी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ बिर्सिएकै हो र, जसमा आवाज रहेको छ नरेन्द्र आचार्य र समीक्षा अधिकारीको, भने लय र संगीत सजिएको छ नरेन्द्र आचार्यकोमा। सुमधुर भाका रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। बिर्सिएकै हो र गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ जुन किरी, जसमा आवाज रहेको छ पशुपति शर्मा र राधिका हमालको भने लय र संगीत सजिएको छ राधिका हमालकोमा। सुमधुर भाका रहेको छ, स्वीकार्नुहोला।

0: युईतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
2: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
3: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
2: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
4: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
5: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
4: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
5: हो र, के खास छ त इलाइट सिएमा?
4: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
5: ओहो, अनि लोकेसन?
4: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-8465-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
5: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौड़ा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-887।
8: खै जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेनन्?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
16: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
16: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98-4-61-61-220।
17: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
18: अनि बीचमा नझर्ने।
17: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
18: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
16: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461680878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253-9922 98058-28008 र 98460-69246।
19: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
20: स्टुडियो टाइम
21: अहिले दिउँसोको 4 बज्यो।
22: टाइम चेक को साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301।
23: जिन्दगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ बेला सुन्ने हुनुहुन्छ रेडियो ढोल 12.138 मेगाहर्ज अन्तर्मनको आवाज हुने आज चाहिँ हामी तपाईँहरूको माझमा मन्डेको एपिसोडमा रहेर बिहानको सङ्गलाई कार्यक्रम स्थान दिने नै छौँ र हाम्रो श्रोता साथीहरूले चाहिँ सुनेर मनोरञ्जन पनि लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि हुनेछ ढिला नगरिकन कार्यक्रमको ओपनिङ स्वरूप सङ्गलाई स्थान दिँदैछौँ भने अन्चानामा बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु लेखाली बिहानबाट रहेको र अहिलेको लागि भने चाहिँ गीत छर्दैछौँ स्वीकार्नुहोस्।

हजुर, यो संलग्नी कार्यक्रम सन्देश सक्यौं र यसरी नै आजको हाम्रो एपिसोडमा रहेर चाहिँ तपाईँहरूको माझमा नै बिहानको संलग्नी कार्यक्रम सन्देश रहेको छौँ र हामीलाई सुनेर मनोरञ्जन लिनुभएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि संघ स्थान दिने नै छ भने आँखाको सामु बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछ। सोही गर्नुहोस्।

0: हजुर, यो संलग्न कार्यक्रम सुनिसकेको टपक भने हाम्रो श्रोता साथीहरू सुनिराख्नु भएको छ र यसरी सुनेर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने चाहिँ फेरि पनि कार्यक्रममा चाहिँ संलग्न स्थान दिने नै छौँ र अहिलेको लागि भने चाहिँ तपाईँको माझमा एउटा परिवस्तेबलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौँ र यो गीत सँगसँगै हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि भने चाहिँ हामीहरू सँगै रहनुहोला है त।
1: Cool Entertainment presents Cruise on Destiny.

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: लौन हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855188461 र सिजन गुरुङ 9745440900
4: यही आउँदो जेठ 2 गते पहिलो शनिबार
5: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: उपचार हुने रोगहरू
5: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
4: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
5: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
4: दिसा पिसाब एवं पेटको समस्या
5: तौल गडबड हुने वा थाइराइडको समस्या
4: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
5: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
5: फोन नम्बर 065414233 र 9978761887
6: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
7: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
6: अच्छा ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त थमथम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ईसीएचएफ स्वास्थ्य सेवा पनि छ नि
7: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
8: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ईसीएचएफ स्वास्थ्य सेवा उपलब्ध छ
9: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ईसीएचएस कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
8: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नगै भएन
11: ए तिमी पो बस्दै गरे म तिम्रो लागि चिया बनाएर ल्याउँछु
10: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैलाई कुरा गरे त दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
11: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
10: ए त्यसो भए त म गइहाले
11: चिया त पिएर जाऊ
10: अहिले हतार छ पछि आउँदै गरौँला है
12: दीर्घायु फर्निचर शोरूम
13: हामी कहाँ स्टील तथा काठ का संपूर्ण सामान दराज पलंग डाइनिंग टेबल लोबेट सोफा लगाए पर्दा कारपेट डोर बेड र फर्निचर का संपूर्ण सामान सुपथ मूल्य में पाइन को साथ ही अर्डर अनुसार तैयार पारिश
14: एवरेस्ट स्टील र नेपालको नंबर वन कंपनी बागमती कुर्सी को अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौड़ा बजार प्रोप्राइटर लक्ष्मीराज वागले संपर्क 9846061268 र 9850607268
15: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
16: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
15: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
16: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
17: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
17: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
19: हजुर केही चिरको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ त्यसलाई सुन्दै हुनुहुन्छ रेडियो ठोर 12.8 MHz भने तपाईँलाई हामीलाई हाम्रो वेबसाइट www.radiothor12.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने प्रोग्राम रहेको छ जिन्दगी डक्स र आज हामी तपाईँहरूको माझमा चाहिँ मन्डेको एपिसोडमा रहेर यिनै बिहानको संगठन कार्यक्रम दिइरहेको छौँ भने अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ साङ्गलाई स्थान दिनेछौ मन्त्र बिहानबाट रहेको एकान्तमा बोलको गीत चाहिँ कार्यक्रम स्थान दिँदैछौ सही कारण

हजुर संलग्न कार्यक्रम सन्धि सक्यौ भनिहालेको लागि भने सही कार्यक्रमको छोटो विस्तृत जानकारी पनि तपाईँहरूको माझमा राख्न चाहे यसरी नै हामी सन्डेका एपिसोडमा रहेर सदाबहारका गीतहरूलाई कार्यक्रम सन्धिन्छौँ भने मन्डेका एपिसोडमा चाहिँ बिहानको संघलाई कार्यक्रम सन्धिन्छौँ र ट्युस्डेका एपिसोडमा चाहिँ लेटेस्ट संघलाई भने वेडनेस्डेका एपिसोडमा चाहिँ रक संघलाई कार्यक्रम सन्धिने गर्दछौँ र थर्सडेका एपिसोडमा नेपाली ऱ्याप एन्ड रिमिक्स संघलाई कार्यक्रम सन्धिँदैछ भने फ्राइडेका एपिसोडमा चाहिँ नेपाली आकस्मिक अनप्लग म्यासअप र कभर संघलाई कार्यक्रम सन्धिन्छौँ। यसरी हामी हप्ताको छ दिन फरकमा फरक श्रृङ्खलाको साथमा उपस्थित हुन्छौँ भने हाम्रो श्रोता साथीले चाहिँ हामीलाई रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर्मनका आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbara.com.np हाम्रो पात्र मोबाइल एप मार्फत चाहिँ बिहानको संघलाई कार्यक्रम सन्धिन्छौँ र ट्युस्डेका एपिसोडमा चाहिँ लेटेस्ट संघलाई भने वेडनेस्डेका एपिसोडमा चाहिँ रक संघलाई कार्यक्रम सन्धिने गर्दछौँ र थर्सडेका एपिसोडमा नेपाली ऱ्याप एन्ड रिमिक्स संघलाई कार्यक्रम सन्धिँदैछ।

हजुर, योसँग पनि कार्यक्रम सन्धिसक्यो भने अहिलेको लागि भने चाहिँ कार्यक्रम फेरि पनि नेकसँग स्थान दिने नै छौ र अहिलेको लागि भने चाहिँ नेपाते बिहानबाट रहेको उडायो रेराईले बोलको गीत कार्यक्रम स्थान दिँदै हामी छोटो विश्राममा जाने नै छौ। त्यति बेलाको समयको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
2: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420,
2: दीप मल्ल ठकुरी 9840141530।
3: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सिएमा?
3: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड फिज, ढिला नगर्नुहोस्।
4: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौड़ा, फोन 0625414233, मोबाइल 9968861887।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड। हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
13: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
13: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
14: कहाँ जाने?
15: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
14: अनि बीचमा नझर्ने।
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
13: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235562663।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058800008 र 98460069246।
16: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोपाइटर रमेश भुजेल, फोन 98532375 र 98011324375।
19: हजुर, केही छिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यसलाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भनी। यसरी नै तपाईँहरूको माझमा चाहिँ हामीले यिनै बिहानको श्रृङ्खला नै कार्यक्रम दिइरहेका छौँ र पक्कै सुनिराख्नु भएको छ। र अहिलेको लागि भने चाहिँ फेरि पनि ढिला नगरिकन कार्यक्रममा चाहिँ श्रृङ्खला स्थान दिने नै छौँ भने एक दुई लिम्बूको चमेली बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौँ। भर्खर रिलिज भएको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौँ। स्वीकार्नुहोस्।

हजुरले संग्रह पनि कार्यक्रम स्थान दिइसक्यौं र आज हाम्रो श्रोता साथीहरूको माझमा चाहिँ यिनै बिहानको संग्रहलाई नै कार्यक्रम स्थान दिइरहेको छौँ भने आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला अनि भइसकेको छ भन्दै जाँदा जाँदै चाहिँ तपाईँहरूको माझमा संघलाई स्थान दिने नै छौँ भने मंकी टेम्पलबाट रहेको तिम्रो लागि बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौ र अहिलेको लागि भने चाहिँ गीत छाड्दै म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भोपो सैनिक बहुउद्देश्यीय सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
2: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका, दुई पाङ्ग्री सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अंग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
1: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र, बायोडाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
2: नोट: भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ। तलब आपसी समझदारीमा कायम गरिनेछ।
1: विस्तृत जानकारीका लागि भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7 खैरिनी 4 तनहुँ, फोन 0625412133।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुन्दर राणा भाट,
5: हार्ट जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0625414129 र 98560131053।
7: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।

0: ನಿಮ್ಮ ಮೆಟಲಿ ಸ್ಟೀಲ್ ಫನ್ ಪರ್ಕಕ ಸಬೈ ಸಾಮಾನ ಸೈನಿ ಕತ್ತಿ ಮಜಾ ಏಕೈ ಠಾವ್ ಮತಾರ ಜಲಿನಿ ಪೈನಿ
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9067279794
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
4: बालरोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड फोन 061-590-162-590-163
7: 103.8 अन्तर्मनको आवाज
8: स्टुडियो अहिले साँझको 5 बज्यो
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
10: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
11: ढोरबाराही हाइलाइट्सको साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
13: नमस्कार रेडियो ढोरबराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् सरकारले आउँदो आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट आज प्रस्तुत नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको हो। सरकारले संविधान संशोधनका लागि बहस पत्र तयार गर्न प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको छ। कार्यदलले राजनैतिक दलका साथै विभिन्न पेशा र क्षेत्रका व्यक्तिसँग सुझाव लिइरहेको छ।

0: तनहुको देवघर गाउँपालिका पाँचमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा कमिटी सम्पन्न भएको छ। अधिवेशनबाट नारायण सापकोटा सभापतिमा चयन हुनुभएको छ। नवगठित कार्य समितिको उपसमितिमा भारती शर्मा सचिवमा गोमान्यो पाने चयन हुनुभएको छ भने सदस्यहरूमा निशा दाहाल, श्याम गुरूङ, बुद्ध भोज, यकुमाया थापा, सुशील ढकाल, यज्ञराज न्यौपाने तथा रामबहादुर हमाल निर्वाचित हुनुभएको छ। कार्यक्रम पार्टी संयोजक गोविन्द न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा क्षेत्रीय सदस्य तथा पार्टी स्वास्थ्य विभागका उपप्रमुख डाक्टर रूपक घिमिरे उपस्थित हुनुहुन्थ्यो। त्यसै गरी जिल्ला सभापति विश्व बास्तोला, जिल्ला संगठन प्रमुख अनिल श्रेष्ठ, भानुनगर सभापति विष्णु प्रसाद पोखरेल, बन्दीपुर पालिका प्रमुख राम श्रेष्ठ, समानुपातिक तर्फका मानकाजी श्रेष्ठ तथा क्षेत्रीय निर्वाचन कमिटी सदस्य किरण सुवेदी लगायतको उपस्थिति रहेको थियो। अधिवेशनले देवघाट क्षेत्रमा पार्टी संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा स्थानीय तहमा सक्रिय राजनैतिक सहभागिता बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको छ। शुक्लागण्डकी टोल विकास संस्थाद्वारा विश्व रेडक्रस दिवसको अवसरमा आयोजित प्रथम क्याम्पस बस्ती खुल्ला वडा स्तरीय भेन्ट्रान्स भलिबल प्रतियोगिताको उपाधि भीमपात भेन्ट्रान्सले जित्न सफल भएको छ। शुक्लागण्डकी नगरपालिका पाँच बेल चौतारामा सम्पन्न फाइनल खेलमा भीमपात भेन्ट्रान्सले स्थानीय एम2 पीएम टीमलाई 2-0 सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचालेको भीमपात भेन्ट्रान्सको नगद 40,000 रूपियाँ सहित सिल्ड मेडल तथा प्रमाणपत्र प्रदान प्राप्त गरेको छ। उपविजेता बनेको एम2 पीएम टीमले नगद 20,000 रूपियाँ सहित सिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। कार्यक्रममा प्रमुख अतिथि सेपाक ताक्रो संघ गण्डकी प्रदेशका अध्यक्ष एवं शुक्ला गण्डकी भलिबल संघका उपाध्यक्ष श्याम बहादुर श्रेष्ठले प्रतियोगिताको भेन्ट्रान्स खेलाड़ीहरूबीच आपसी सम्बन्ध मजबूत बनाउनुका साथै खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको बताउनु भएको थियो। उहाँले विजेता तथा सहभागी सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो। त्यसै प्रथम पुरस्कार प्रायोजक एवं सुनयना इन्टरप्राइजेस का प्रोपाइटर सुजन कुमार श्रेष्ठले खेलकुद मार्फत समाजमा सकारात्मक ऊर्जा फैलिने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। कार्यक्रम समापन गर्दै प्रतियोगिता संयोजक शून्यमणि लामिछानेले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाड़ी, दर्शक, प्रायोजक तथा आयोजकप्रति आभार व्यक्त गर्नुभएको हो। कार्कीटारा देउराली टोल विकास संस्था शुक्लागण्डकी नगरपालिका 3 दोस्रो अधिवेशन सम्पन्न भएको छ। आइतबार सम्पन्न भएको अधिवेशन मार्फत हरिचन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ। समिति उपाध्यक्षमा पवित्र सापकोटा, सचिवमा भोजराज पौडेल, कोषाध्यक्षमा सीता बिक र सहसचिवमा बिन्दु लम्साल चयन हुनुभएको छ। समितिको सदस्यहरूमा भने सीता भण्डारी, तिला राणा, हितकुमारी रोका र जुक्तराज श्रेष्ठ रहनु भएको छ। यसै अधिवेशन मार्फत परशुराम भण्डारी, लीला प्रसाद ढुङ्गना, रामचन्द्र गर्तौला, रामशरण भण्डारी र भीमकुमारी श्रेष्ठलाई सल्लाहकार मनोनित गरिएको छ। आइतबार वडाध्यक्ष सचिन भुजेलको प्रमुख उपस्थिति र पूर्व उपाध्यक्ष भीमकुमारी श्रेष्ठको अध्यक्षतामा अधिवेशन सम्पन्न गरिएको सचिव भोजराज पौडेलले जानकारी दिनुभएको छ। म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रदेश अस्पताल बेनीमा 8 महिनाको अवधिमा 60,000 भन्दा बढ़ीले स्वास्थ्य उपचार सेवा लिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म 60,646 जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ। अस्पतालमा म्याग्दीका साथै पर्वत, मुस्ताङ र बागलुङका केही भेगहरूबाट समेत सर्वसाधारण उपचारका लागि आउने गर्दछन्। अस्पतालको अनुसार ओपीडी मार्फत ओपीडी तर्फ 55,000 र 263 जना, इमर्जेन्सी 5,383, दन्त सेवा 1,544, आँखा परीक्षण 1,153, ल्याब 21,945, 113,833 र ईसीजी तर्फ 4,140 जनाले सेवा लिएका छन्। त्यस्तै अस्पतालमा सामाजिक सेवा एकाईबाट विपन्न गरीब तथा कैदीबन्दीले सेवा लिएका छन्। तनहुको म्याग्दी गाउँपालिकाले सुत्केरी गाई भैँसीलाई पोषण भत्ता उपलब्ध गराउन थालेको छ। पशुपालनमा किसानलाई आकर्षित गर्न र पशुको स्वास्थ्य सुधारका लागि गाउँपालिकाले बीमा गरेका सुत्केरी गाई भैँसीलाई एकमुष्ट 5,000 रूपियाँ पोषण भत्ता लिने व्यवस्था गरेको हो। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठका अनुसार पालिकाले पशु बीमाको प्रिमियममा किसानले तिर्नुपर्ने 20% रकम समेत बेहोर्ने गरेको छ। गाउँपालिकाले गत वर्ष दूधमा अनुदानका लागि विनियोजन गरेको 30 लाख रूपियाँ अपुग भएपछि थप 18 लाख गरी कुल 48 लाख रूपियाँ वितरण गरेको थियो। गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उत्पादनमा आधारित अनुदान कार्यक्रमले पालिकामा कृषकको संख्या तेब्बर वृद्धि भएको र विदेश गएका युवा समेत फर्केर पशुपालनमा लागेको बताउनु भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सोमबार सूचना जारी गर्दै सुत्केरी गाई भैँसी पोषण खर्च कार्यक्रमका लागि निवेदन आह्वान गरिएको जानकारी दिनुभएको हो। उहाँका अनुसार आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अनुसार विनियोजित 8 लाख रूपियाँ बजेटबाट यो अनुदान वितरण गर्न लागेको हो। अनुदान प्राप्त गर्नका लागि किसानले तोकिएको ढाँचामा निवेदन, नागरिकताको प्रमाणपत्र, वडाको सिफारिश, सुत्केरी भएको पशुको बीमा पोलिसी र पशुसँगै पाडापाडी वा बाछाबाछी देखिने गरी खिचिएको तस्विर सहित जेठ मसान्तभित्र पशु सेवा शाखामा बुझाउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनु भएको छ। ग्रामीण क्षेत्रमा स्वरोजगारका अवसर सिर्जना गरी किसानको आय स्तर सुधार्न तनहुमा खरायो पालनलाई व्यावसायिक रूपमा अघि बढ़ाएको छ। यसै अभियान अन्तर्गत यारपिट कन्सर्न नेपालले ब्यास नगरपालिका 13 का 11 जना किसानलाई प्रजननका लागि उन्नत जातका खरायो र आधुनिक खोर निशुल्क उपलब्ध गराएको हो। खरायो पालनलाई पोषण र स्थानीय स्तरमा स्वरोजगारसँग जोड्ने लक्ष्यका साथ 11 जना किसानलाई 33 वटा खरायो हस्तान्तरण गरिएको छ। संस्थाकी निर्देशक पूजा पौडेलले ब्यास नगरपालिका 13 का वडाध्यक्ष वसन्त बहादुर आलेलाई ती सामग्री हालै हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा संस्थाका संरक्षक किरण पौडेलले हावापानी खरायो पालनका लागि अत्यन्तै अनुकूल रहेको र पाल्न खासै दुःख नहुने बताउनु भएको छ। स्याङ्जाको आधी खोल्ला गाउँपालिकामा 4 दिन अघि एक किशोरी मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनामा संलग्न आशंकमा एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। गाउँपालिकाको वडा नम्बर 5 जुगलेमा डेरा गरेर बस्दै आएका एक ट्र्याक्टर चालकको कोठाभित्र किशोरी झुण्डिएको अवस्थामा फेला परेपछि उक्त क्षेत्र नै स्तम्भ बनेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार शुक्रबार दिउँसो आधी खोला गाउँपालिका 5 जुगले स्थित डेरा कोठामा 16 वर्षीय किशोरी मृत अवस्थामा फेला परेकी हुन्। उनी पर्दाको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान तथा मुचुर्का प्रक्रिया पूरा गरेपछि शवलाई परीक्षणका लागि प्रदेश अस्पताल पुतली बजार स्याङ्जामा पठाएको जनाएको छ। घटनासँग सम्बन्धित आशंकमा कास्की पोखरा नगरपालिका 22 घर भएका 23 वर्षीय संगम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी उक्त क्षेत्रमा ट्र्याक्टर चालकको रूपमा कार्यरत रहेको खुलेको छ। प्रहरीका अनुसार संगम नेपालीले जुगले क्षेत्रमा डेरा लिएर बस्दै आएका थिए। मृतक किशोरी पनि सोही क्षेत्रमा बसोबास गर्ने भएकीले दुवैबीच चिनाजान रहेको स्थानीयले बताएका छन्। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले प्रहरीले विभिन्न कोरबाट अनुसन्धान अघि बढ़ाएको जनाएको छ। घटनापछि स्थानीय बासिन्दा ठूलो संख्यामा घटनास्थल आसपास जम्मा भएका थिए। किशोरीको असामयिक मृत्युले गाउँमा शोकको वातावरण बनेको स्थानीयले बताएका छन्। आफन्तजनले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सूचना अधिकारी प्रहरी निरीक्षक अमृत त्रिपाठीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरिएको छ भने पक्राउ परेका युवकसँग सोधपूछ भइरहेको छ। प्रहरी निरीक्षक त्रिपाठीले बताउनु भएको छ, किशोरी छुण्डिएको अवस्थामा फेला परेको सूचना प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनासँग सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको छ। पोस्टमार्टम रिपोर्ट तथा प्राविधिक अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने अपेक्षा गरेका छौं। वहाँले सामाजिक सञ्जालमा अपुष्ट जानकारी नफैलाउन समेत आग्रह गर्नुभएको छ। अनुसन्धान जारी रहेकाले पुष्टि नभएका विवरण सार्वजनिक गर्दा अनुसन्धान प्रभावित हुन सक्छ, उहाँले बताउनु भएको छ। घटनालाई संवेदनशील रूपमा लिएर अनुसन्धान गरिरहेको बताउँदै स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले घटना पश्चात मोबाइल कल डिटेल दुवै बीचको सम्बन्ध घटना अघि भएको गतिविधि लगायतका पक्षमा समेत अध्ययन भइरहेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका नेपालीमाथि आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा स्याङ्जा जिल्ला अदालतबाट म्याथ थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ। स्थानीय तहका जनप्रतिनिधिले पनि घटनाबारे चासो व्यक्त गरेका छन्। किशोरीको मृत्युको वास्तविक कारण पत्ता लगाई दोषीमाथि कानूनी कार्यवाही गर्नुपर्ने आदिखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलको भनाइ रहेको छ। पछिल्लो समय युवा युवतीसँग सम्बन्धित विभिन्न घटनाहरू बढ़न थालेको भन्दै गाउँपालिकाभित्र अभिभावक र समुदाय स्तरमा सचेतना आवश्यक रहेको स्थानीयले बताएका छन्। पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ। अहिले पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 38.19 अंकले बढ़ेर 2783.85 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा अन्य समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। यस्तै फाइनेन्स, जलविद्युत, माइक्रो फाइनेन्स, निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले बढ़ेको छ। आज 247 कम्पनीको शेयर बढ़ेकोमा 18 घटेको छ। यस्तै 4 कम्पनीको शेयर घटबढ़ भएको छैन। आज फर्स्ट माइक्रो फाइनेन्स लघुवित्तको शेयर 14.19% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन त्रिशुली जलविद्युत कम्पनीको शेयर सबैभन्दा धेरै 2.87% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको बिहिबार 3.28 अर्ब कारोबार भएकोमा आज 332 कम्पनीका 1.04 करोड़ कित्त शेयर 4.61 करोड़ रूपियाँमा किनबेच भएको छ। हस्तसाज 5 बजेको ढोलबुढा हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9800281642।
5: मेरो परिवार स्वस्थ छ, खुशी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुशी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तान्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौँ।
6: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हातमुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
5: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
7: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
8: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
9: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
8: कहाँ?
9: गण्डकी मेडिकल हल।
10: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
9: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
10: र चौथो शनिबार गण्डकी हस्पिटल र गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
8: गण्डकी मेडिकल हल, दुलेगौड़ा माछा पुस्रे बैंकको ठ्याक्कै पारी। सम्पर्क 0965903969, मोबाइल 9840826926।
11: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
10: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
11: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
12: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
11: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
12: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
11: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
10: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
13: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846856999 छ।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
14: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
10: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
16: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
17: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: अफिसबाट अमित सरको फोन।
1: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
2: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98562279।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
6: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141035622।
8: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा पिपी चोकमा
9: यही जेठ 2 गते शनिबार
10: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा।
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी।
10: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने।
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल।
10: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ।
8: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा।
10: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक।
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ। वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल। साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
11: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0658-14-377, मोबाइल 98560-44-343।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: मैडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कारवास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9821653507।
0: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98066 13 195 र 98467 15 368।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 98568 78302 र 98460 78302।
7: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
9: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको एकल सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज सिंहदरबारमा बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदबाट स्वीकृत नीति तथा कार्यक्रम पढ़ेर सुनाउनु भएको हो। अपरान्ह 4 बजे शुरू भएको राष्ट्रपति पौडेलको सम्बोधन करिब 1.5 घण्टामा सकिएको थियो। राष्ट्रपतिको सम्बोधन नसकिँदै प्रधानमन्त्री बालेन्द्र शाह बैठक कक्षबाट बाहिरिनु भएको थियो। सम्बोधनमा अधिकांश पुराना र केही नयाँ विषय समेटिएका छन्, जसमा राजनीतिमा लाग्ने कर्मचारीलाई बर्खास्त गर्नेदेखि विदेशबाट फर्किने नेपाली नागरिकका लागि एकीकृत प्याकेजको घोषणासम्मका नयाँ व्यवस्था समेटिएको छ। सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिने तथा सुरक्षाकर्मीका आवश्यक साधन आफै उत्पादन थालिने योजना राष्ट्रपतिले सुनाउनु भएको छ।
4: सीमा क्षेत्र विकास कार्यक्रम मार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइनेछ। सीमा विवादको समाधान कूटनीतिक संवादबाट गरिनेछ, खोजिनेछ। वृहत राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानूनको व्यावसायिक परिमार्जन गरिनेछ। नेपाली सेना लगायत सुरक्षा निकायहरूको बन्दोबस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरी सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिनेछ। सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकास मार्फत व्यावसायिकता अभिवृद्धि गरिनेछ। राष्ट्रिय सेवा दललाई सुदृढ गरिनेछ।
3: करको संरचना पुनरावलोकन गर्ने नीति लिएको सरकारले तोकिएको भन्दा बढ़ी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिसा उपलब्ध गराउने बताएको छ। हालैको पश्चिम एसिया युद्धतर्फ लक्षित गर्दै सरकारले उद्धारका लागि तयार रहनेदेखि एनआरएनए को लगानीका लागि सहज वातावरण बनाउने पनि बताएको छ।
4: प्रवासमा रहेका नेपालीको पूँजी, सीप, अनुभव र प्रविधिलाई राष्ट्रिय विकाससँग जोड्न ड्यासपोरा विज्ञ सञ्जाल तथा ज्ञान बैंक थापना गरिनेछ। गैर आवासीय नेपालीको लगानी आकर्षित गर्न कानूनी सुरक्षा, सहज वित्तीय व्यवस्था र प्रतिफल फिर्ता प्रणाली सुनिश्चित गरिनेछ।
3: विशिष्टकृत उत्पादन क्षेत्र विकास गरी कृषि उत्पादनलाई उद्योग प्रशोधन र बजारसँग जोड्दै वैदेशिक रोजगारबाट फर्किएका जनशक्तिलाई कृषि उद्यममा आकर्षित गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
5: सञ्चालनको 10 वर्षमा संकटमा परेको स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने भएको छ। पछिल्ला वर्षहरूमा स्वास्थ्य बीमाको सेवा संकुचित हुँदै गएको समयमा सरकारले स्वास्थ्य बीमाको पुनर्संरचना गर्ने जनाएको हो। त्यसका लागि सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने जनाएको छ। नीति कार्यक्रममा सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता संरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ। त्यस्तो कोषमा सहकारीको कर्जा वसुली गरी जम्मा गर्ने र त्यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने घोषणा सरकारले गरेको हो। सरकारले अहिले नै समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न रिभल्भिङ कोष स्थापना गरिसकेको छ। यो कोषमा सरकारले बिउ पुँजीका रूपमा 25 करोड़ रूपियाँ विनियोजन गरेको छ। सो कोषमा समस्याग्रस्त सहकारीको कर्जा वसुलीको रकम तथा सम्पत्ति बिक्रीको पैसा जम्मा गर्ने व्यवस्था गरिएको छ। साथै सरकारले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सुदृढीकरण गरिने घोषणा राष्ट्रपतिले संसदको संयुक्त सभामा गर्नुभएको हो। न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गर्ने पनि सरकारले जनाएको छ।
3: सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरावासीय नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। त्यस्तै पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। धितुपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। त्यस्तै सरकारले करको संरचना पुनरावलोकन गर्ने नीति लिएको छ। उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
5: यस्तै सरकारले भिजिट नेपाल 2085 मनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षलाई त्यसको पूर्व तयारीका रूपमा काम गर्ने घोषणा राष्ट्रपति पौडेलले सुनाउनु भएको हो। आगामी आर्थिक वर्ष 83-84 को नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले नागरिक उड्डयन क्षेत्रको संरचनागत सुधार गर्ने घोषणा पनि गर्नुभएको छ। यस क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने समेत उहाँले बताउनुभयो। पर्यटक भिजा पूर्ण रूपमा अनलाइन गरिने समेत सरकारले जनाएको छ।
3: सरकारले आगामी आर्थिक वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ। लक्ष्य हासिल गर्न वातावरण वन कानून संशोधन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। आयोजनाको प्रभावितलाई शेयर दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। यसै गरी सरकारले बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ। सरकारले समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने जनाएको छ। त्यसै गरी सरकारले आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख राख्ने भएको छ। यसै गरी सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति कार्यक्रममा समावेश गरेको छ।
5: सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी दलहरूले आफ्नो प्रतिक्रिया दिन थालेका छन्। संसद भवन वा नेपाली कंग्रेसका नेता अर्जुन नरसिंह केसीले वर्तमान सरकारको नीति तथा कार्यक्रमले केही गर्न खोजेको जस्तो देखिए पनि त्यो याक्सन नेरी थाहा नहुने प्रतिक्रिया दिनुभएको छ।
6: आकर्षित बनाउन खोजिएको छ भन्दा बढ्दा यसले जुन ठूलो परिवर्तनको दिशा पक्रिने त्यस्तो कुनै मैले संकेत थाहा छैन। अहिले नीति तथा कार्यक्रममा केही पक्षहरू केही गर्न खोजेको जस्तो पनि देखिया छ, तर अब के छ भने त्यो त एक्सन नहेरिकन र बजेटले कस्तो बाटो लिन्छ त्यो बजेट पछि नै यसलाई निश्चित गर्न सकिन्छ भने यसलाई अलिकति अध्ययन पनि गरौं।
3: सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। अनि राष्ट्रव्यूहका अध्यक्ष दीपक धामीसहित विभिन्न विद्यार्थी संगठनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल सो निर्णय कार्यान्वयन नगर्न भनेको हो। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश दिनपर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई झिकाएको छ।
5: हतियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने परियोजनार्थ सेवाग्राहीसँग 1,40,000 रूपियाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले केही दिन पहिला उनलाई पक्राउ गरेको हो। अख्तियारले आरोपी दास विरूद्ध बिगो बमोजिम कार्यवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा आज शेयर बजारमा हरियाली लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98468 78528 र 98028 16142।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-85-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 06-64-14-233, मोबाइल 98-678-1887।
6: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
7: ओहो बाबु, नमस्कार। स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
8: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
7: केमा बानी पार्नुहुन्छ हौ बाबु? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
8: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
7: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नु पर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
8: ए, त्यसो पो हो नानी। ल, अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
9: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
10: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
11: जयमा श्री, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848383522।
4: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
5: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
4: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
5: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
6: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
9: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
10: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
10: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811043535।
12: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
12: ए हो र ल त ल।
14: आफ्नै 41-84-264 र 98-41-53-305
12: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि

0: काले तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 065414222 र 98560121692।
1: भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
2: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका, दुई पाङ्ग्री सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अंग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
1: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र, बायोडाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
2: नोट, भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ। तलब आपसी समझदारीमा कायम गरिनेछ।
1: विस्तृत जानकारीका लागि भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7 खैरिनी 4 तनहुँ। फोन 0 4 12 1 3।
3: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
4: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
3: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूपू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
4: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूपू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
7: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
8: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
9: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतेङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्छ।

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98460 56996 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253 59122, 98058 28008 र 98460 69246।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
11: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
15: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
16: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
15: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
16: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
17: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
18: मम्मी भोक लाग्यो, खाजा खाम न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
18: हस् मम्मी।
19: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
19: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला, ड्राई सेकुवा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
19: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
20: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
21: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
16: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
22: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
21: ए हो र, हस् दाई म आजै जान्छु।
19: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
23: किन आँखा मिचेको मिचे गरेको
24: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
23: धेरै समय मोबाइल चलाएपछि क्या हो?
24: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
23: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
24: ए त्यसो भए जोगिन के गर्ने त?
23: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
24: बुझेँ।
23: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9961-53-507।
3: कहाँ जाने?
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
3: अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225-52663।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816-63-3372।
8: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9560-83-507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 9846-18-817।
2: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816-95-301।
10: तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: ढोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
10: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका प्रमुख समाचारहरूबाट।
11: सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत नापी र मालपोत सेवालाई एकीकरण गरी स्थानीय तहसम्म विस्तार गर्ने घोषणा।
10: सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नियमित भन्दा फरक नभएको प्रतिपक्षी दलहरूको टिप्पणी प्रधानमन्त्रीको व्यवहार आपत्तिजनक रहेको निष्कर्ष।
11: विद्यार्थी संगठन हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी।
10: इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य वृद्धि भारतमा घरबाटै काम गर्न र फजुल खर्च नगर्न प्रधानमन्त्री मोदीको अपील।
11: र अमेरिकाको राष्ट्रिय टीममाथि नेपाल ए विजयी श्रृंखला नेपालको पक्षमा।
10: अब पूरा समाचार सुन्नुहोस्। सरकारको आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रम मार्फत सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ। सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधारमा संविधान संशोधनको साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सरकारले आउँदो आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा नागरिकको जम्मा भएको र बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरेर फिर्ता गर्ने घोषणा गरेको छ। यस्तै सरकारले भिजिट नेपाल 2085 मनाउने घोषणा गरेको छ। नीति तथा कार्यक्रममा आउँदो आर्थिक वर्षलाई पूर्व तयारीका रूपमा काम गर्ने उल्लेख गरिएको छ। सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा सहित पर्यटनको क्षेत्रमा निजी क्षेत्रको सहभागिताको सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने उल्लेख गरेको छ। सरकारले आउँदो आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने दावी समेत गरेको छ भने आउँदो दशक अर्थात 2083-84 दुई हजार 93-94 रोजगार प्रवर्धन दशक घोषणा गरिएको छ।
11: सरकारले सीमा नाकाहरूमा अनुहार पहिचान प्रणालीको व्यवस्था गर्ने भएको छ। आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सीमा नाकाहरूमा अनुहार पहिचान प्रणालीको व्यवस्था गर्ने कुरा उल्लेख गरिएको हो। त्यसै गरी प्रणाली एकीकृत सीमा व्यवस्थापन सूची प्रणाली र स्वचालित निगरानी पूर्वाधार प्रणाली पनि स्थापना गरिने उहाँले बताउनु भएको छ। राष्ट्रपति पौडेलले ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिने बताउनु भएको हो। राष्ट्रपति पौडेलले सीमा क्षेत्र विकास कार्यक्रम मार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाउने पनि बताउनु भएको थियो।
10: सरकारी स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने घोषणा गरेको छ। आज संघीय संसदका दुईवटै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आउँदो आर्थिक वर्षको नीति र कार्यक्रम मार्फत यस्तो घोषणा गरिएको हो। यस्तै देशको स्वास्थ्य प्रणालीलाई एकीकृत सेवा मोडलमा लैजाने, स्वास्थ्य सेवा लागत प्रभावकारी र नागरिक मैत्री बनाउने गरेर सबै पालिकामा आधारभूत अस्पतालसम्मको पहुँच सुनिश्चित गरिनेछ। सामुदायिक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता संख्या र सेवा दायर विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। टेली हेल्थ मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेष परामर्श सेवा उपलब्ध गराइने, रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिटल कन्ट्रोल तथा स्वास्थ्य सेवा गुणस्तर बनाउनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायोजन प्राधिकरण गठन गरिने उल्लेख गरिएको छ।
11: सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी पालिकासम्म विस्तार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिका तहमा विस्तार गर्ने योजना रहेको बताउनु भएको छ। उहाँले आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अध्यावधिक गर्ने प्रक्रिया अघि बढ़ाइने उल्लेख गर्नुभएको हो। राष्ट्रपति पौडेलले भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित ठाउँमा बसोबास गर्ने भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित बसोबासको व्यवस्था गरिने पनि बताउनु भएको छ।
10: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई निरन्तरमा कर्मकाण्डी भएको टिप्पणी गर्नुभएको छ। संसद भवन परिसरमा संचारकर्मीहरूसँग कुराकानी गर्दै ठोस नयाँ कुरा नआएको उहाँले बताउनुभयो। यस्तै नेकपा एमाले पनि सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई शब्दजालको भण्डारको संज्ञा दिएको छ। संसद भवन परिसरमा संचारकर्मीहरूसँग कुराकानी गर्दै सांसद गुरू बरालले नयाँ केही कुरा नआएको प्रतिक्रिया दिनुभयो। यस्तै एमाले राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले बैठक छोडेर हिँडेको प्रति आपत्ति जनाएको छ। आजै बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढ़िरहँदा प्रधानमन्त्री शाह बीचमा नै उठेर हिँड्नु भएको थियो। उहाँले बीचमा नै छोडेर हिँड्नु प्रति आपत्ति जनाउँदै एमालेका सांसद गुरू बरालले नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको स्वामित्व के हुने भन्दै प्रश्न गर्नुभएको छ।
11: नेपाली कम्युनिष्ट पार्टीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा केही पनि नयाँ नआएको प्रतिक्रिया दिएको छ। संसद भवन परिसरमा संचारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक युवराज दुलालले नयाँ सुन्ने र हेर्ने अपेक्षा अधुरै रहेको बताउनु भएको छ। उहाँले नीति तथा कार्यक्रममा केही परम्परागत नै भएको टिप्पणी गर्नुभएको हो। उहाँले नीति तथा कार्यक्रम अपेक्षा गरे जस्तो नआएको भन्दै कुनै आशा लाग्दो कार्यक्रम नै नआएको बताउनु भएको छ।
10: प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सभामुख डोलप्रसाद अरियालले सोमबार प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको जानकारी दिनुभयो। बैठकले राष्ट्रपति रामचन्द्र पौडेलप्रति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद समेत ज्ञापन गरेको छ।
11: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिषद एसईको नतिजा आज सार्वजनिक गर्ने निर्णय गरेको छ। बोर्डका अनुसार आज सार्वजनिक गर्नका लागि अहिले बैठक बसिरहेको छ। सातदेखि छ सात बजे भित्रमा एसईको नतिजा सार्वजनिक गरिसक्ने बोर्डको जानकारी रहेको छ। यस परीक्षा गत चैत्र 19 गतेदेखि 29 गतेसम्म सञ्चालन भएको थियो। सरकारले यो पटक 1 महिना नबित्दै नतिजा सार्वजनिक गर्न लागेको हो। शिक्षा मन्त्री सस्मित पोखरेलले 1 महिनाभित्रमा नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता यस अगाडि नै गर्नुभएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए, जसमा नियमिततर्फ 4,41,566 जनाले परीक्षा लेखेका थिए। यस्तै ग्रेड वृद्धितर्फ 70,855 जनाले फारम भरेका थिए। आज नतिजा सार्वजनिक गर्नका लागि सम्पूर्ण तयारी भइसकेको र बोर्डको बैठक लगभग अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ।
10: सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई छलफलमा बोलाउँदै अन्तरिम आदेश जारी गरेको हो। सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेपछि अनेर छोवेका अध्यक्ष दीपक धामी सहित विभिन्न विद्यार्थी संगठनले रिट दायर गरेका थिए। दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिममा आदेश हुनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई जिकाएको छ। सर्वोच्च अदालतले कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न पनि अल्पकालीन आदेश अन्तरिम आदेश दिएको छ।
11: राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्बासी बस्तीका घर टहरा भत्काउँदा भएको क्षतिको मूल्याङ्कन गरेर क्षतिपूर्ति दिन निर्देशन दिएको छ। काठमाडौँमा हटाइएका बस्ती र होल्डिङ सेन्टरको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन सोमबार सरकारलाई बुझाउँदै यस्तो निर्देशन दिएको हो। प्रतिवेदनमा भत्काइएका संरचनाको क्षतिपूर्ति दिन र बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्र सरकारी स्वामित्वको जग्गा खाली गराउन भनिएको छ। आयोगको प्रतिवेदनमा होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई मनोपरामर्श सेवा उपलब्ध गराउन र बालबालिकाको गुणस्तरीय शिक्षा तत्काल पठन पाठनको व्यवस्था मिलाउन पर्ने उल्लेख रहेको छ। त्यस्तै बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, गर्भवती सुत्केरीहरूलाई विशेष प्राथमिकताका साथ सुरक्षित स्थानमा राख्न र पोषणयुक्त खाना नियमित उपलब्ध गराउन र लैंगिक संवेदनशील विषयलाई सम्बोधन गर्न निर्देशन दिएको छ।
10: नेपाली कंग्रेसका सभापति गगन थापाले 19 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ। सभापति थापाले पार्टीको विधान 2017 संशोधन सहितको धारा 21 को उपधारा 10 बमोजिम 19 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो। सभापति थापाले केन्द्रीय सदस्यमा मनोनित गर्दा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहका नेताहरूलाई समेटेको देखिन्छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा 134 सदस्यीय केन्द्रीय चयन गरिएको थियो। सभापतिले मनोनित गर्न पाउने कोटामा देउवा र कोइराला पक्षका केही नेताहरूलाई समेटिएको छ। सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता शेखर कोइरालासँग पछिल्लो समय सम्वाद गर्नुभएको थियो। उहाँहरू 14 महाधिवेशनको कार्य समितिलाई मिलाएर लैजान प्रस्ताव अगाडि सार्नु भएको थियो। सभापति थापाले व्यक्तिगत डिलमा केन्द्रीय सदस्य मनोनित गरेको बुझिएको छ।
11: तनहुको म्याग्दे गाउँपालिकाले सुत्केरी गाई भैँसीलाई पोषण भत्ता उपलब्ध गराउन थालेको छ। पशुपालनमा किसानलाई आकर्षित गर्न र पशुको स्वास्थ्य सुधारका लागि गाउँपालिकाले बीमा गरेका सुत्केरी गाई भैँसीलाई एकमुष्ट 5,000 रूपियाँ पोषण भत्ता दिने व्यवस्था गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सोमबार सूचना जारी गर्दै सुत्केरी गाई भैँसी पोषण खर्च कार्यक्रमका लागि निवेदन आह्वान गरिएको जानकारी दिनुभएको थियो। उहाँका अनुसार आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अनुसार विनियोजित 8,00,000 रूपियाँ बजेटबाट यो अनुदान वितरण गर्न लागि हो। अनुदान प्राप्त गर्नका लागि किसानले तोकिएको ढाँचामा निवेदन, नागरिकताको प्रमाणपत्र, ओडाको सिफारिश, सुत्केरी भएको पशुको बीमा पोलिसी र पशुसँगै पाडापाडी वा बाछाबाछी देखिने गरी खिचिएको तस्विर सहित जेठ मसान्तभित्र पशु सेवा शाखामा बुझाउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनु भएको छ। सुत्केरी पशु र बाछाबाछीको स्वास्थ्यमा सुधार आउनु का साथै साना किसानलाई आर्थिक रूपमा ठूलो राहत पुग्ने विश्वास गरिएको गाउँपालिकाले जनाएको छ।
10: नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले ल्याएको नीति तथा कार्यक्रम जीएनजी आन्दोलनको मर्म अनुसार नआएको बताउनु भएको छ। आज राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै अनन्तले सरकारले कार्यक्रममा प्राथमिकता नै निर्धारण गर्न नसकेको बताउनुभयो। सरकारको नीति तथा कार्यक्रममा नयाँपन देखिएन, निरन्तरता मात्र देखियो। पुनले भन्नुभएको छ, क्रमभंग गर्ने जनताको अपेक्षा, युवाको धेरै अपेक्षा पूरा गर्ने गरी आएन। नव युवाको चाहना थियो नि त, नयाँ कार्यक्रम, नयाँ नीति, नयाँ शक्ति भन्ने थियो, निरन्तरता मात्रै भयो। उहाँका अनुसार नीति तथा कार्यक्रममा अघिल्लो सरकारको निरन्तरता मात्रै रहेको छ, उत्साहप्रद छैन। बजेट पनि यस्तै आयो भने त जनता र युवा निराश हुने उहाँले बताउनु भएको छ।
11: तपाईँ यति बेला साँझ 7 बजेको ढोरवाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
12: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
13: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
14: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-2279।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको
17: हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
5: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, ल डन।
11: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौड़ा, गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
19: सधैँ नै यही आउँदो जेठ 2 गते पहिलो शनिबार
20: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनु हुन हार्दिक अनुरोध गर्दछौ।
19: उपचार हुने रोगहरू
20: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
19: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
20: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
19: दिसा पिसाब एवं पेटको समस्या,
20: तौल गडबड हुने वा थाइराइड समस्या,
19: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
20: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
19: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
20: फोन नम्बर 0654142333 र 9678168187।
21: सुन, शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
22: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
21: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
23: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
18: मोबाइल 9008535537 र 9806615899।

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807694।
2: विश्रामपछि पुनः स्वागत छ ढोरवाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा विपदको जोखिम उच्च रहने अनुमान गरेको छ। प्राधिकरणका अनुसार मनसूनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपदको जोखिम उच्च रहेको छ। प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा 19 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुन सक्ने अनुमान रहेको छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमपात, हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई र तल्लो भेगमा बाढ़ी पहिरो डुबान बुच्छे र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना रहेको छ। तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिण तराई क्षेत्र बढ़ी प्रभावित हुन सक्ने अनुमान रहेको छ। प्रतिवेदनमा मनसून अवधिमा देशभर झण्डै 4,57,145 घरधुरीका 19,97,731 जना प्रभावित हुन सक्ने अनुमान रहेको छ। प्रदेशगत विश्लेषणका अनुसार कोशी मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसून जन्य विपदको जोखिम तुलनात्मक रूपमा बढ़ी देखिएको छ। प्राधिकरणले विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी रहन आग्रह गरेको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसून जन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली, सुरक्षित ठाउँको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभएको छ।
3: स्याङ्जाको आँधीखोला गाउँपालिकामा चार दिन अगाडि एक किशोरी मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनामा संलग्न आशंका गर्दै एक युवकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढ़ाएको छ। गाउँपालिकाको वड़ा नम्बर 5 जुगलेमा डेरा गरेर बस्दै आएका एक ट्रयाक्टर चालकको कोठाभित्र किशोरी झुण्डिएको अवस्थामा फेला परेपछि उक्त क्षेत्र नै स्तब्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार शुक्रबार दिउँसो आँधीखोला गाउँपालिका 5 जुगले स्थित डेरा कोठामा 16 वर्षकी किशोरी मृत अवस्थामा फेला परेकी हुन्। उनी पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान तथा मुचुलका प्रक्रिया पूरा गरेपछि शवलाई परीक्षणका लागि प्रदेश अस्पताल पुतली बजार स्याङ्जामा ल्याएको जनाएको छ। घटनासँग सम्बन्धित आशंकामा कास्की पोखरा महानगरपालिका 22 घर भएका 23 वर्षका संगम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी उक्त क्षेत्रमा ट्रयाक्टर चालकको रूपमा कार्यरत रहेको खुलेको छ। प्रहरीका अनुसार संगम नेपालीले जुगली क्षेत्रमा डेरा लिएर बस्दै आएका थिए। मृतक किशोरी पनि सोही क्षेत्रमा बसोबास गर्ने भएकीले दुवै बिचिन जान रहेको र स्थानीयले बताएका छन्। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढ़ाएको जनाएको छ।
2: चालू आर्थिक वर्ष चैत महिनामा हालसम्मकै धेरै 2.9 खर्ब रूपियाँ बराबर रेमिट्यान्स भित्रिएको छ। नेपाली रूपियाँको तुलनामा अमेरिकी डलर बलियो हुँदा रेमिट्यान्स आप्रवाह बढ़ेको हो। केन्द्रीय बैंकका अनुसार एक अमेरिकी डलर बराबर 152 रूपियाँ पुगेको छ। पछिल्लो महिना रूपियाँ हालसम्म केही कमजोर भएको अवस्था रहेको छ। भारतीय रूपियाँ अमेरिकी डलरको तुलनामा कमजोर भएपछि रेमिट्यान्समा सुधार आएको हो। चालू आर्थिक वर्ष असोजमा 2.1 खर्ब रेमिट्यान्स भित्रिएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष चैतसम्म रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भई 16.59 अर्ब पुगेको छ। गत आर्थिक वर्ष सोही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढ़ेको थियो। चैत्र 2082 रेमिट्यान्स आप्रवाह 2.9 अर्ब रहेको केन्द्रीय बैंकले जनाएको छ।
3: ग्रामीण क्षेत्रमा स्वरोजगारको अवसर सिर्जना गरेर किसानको आय स्तर सुधार्न तनहुँमा खराई पालनलाई व्यावसायिक रूपमा अगाडि बढ़ाइएको छ। यसै अभियान अन्तर्गत रेबिट कन्सर्न नेपालले व्यासनगरपालिका 13 का 11 जना किसानलाई प्रजननका लागि उन्नत जातको खरायो र आधुनिक खोर निशुल्क उपलब्ध गराएको छ। खरायो पालनलाई पोषण र स्थानीय स्तरमा स्वरोजगारसँग जोड्ने लक्ष्यका साथमा 11 जना किसानलाई 33 वटा खरायो हस्तान्तरण गरिएको छ। संस्थाकी निर्देशक पूजा पौडेलले व्यासनगरपालिका 13 का वडाध्यक्ष वसन्त बहादुर आर्यलाई ती सामग्री हालै हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा संस्थाका संरक्षक किरण पौडेलले यहाँको हावापानी खराय पालनका लागि अत्यन्त अनुकूल रहेको र पाल्न खासै दुःख नहुने बताउनु भएको थियो।
2: पोखरा स्थित गण्डकी मेडिकल कलेज जीएनसीमा अध्ययनरत एक चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। कलेजमा एमएस दोस्रो वर्षमा रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत डाक्टर अमीर उप्रेतीको पोखराको बुलौदी स्थित एक रिसोर्टको पोखरीमा पौडी खेल्ने क्रममा निधन भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साथीहरूसँगै पौडी खेल्न गएका उप्रेतीको डुबेर ज्यान गएको हो। उप्रेती डुबेपछि सँगै रहेका साथीले उद्धार गर्ने प्रयास गरे पनि उनलाई बचाउन नसकिएको प्रवक्ता बस्नेतले जानकारी दिनुभएको छ।
3: कार्की डाँडा देवराली टोल विकास संस्था शुक्ला गण्डकी नगरपालिका 3 को दोस्रो अधिवेशन सम्पन्न भएको छ। हिजो सम्पन्न भएको अधिवेशन मार्फत हरिचन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा पवित्र सापकोटा, सचिवमा भोजराज पौडेलको सदस्यमा सीता भिकर र सहसचिवमा बिन्दु लम्साल चयन हुनुभएको छ। समितिको सदस्य अरूमा भने सीता भण्डारी, तिला राणा, यित कुमारी रोका र जुत्तराज श्रेष्ठ रहनु भएको छ। यस्तै अधिवेशन मार्फत परशुराम भण्डारी, लीला प्रसाद जंगाना, रामचन्द्र गर्तौला, रामशरण भण्डारी र भीमा कुमारी श्रेष्ठलाई सल्लाहकार मनोनयन गरिएको छ। आइतबार वडा अध्यक्ष सचिन भुजेलको प्रमुख उपस्थिति र पूर्व उपाध्यक्ष भीम कुमारी श्रेष्ठको अध्यक्षतामा अधिवेशन सम्पन्न गरिएको सचिव भोजराज पौडेलले जानकारी दिनुभयो।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको बताउनु भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढ़ेको छ। इरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायल इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको समाचार संस्था तस्मिनले जनाएको छ। यस्तै इरानले लड़ाईबाट खेप्नु परेको हानिको इरानले क्षतिपूर्ति पाउनुपर्ने र हर्मुजमा इरानको सार्वभौम अधिकार कायम हुनुपर्ने माग गरेको छ। यो सँगै एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 4.1% बढ़ेर $105 प्रति ब्यारेल पुगेको छ। गएको 28 फेब्रुअरीमा युद्ध शुरू भएपछि हर्मुज जलमार्ग अवरूद्ध भएको छ। हर्मुज जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न ठाउँमा तेल र ग्यासको आपूर्ति हुन नसकेपछि अभाव र मूल्य बढ़ेको हो। अमेरिकाले हर्मुज जलमार्गमा पानी जहाजको आवत जावत खोल्ने र इरानले परमाणु पदार्थ प्रशोधन गर्ने काम स्थगित गर्नुपर्ने शर्त सहित 14 बुँदे प्रस्ताव गरेको थियो।
3: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा चलिरहेको युद्धका कारणले विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्न, नागरिकलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। प्रधानमन्त्री मोदीले COVID-19 महामारीको सम्झना दिलाउने मितिवेयिताका उपायहरूले भारतको इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने बताउनु भएको बीबीसीले जनाएको छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा अरबौं डलरको वृद्धि भएको छ। मध्य पूर्व युद्धका कारणले स्ट्रेट अफ हर्मुज 2 महिना भन्दा धेरै समयदेखि अवरूद्ध रहेको छ। हिजो दक्षिणी शहर हैदराबादमा एक सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको अपीललाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेको खबरमा उल्लेख गरिएको छ।
2: अन्तिममा खेल समाचार। अमेरिकाको राष्ट्रिय टीममाथि नेपाल एले 7 रनको सनसनीपूर्ण जित निकालेको छ। यससँगै 4 म्याचको त्रिकोणात्मक श्रृंखला नेपालले 4-0 क्लीन स्वीप गरेको हो। नेपालले पहिलो ब्याटिङ गर्दै 264 रनको स्कोर खड़ा गरेको थियो। नेपालका लागि सन्दीप जोराले शतकीय पारी खोल्नु भएको हो। उहाँले 113 बलमा 111 रन जोड्नु भएको थियो। जवाफी ब्याटिङमा अमेरिकाका सिहन जयसूर्याले कड़ा संघर्ष गरे पनि टीमलाई जितसम्म डोर्याउन सक्नु भएको थिएन। नेपालले यसअघि स्कटल्याण्डलाई 2 म्याचमा र अमेरिकालाई 1 म्याचमा हराएको थियो।
3: शुक्ला गण्डकी टोल विकास संस्थाद्वारा विश्व रेडक्रस दिवसको अवसरमा आयोजन गरिएको प्रथम क्याम्पस बस्ती खुल्ला वडा स्तरीय भेटरान्स भलिबल प्रतियोगिताको उपाधि मेहमात भेटरान्सले जित्न सफल भएको छ। शुक्ला गण्डकी नगरपालिका 5 बेलचौतारामा सम्पन्न फाइनल खेलमा मेहमात भेटरान्सले स्थानीय M2PM टीमलाई 2-0 सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचालेको मेहमात भेटरान्सले नगद 40,000 रूपियाँ सहित सिल मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको M2PM टीमले नगद 20,000 रूपियाँ सहित सिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। प्रतियोगितामा कुल 14 टीमको सहभागिता रहेको शुक्ला गण्डकी टोल विकास संस्थाका अध्यक्ष होम बहादुर रावतले जानकारी दिनुभयो।
2: यिनै खबरहरूसँगै हामी ढोरवाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
3: सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत। नापी र मालपुत सेवालाई एकीकरण गरेर स्थानीय तहसम्म विस्तार गर्ने घोषणा।
2: सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नियमित भन्दा फरक नभएको प्रतिपक्ष दलहरूको टिप्पणी। प्रधानमन्त्रीको व्यवहार आपत्तिजनक रहेको निष्कर्ष।
3: विद्यार्थीका
2: मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
3: सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत। नापी र मालपुत सेवालाई एक

0: इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्यमा वृद्धि भारतमा घरबाटै काम गर्न र फजुल खर्च नगर्न प्रधानमन्त्री मोदीको अपील
1: र अमेरिकाको राष्ट्रिय टीममाथि नेपालले विजय श्रृंखला नेपालको पक्षमा
0: हवस् त यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि विदा हुन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ
4: न त।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
8: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 98171656606।
9: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9850632475 र 9801132475।
8: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
9: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्लागण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल

0: 9052888461 र सिजन गुरुङ 9745404900।
1: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
2: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
2: दीप मल्ल ठकुरी 9406041530।
3: १०३.८ अन्तर्मनको आवाज।

0: 103.8
1: अन्तर्मन को आवाज।
2: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो, यस्तो राम्रो डेकोरेशन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
4: छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
6: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुन्दर राणा भात,
7: हार्ट जोड्ने नशा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9850301353।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
10: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856320, 9901454674 र 9864230420।
11: सुन्नु न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
12: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
11: कहाँ?
12: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
12: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला, यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
4: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक, कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0625903069, मोबाइल 9840826926।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
1: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका, दुई पाङ्ग्री सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अंग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
0: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र, बायोडाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: नोट: भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ। तलब आपसी समझदारीमा कायम गरिनेछ।
0: विस्तृत जानकारीका लागि भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7 खैरिनी 4 तनहुँ, फोन 0625412130।
2: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिज, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
6: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई, म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
10: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नगराल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0-65-590-065, मोबाइल 98-166-34-372।
13: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो, यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको चिन्ह भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम, 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको चिन्ह भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिन युक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकेट सकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
14: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
16: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
17: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
16: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
17: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
16: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
17: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
18: स्टुडियो साइन्चेक, अहिले रातिको 8 बज्यो।
19: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811066136
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
5: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
6: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
7: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
9: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
10: यही जेठ 2 गते शनिबार
11: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
11: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
11: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
9: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
11: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल साथै 24 घण्टा डाक्टर रुकेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
12: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0654143177 मोबाइल 9556044343
13: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
14: म्याडम धुम्रपान भनेको के हो
13: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
14: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
13: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
16: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
17: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9868168187।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595074044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: को मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिश प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खसखस जीवनस्तर र शहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ्दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपेली संघकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रूसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने काजा कलासले बताइन्। तीन दिने युद्ध विरामका बावजुद युक्रेनमा कम स्तरमा भए पनि लड़ाई जारी रहेको छ। रूसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपंक्तिमा कयौं पटक युद्ध विराम उल्लंघन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलंकाले सोमबारबाट बिजुलीको महसुल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढेपछि महसुल बढ़ाइएको अधिकारीहरूले बताएका छन्। महसुल वृद्धिले मासिक 180 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसुल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ़दो आवागमनले व्हेल माछाका निम्ति खतरा बढ़ाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा व्हेलहरू उल्लेख्य संख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढ़ेको हो। यो बीबीसी नेपाली सेवा हो।
5: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुशासनलाई समृद्ध नेपालको आधारशिला मान्ने भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर रोजगार प्रवर्धन दशकको घोषणा गरिने समेतका विषयहरू समेटिएका छन्। एक रिपोर्ट। गत वर्ष भदौ 23 र 24 भएका आन्दोलन तथा विध्वंस पश्चात आयोजित निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको प्रधानमन्त्री वारेन्द्र शाहको सरकारले सो पार्टीले प्रस्तुत गरेको चुनावी वाचा पत्रका कतिपय विषय समेटेर आफ्नो पहिलो नीति तथा कार्यक्रम आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरिएको हो। प्रधानमन्त्री वारेन्द्र शाहले राष्ट्रपतिलाई हस्तान्तरण गरेको उक्त नीति तथा कार्यक्रमको शुरूमै सुशासनको मुद्दालाई उठाइएको छ। त्यसबारे बोल्दै राष्ट्रपति पौडेल,
6: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढ़ाउनेछ।
5: सरकारले हाल संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको भन्दै नीति तथा कार्यक्रममा त्यसको उद्देश्य र प्रयोजनबारे बोलिएको छ।
6: सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
5: नीति तथा कार्यक्रममा करका संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने वाचा गरिएको छ। साथै सहकारी पीड़ित बचतकर्ताको रकम फिर्ताको विषयदेखि लिएर पूर्वाधार विकासका विषय पनि त्यसमा समेटिएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले खास गरी अध्यादेश सुकुम्बासी हटाइएका जस्ता विषय चर्को गरी उठाएका थिए। उनीहरूले सरकार कार्यकारीको स्वेच्छाचारितातर्फ अग्रसर भएको आरोप समेत लगाएका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईले अध्यादेश जारी गरिएको प्रति कड़ा आपत्ति जनाए।
7: अन्य विषयमा बहस गर्दै गरौंला तर छुट्टाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि छ सदस्यमा प्रधानमन्त्री सहित तीनजनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरिएको होइन।
5: नेकपा एमालेकी नेता पद्मा आर्यालले कार्यकारीको स्वेच्छाचारिता बन्द हुनुपर्ने भन्दै अध्यादेशहरू खारेजीको माग गरिन्। उनले सुकुम्बासी हटाउन भएका गतिविधिको पनि विरोध गरिन्।
8: यो मुलुकका अभिवस्थित बसोबासी र सुकुम्बासीहरूलाई डोजर आतंकबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
5: आजै सरकारले आठवटै अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादप्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।
9: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केट हो। नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार?
5: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिलाई आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रम बारे वैशाख 30 गतेको बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख डोलप्रसाद आर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौं।
10: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। नीति तथा कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको इभन मेनिफेस्टो पनि त्यस्तै थियो, तर वित्तीय स्रोत, समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको इम्प्लोयमेन्टको कुरा पनि आएको छ, तर त्यसको ठोस प्लानिङ चाहिँ के हो भन्ने कुरा मैले देख्दिनँ। जस्तै युथहरूलाई तपाईँको आकर्षित गर्ने वार्षिक प्रतिबद्धता छ, तर ठुलो मात्रामा रोजगारी सृजना गर्ने एउटा हुन्छ नि अन्टरप्रेनरसिपको रोड म्याप हामी देख्दैनौँ। अर्को प्रदेश र स्थानीय तहसँग समन्वयको उल्लेख त भएको छ, तर त्यसको अधिकार हुनसक्छ। सरकारले गर्दै गर्दाखेरि तपाईँको जिम्मेवारीको बाँडफाँडको विषयमा स्पष्टता दिन सुनिन। अरू चाहिँ हजुरको यो सोसल महिला दलित पिछडिएको वर्ग क्षेत्रमा पनि अपेक्षाकृत त्यस्तो धेरै हामीले उयो पाएनौँ। कृषिका कुराहरू आएको छ, न्यूनतम समर्थन मूल्यको कुरा त आएको छ, तर न्यूनतम समर्थन मूल्य लागत उत्पादनका आधारमा तपाईँको गर्ने हो कि कसरी गर्ने हो भन्ने कुरा त्यहाँ अस्पष्टता छ।
5: त्यसमा विस्तृत रूपमा त सरकारले पछि ल्याउँदै गर्ला नि, तपाईँलाई त्यो कार्यक्रम चाहिँ चित्त बुझेको बुझेन?
10: होइन, त्यो उहाँहरूले देख्नु भएको केही कुरामा तपाईँको अलिक केही ठिक पनि छ, होइन, जस्तै आर्थिक सुधार लगानी मैत्री खालको एउटा खालको संकेत देखेको छ, होइन, डिजिटल सुशासनको कुराहरू गर्नुभएको छ। त्यसले गर्दाखेरि समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएका नीति तथा कार्यक्रम जस्तो थिए त्यो खालको नै छ, तर अलिक धेरै महत्वाकांक्षी जस्तो देखेको छ।
5: विपक्षीको धर्मले मात्रै विरोध गर्न खोजे त होइन?
10: होइन, मैले भने नि हजुरको त्यहाँनिर उहाँहरूको तपाईँको त्यो राम्रो पक्ष पनि मैले यहाँनिर कुरा गरेँ नि। जस्तै तपाईँको त्यहाँनिर त्यो ऊर्जाको कुरा गर्नुभएको छ, होइन, ग्रिन इकोनोमी प्रतिको एउटा उहाँले पर्सपेक्टिभ राख्नु भएको छ, होइन, 30,000 मेगावाट तपाईँको विद्युत उत्पादनको लक्ष्य राखेका छन् त्यहाँनिर, हरित कर प्रणाली कुरा राखेका छ, गर्न सक्ने खालको कुरो हो कि भन्ने।
5: यो संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने भनेर सरकारले एक किसिमले काम पनि गरिराखेका छ, त्यसबारेमा आज नीति तथा कार्यक्रममा नि उल्लेख थियो, त्यो चाहिँ कस्तो लाग्यो तपाईँलाई? त्यसमा राजनीतिक दलहरूको सहमति खोजिनेछ त भनिएको छ।
10: होइन, मलाई लाग्छ सरकारले अहिले जुन हिसाबबाट खोजिनेछ भनेर त भनिएको छ, तर सरकारको गतिविधि हेर्दाखेरि तपाईँको त्यो ढङ्गबाट तपाईँको राजनीतिक सहमति खोजिन्छ जस्तो मलाई लाग्दैन। किनभने हाम्रो संविधानमा नै तपाईँको स्पष्ट के छ भन्दाखेरि हामी अलिक धेरै तपाईँको सहमति सहकार्यको कुरालाई हामी अगाडि बढाएको छौँ. हाम्रो त्यो तपाईँको कन्स्टिट्युसनल फ्रेमवर्क पनि त्यतिखेरको त्यही थियो. तर मलाई लाग्छ अहिलेको सरकारले हुन त अब उहाँहरू त्यतिखेर तपाईँको त्यो पार्टिसिपेटरी पार्टी पनि हुनुहुन्थेन. त्यो जुन तपाईँको मर्म संविधान निर्माण गर्दाखेरिको जुन मर्म छ त्यसलाई उहाँहरूलाई धेरै थाहा छ जस्तो मलाई लाग्दैन. त्यही भएर पनि उहाँहरू यसरी आउनुभयो होला. उहाँहरूले जुन हिसाबबाट दलहरूलाई गर्नुपर्ने सम्मान अथवा दलहरूको गर्नुपर्ने विचारको तपाईँको सम्मान अथवा त्यसलाई तपाईँको एड्रेस गर्ने कुराहरूमा उहाँहरूले त्यो धेरै लाग्नु जस्तो लाग्दैन.
5: केही सातामा बजेट पनि आउँदैछ, यो बीचमा तपाईँको सुझाव के छ सरकारलाई?
10: यो बीचमा सरकारलाई सुझावको रूपमा अब सदनमा हामी तपाईँको नेतृत्व कार्यक्रममा छलफल गर्छौँ. तर पनि आज सभामुखले गर्नुभएको घोषणा अनुसार दलको तर्फबाट प्रतिनिधिमूलक रूपमा तपाईँको आफ्नो कुरा राख्ने भन्ने थियो. तर त्यसरी तपाईँको दुई तिन घण्टामा हामी तपाईँको नेतृत्व कार्यक्रममा छलफल गर्न उचित हुँदैन. यसलाई तपाईँको लामो पर्याप्त समय दिनुपर्छ. किनभने सरकारले तपाईँको यो ढिलो गरी ल्याएको कारण भनेको यो हाम्रो कारणबाट होइन, सरकारले तपाईँको ढिलो गरेर ल्याउनु भएको हो. संसद तपाईँको सुरुमै तपाईँको आह्वान गरे तापनि फेरि उहाँले रोकेर फेरि पछाडि धक्काइदिएको. त्यसले गर्दाखेरि यसको लागि तपाईँको समय दिनुपर्छ. प्रत्येक तपाईँको प्रतिनिधि सभाका सदस्यहरूले आफूलाई लागेको कुराको तपाईँको राय आफ्नो सुझावहरू तपाईँको यहाँले व्यक्त गर्न पाउनुपर्छ. त्यसलाई तपाईँको सरकारले तपाईँको ध्यानपूर्वक विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो.
5: उनी थिए नेपाली काँग्रेसका सचेतक निष्कल राई. अब अर्को विषय छोटकरीमा, आज सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको निर्णयद्वारा निजामतीत कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान कार्यान्वयन नगर्नु नगराउनु भनेर सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ. यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने भनी छलफल गर्न जेठ 6 गते दुवै पक्षलाई डाकिएको छ. कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद भुयालले जारी गरेको सो आदेशप्रति अर्का दुई न्यायाधीश सारंगा सुवेदी र विनोद शर्माले फरक राय व्यक्त गरेका छन्. आजै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विद्यार्थी संगठनमाथि प्रतिबन्ध सम्बन्धी अध्यादेशको प्रावधान तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ. अन्त्यमा नेपाल बाहिरको एउटा विषय, अमेरिकी शान्ति योजनाको जवाफमा आफूले पठाएको प्रस्ताव अचाक्ली भएको कुरा इरानले अस्वीकार गरेको छ. उसले ती प्रस्तावहरूले तेहरानका वैध अधिकारीहरूको प्रतिरक्षा मात्र गर्न खोजेको जनाएको छ. शान्ति प्रक्रियाबारे देखिएको अनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि आकाशिन पुगेको छ. पीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ गनी अन्सारीबाट.
11: इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य गर्ने र होर्मुज जलमार्ग खुला गर्ने तेहरानका प्रस्तावहरू जिम्मेवार र उदार भएका बताएको छ. बरू वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको उसको आरोप छ. आफूहरूका प्रस्तावमा समेटिएको विदेशमा रोक्का गरिएका इरानका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय वैध अधिकार भएको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले बताएका छन्. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रस्तावलाई अस्वीकार गरेपछि प्रवक्ता बागेईको प्रतिक्रिया आएको हो. अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको ट्रम्पले यसअघि बताएपछि तेलको मूल्य बढेको छ. तेहरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ. पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गर्दै आएको छ. एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 4.1% बढेर 105.5 डलर प्रति ब्यारल पुगेको थियो. त्यसपछि मूल्य केही घट्यो. गत 28 फेब्रुअरीमा युद्ध शुरू भएपछि होर्मुज जलमार्ग अवरूद्ध भएको छ. फलस्वरूप उक्त जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन. मैले भर्खर इरानका तथाकथित प्रतिनिधिहरूको जवाफ पढे, मलाई त्यो मन परेन, पूर्णत अस्वीकार्य. तेहरानले अघि सारेका शर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्.
5: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142333, मोबाइल 98678187।
2: कहाँ जाने?
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
4: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
10: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142336, मोबाइल 98560878302 र 98460878302।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट प्लान, दुलेगौडा।
14: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
16: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
17: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
18: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
19: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
18: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर बिहानै बाटो लागे हुन्छ नि।
19: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
18: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
14: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856-23420, 9840-54674 र 9860-23420।
20: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
21: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
20: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
21: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
20: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
21: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
20: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
21: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
20: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
21: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
20: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
21: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
20: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
0: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरू द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
22: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुंगा छानेर लाउनुहोस्।
23: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुंगा र कटपीस ढुंगाहरू फिक्स प्राइसमा पाइन्छ।
22: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
24: संसार ढुंगा कटिङ उद्योग, सुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
22: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
25: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
26: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
22: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
25: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
22: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98-241-84-264 र 98-141-53-305।
27: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानुपर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
7: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
8: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
7: केटीहरूमा महिनावारी सुरु भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
8: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
7: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
8: यसबाट बस्न के गर्छ मिस?
7: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
8: यो चक्की कहाँ पाइन्छ मिस?
7: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
9: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846661220।
1: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न। जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले बन्छ?

0: आल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
6: मोबाइल 9800585537 र 9800665589।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
8: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
9: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
10: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्टिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
11: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
12: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा वन केवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087169142।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
14: म्याडम, धुम्रपान भनेको के हो?
13: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
13: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
16: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
1: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420, दीप मल्ल ठकुरी, 9460141530।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
17: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
17: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाच वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डडेलो हो वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9850688302 र 9840688302।
3: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: साइज्यामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 9850633878, प्रशान्त नेउपाने 9840026925।
8: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
14: मोबाइल 9008835537 र 9006615899।
15: अहिले रातिको 10 बज्यो। टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
17: ढोरबाराही हाइलाइट्सको साथमा
18: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।
19: नमस्कार, रेडियो ढोरबारही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। तनहुको म्याग्दी गाउँपालिकाले सुत्केरी गाई भैँसीलाई पोषण भत्ता उपलब्ध गराउन थालेको छ। पशुपालनमा किसानलाई आकर्षित गर्न र पशुको स्वास्थ्य सुधारका लागि गाउँपालिकाले बीमा गरेका सुत्केरी गाई भैँसीलाई एकमुष्ट 5,000 रूपियाँ पोषण भत्ता दिने व्यवस्था गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सोमबार सूचना जारी गर्दै सुत्केरी गाई भैँसी पोषण खर्च कार्यक्रमको लागि निवेदन आह्वान गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अनुसार विनियोजित 8,00,000 रूपियाँ बजेटबाट यो अनुदान वितरण गर्न लागि हो। अनुदान प्राप्त गर्नका लागि किसानले तोकिएको ढाँचामा निवेदन नागरिकताको प्रमाणपत्र ओडाको सिफारिश सुत्केरी भएको पशुको बीमा पोलिसी र पशुसँगै पाडा पाडी वा बाछा बाछी देखिने गरी खिचिएको तस्विर सहित जेठ मसन्तभित्र पशु सेवा शाखामा बुझाउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनु भएको छ। सुत्केरी पशु र बाछा बाछीको स्वास्थ्यमा सुधार आउनुका साथै साना किसानलाई आर्थिक रूपमा ठूलो राहत पुग्ने विश्वास गरिएको गाउँपालिकाले जनाएको छ। स्याङ्जाको आधीखोला गाउँपालिकामा 4 दिन अघि एक किशोरी मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनामा संलग्न आशंकामा एक युवकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढ़ाएको छ। गाउँपालिकाको वडा नम्बर 5 जुगलेमा डेरा गरेर बस्दै आएका एक ट्राक्टर चालकको कोठाभित्र किशोरी झुण्डिएको अवस्थामा फेला परेपछि उक्त क्षेत्र नै स्तब्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार शुक्रबार दिउँसो आधीखोला गाउँपालिका 5 जुगले स्थित डेरा कोठामा 16 वर्षीय किशोरीले मृत अवस्थामा फेला परेकी हुन्। उहाँ पर्दाको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान तथा मुचुलका प्रक्रिया पूरा गरेपछि शवलाई परीक्षणका लागि प्रदेश अस्पताल पुतली बजार स्याङ्जामा पठाएको जनाएको छ। घटनासँग सम्बन्धित आशंकामा कास्की पोखरा महानगरपालिका 22 घर भएका 23 वर्षीय संगम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी उक्त क्षेत्रमा ट्राक्टर चालकको रूपमा कार्यरत रहेको खुलेको छ। प्रहरीका अनुसार संगम नेपालीले जुगली क्षेत्रमा डेरा लिएर बस्दै आएका थिए। मृतक किशोरी पनि सोही क्षेत्रमा बसोबास गर्ने भएकीले दुवै बीच चिन्जान रहेको स्थानीयले बताएका छन्। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले प्रहरीले विभिन्न कोडबाट अनुसन्धान अघि बढ़ाएको जनाएको छ। ग्रामीण क्षेत्रमा रोजगारका अवसर सिर्जना गरी किसानको आय स्तरीय सुधार तनहुमा खरायो पालनलाई व्यावसायिक रूपमा अगाडि बढ़ाइएको छ। यसै अभियान अन्तर्गत याराभिट कन्सर्न नेपालले ब्यास नगरपालिका 13 का 11 जना किसानलाई प्रजननका लागि उन्नत जातका खरायो र आधुनिक खोर केज निशुल्क उपलब्ध गराएको हो। खरायो पालनलाई पोषण र स्थानीय स्तरमा स्वरोजगार संघ जोड्ने लक्ष्यका साथ 11 जना किसानलाई 33 वटा खरायो माउ र बच्चा हस्तान्तरण गरिएको छ। संस्थाकी निर्देशक पूजा पौडेलले ब्यास नगरपालिका 13 का वडा अध्यक्ष वसन्त बहादुर आलेलाई ती सामग्री संस्थालाई हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा संस्थाका संरक्षक किरण पौडेलले यहाँको हावापानी खरायो पालनका लागि अत्यन्तै अनुकूल रहेको र पाल्न खासै दुःख नहुने बताउनु भएको छ। पोखरी स्थित गण्डकी मेडिकल कलेज जीएमसीमा अध्ययनरत एक चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। कलेजमा एमएस दोस्रो वर्षमा रिजेन्डेन्ट डाक्टरका रूपमा कार्यरत डाक्टर अमीर उप्रेतीको पोखराको बुलौदी स्थित एक रिसोर्टको पोखरामा पौडी खेल्ने क्रममा निधन भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साथीहरूसँग पौडी खेल्न गएका उप्रेतीको डुबेर ज्यान गएको हो। उप्रेती डुबेपछि सँगै रहेका साथीले उद्धार गर्न प्रयास गरे पनि उनलाई बचाउन नसकेको प्रवक्ता बस्नेतले जानकारी दिनुभएको छ। कार्के डाँडा देउराली टोल विकास संस्था शुक्लगण्डकी नगरपालिका तीनको दोस्रो अधिवेशन सम्पन्न भएको छ। आइतबार सम्पन्न भएको अधिवेशन मार्फत हरिचन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो। समिति उपाध्यक्षमा पवित्र सापकोटा, सचिवमा भोजराज पौडेल, उपसध्यक्षमा सीता विका र सहसचिवमा मिन्दु लम्सल चयन हुनुभएको छ। समितिको सदस्यहरूमा भने सीता भण्डारी, तिला राणा, हित कुमारी रोका र जुत्ता राज श्रेष्ठ रहनुभएको छ। यस्तै अधिवेशन मार्फत परशुराम भण्डारी, लीला प्रसाद ढुङ्गाना, रामचन्द्र गर्तौला, रामशरण भण्डारी र भीम कुमारी श्रेष्ठलाई सल्लाहकार मनोनित गरिएको छ। आइतबार वडा अध्यक्ष सचिन भुजेलको प्रमुख उपस्थिति र पूर्व उपाध्यक्षमा भीम कुमारी श्रेष्ठको अध्यक्षतामा अधिवेशन सम्पन्न गरेको सचिव भोजराज पौडेलले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा तास खेल्ने खेलाउने 9 जनालाई पक्राउ गरेको छ। उनीहरूको 7 212 पत्ती तास समेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार 26 वैशाखमा पोखरा 17 रामदर्शन टोलमा जुवा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मथतका कार्यालयबाट प्रहरी टोली खटिएको थियो। टोलीले साँझ 6 समयमा जुवा तास खेलिरहेको उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा खेल्ने वा सट्टाबाजी गर्ने नहुने मुद्दामा 5 दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको जनाइएको छ। तनहुको एक गाउँपालिकाले श्रमको सम्मान र श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ मजदूर संचित कोष कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ। जीवनभर अर्काका लागि पसिना बगाउने तर विपद र बुढ्यौलीमा सहारा बिन हुने अवस्थाको अन्त्य गर्न मेग्दी गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो। 2 चरणमा गरी हालसम्म 96 जना श्रमिकलाई कोषमा सूचीकृत भइसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको पहिलो चरणमा 66,000 र दोस्रो चरणमा 30,000 मजदूरलाई कोषमा आबद्ध गराइ सम्झौता प्रक्रिया सम्पन्न गरेको छ। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले कोषमा आबद्ध श्रमिकलाई हालै आयोजित एक समारोहमा सूचीकृत भएको प्रमाण पत्र र सम्झौता पत्र हस्तान्तरण गर्नुभएको थियो। दैनिक 800 रूपियाँसम्म आमदानी गरे पनि बचत गर्ने बानी हुनुहुँदा स्वास्थ्य शिक्षा अब र आश्वासमा आवासका लागि संकट झेल्दै आएका विपन्न मजदूर लाई लक्षित गरी मजदूर संचितको सञ्चालन कार्यविधि 2081 बमोजिम यो कार्यक्रम अगाडि बढ़ाइएको हो। यो नवीन अभ्यास गर्ने म्याग्दे गण्डकी प्रदेशकै दोस्रो र तनहुको पहिलो स्थानीय तह बनेको छ। यसअघि स्याङ्जाको फेदी खोला गाउँपालिकाले मात्र यस्तो कोष सञ्चालन गरेको थियो। लमजुङको बेसी शहर नगरपालिका छ उपलो मकै डाँडामा महिलाको भीड़बाट लडेर मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय 64 वर्षीय सुकुब माया रिमालको मैयुम भीड़स्थित बोटे चौर सामुदायिक वनमा दाउरा खोज्न जाँदा भीड़बाट खस्रो मृत्यु भएको हो। आइतबार साँझ दाउरा संकलन गर्ने क्रममा गोरेटो बाटोबाट करिब 300 मिटर तल खस्नु भएकी रिमाल भीड़मा अड्किएको अवस्थामा रहेको खबर साँझ करिब 7:45 बजे प्रहरीलाई प्राप्त भएको थियो। खबर लगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक नेत्र बहादुर थापाको नेतृत्वमा 13 जना र सशस्त्र प्रहरी बल नेपाल गुल्मज लमजुङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको कमाण्डमा 15 जनाको टोली उद्धारमा खटिएको थियो। उद्धार टोलीले राति 9:05 बजे अचेत अवस्थाकी रिमाललाई भीड़बाट निकालेर उपचारका लागि प्रदेश अस्पताल लमजुङ पुर्याएको थियो। चिकित्सकले जाँच गर्ने क्रममा राति करिब 10 बजे रिमाललाई मृत घोषणा गरेको प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले जानकारी दिनुभएको छ। प्रहरीको अनुसार शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रदेश अस्पताल बेनीमा 8 महिनाको अवधिमा 60,000 भन्दा बढ़ीले स्वास्थ्य स्वास्थ्य उपचार सेवा लिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि फागुन मसन्तसम्म 60,646 जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ। अस्पतालमा म्याग्दीका साथै पर्वत मुस्ताङ र बागलुङका केही भेगहरूबाट समेत सर्वसाधारण उपचारका लागि आउने गर्दछन्। अस्पतालको अनुसार ओपीडी तर्फ 55,263 जना, इमर्जेन्सी 5,383, दन्त सेवा 1,544, आँखा परीक्षण 1,153, ल्याब 21,945, यूएसजी 6,320, एक्सरे 13,833 र ईसीजी तर्फ 4,140 जनाले सेवा लिएका छन्। यसै गरी खोप 955, रिफर 4,452, भर्ना सहित उपचार 1,492, डेलिभरी 195, शल्यक्रिया 1,033, प्लस्टर 551, ज्येष्ठ नागरिक सेवा 630, सुरक्षित गर्भपतन 226 र परिवार नियोजन 381 जनाले सेवा लिएको अस्पतालले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चालू आर्थिक वर्षमा मोडिफाई गरी नियम विपरीत सञ्चालन गरिएकामा मोटरसाइकलमाथि कडाई गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको समन्वयमा गरिएको विशेष अनुगमनका क्रममा 19 मोडिफाई मोटरसाइकललाई कार्यवाही गरिएको हो। कार्यवाहीमा परेका मोटरसाइकललाई यातायात व्यवस्था कार्यालय डुम्रे तनहुँ मार्फत जरिवाना गरिएको जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक प्रदीप थापाले बताउनु भएको छ। उक्त कार्यवाहीबाट हालसम्म ₹1,30,200 राजस्व संकलन भएको छ। ट्राफिक प्रहरीले सवारी साधनलाई अत्याधिक आवाज आउने गरी मोडिफाई गर्ने, नम्बर प्लेट परिवर्तन गर्ने तथा नियम विपरीत संरचना फेरबदल गर्ने कार्यले दुर्घटनाको जोखिम बढ़ाउने भएकाले निगरानीलाई थप प्रभावकारी बनाइएको जनाएको छ। ट्राफिक नियम उल्लंघन गर्ने तथा सवारी साधन मोडिफाई गरी चलाउनेमाथि आगामी दिनमा समेत निरन्तर कार्यवाही गरिने प्रहरीले जनाएको छ। तनहुँ जिल्लामा शारीरिक सुगठन संगठन भएको छ। जिल्ला खेलकुद विकास समिति तनहुँमा सोमबार उक्त संगठनका लागि निवेदन दर्ता गरिएकामा समितिले उक्त संगठनको प्रमाण पत्र प्रदान गरिएको छ। उक्त संघको अध्यक्षमा महेश कुमार श्रेष्ठ, उपाध्यक्षमा भरत श्रेष्ठ, सचिवमा अनिल अधिकारी, सहसचिवमा लक्ष्मी राणा दराई, को सदस्यमा बालकृष्ण आले र सदस्यहरूमा अनिता पाण्डे, कमल दराई, शैलेश रिमाल र शिशिर थापा चयन हुनुभएको छ। उक्त संघ गण्डकी प्रदेश खेलकुद नियमावली 2078 नियम 6 उपनियम 4 नियम 7 उपनियम 4 बमोजिम दर्ता गरिएको छ। तनहुँको म्याग्दी गाउँपालिका तीन स्थित जनगणपति माध्यमिक विद्यालय तरमा अध्ययनरत कक्षा आठका विद्यार्थी प्रिन्स थापालाई ब्याजका जनप्रतिनिधि एवं युवा समाजसेवी सरोज भण्डारीले पुनः आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ। सामान्य आर्थिक अवस्था रहेको परिवारका कारण पठन पाठनमा समस्या हुँदै आएको जानकारी पाएपछि वडा सदस्य भण्डारीले विद्यार्थीको अभिभावकत्वमा ग्रहण गर्दै निरन्तर सहयोग गर्दै आउनुभएको हो। उहाँले प्रिन्सको उज्जवल भविष्य निर्माणका लागि आफू सधैँ साथ रहने बताउँदै अध्ययन पूरा गरेपछि रोजगारीको अवसर समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। वडा सदस्य भण्डारीले आफूले राज्यबाट प्राप्त गरिने सेवा सुविधा तथा भत्ताबाट आएको रकम व्यक्तिगत रूपमा प्रयोग नगरी सामाजिक तथा मानवीय कार्यमा खर्च गर्दै आएको बताउनु भएको छ। समाजका विभिन्न क्षेत्रमा सहयोग गर्नु आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ छ। हवस् त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबारा हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट्नु नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
20: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
3: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9868161887।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
13: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
14: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
11: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
14: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार,
16: ढोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
18: नमस्कार बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com बाट एन्ट्री लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ रेडियो ढोरबारा हाइलाइट शुरू गरौ अबका मुख्य खबरका शीर्षकहरूबाट सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत नापी र मालपोत सेवालाई एकीकरण गरी स्थानीय तहसम्म विस्तार गर्ने घोषणा एसईईको नतिजा सार्वजनिक 65.98% विद्यार्थी उत्तीर्ण 1,46,000 एनजी मानव बेचबिखनको मुद्दामा पुतली बजार नगरपालिका वडा नम्बर 4 अध्यक्ष शिवबहादुर थापा पक्राउ लमजुङको बेसी शहर नगरपालिका 6 उपल्लो मकै डाँडाको भिरबाट लडेर एक महिलाको मृत्यु इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य वृद्धि अमेरिकाको राष्ट्रिय टीममाथि नेपाल ए विजयी श्रृंखला नेपालको पक्षमा समाचार विस्तारमा सुन्नुहोस् सरकारको आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत भएको छ राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद को संयुक्त बैठकमा हिजो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो नीति तथा कार्यक्रम मार्फत सरकारले राजनैतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गर्नुभएको छ सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनैतिक दलहरूसँगको संवाद र सहकार्यका आधार संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ सरकारले आउँदो आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत एकीकृत बचतकर्ता संरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ सरकारले भिजिट नेपाल 2085 मनाउने घोषणा गरेको छ नीति तथा कार्यक्रममा आउँदो आर्थिक वर्षलाई पूर्व तयारीका रूपमा काम गर्ने उल्लेख रहेको छ एसईई नतिजा प्रकाशित भएको छ यस वर्ष 65.98% विद्यार्थी उत्तीर्ण भएका छन् परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा पत्रकार सम्मेलन आयोजन गरेर बोर्डले हिजो सोमबार साँझ नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो नतिजा भने एसईई परीक्षा गत चैत्र 19 गतेदेखि 29 गतेसम्म सञ्चालन भएको थियो यसपटक परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि हो यस वर्ष एसईई परीक्षामा 5,12,421 विद्यार्थीले फारम भरेका थिए निमितर्फ 4,41,566 र ग्रेड वृद्धितर्फ 70,855 परीक्षाका लागि फारम भरेका हुन् जसमा 2,57,613 छात्रा 2,54,801 छात्र र अन्य 7 रहेका थिए सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी पालिकासम्म विस्तार गर्ने भएको छ राष्ट्रपति रामचन्द्र पौडेलले हिजो सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिका तहमा विस्तार गर्ने योजना रहेको बताउनु भएको हो उहाँले आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अध्यावधि गर्ने प्रक्रिया अघि बढ़ाइने उल्लेख गर्नुभएको छ राष्ट्रपति पौडेलले भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित ठाउँमा बसोबास गर्ने भूमिहीन दलित सुकुम्बासी र व्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित बसोबासको व्यवस्था गरिने पनि बताउनु भएको छ निजामती कर्मचारी को ट्रेड यूनियन खारेज करने करी ल्याएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतको संवैधानिक अदालतले उक्त आदेश दिएको हो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालको बहुमतको रायमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 को दफा 10 कार्यान्वयन नगर्न आदेश दिएको हो। संवैधानिक अदालतमा रहेका अन्य दुई न्यायाधीश विनोद शर्मा र सारंग सुवेदीले भने तत्काल अन्तरिम आदेश दिन नपर्ने भन्दै फरक राय राख्नु भएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा विपदको जोखिम उच्च रहने अनुमान गरेको छ। प्राधिकरणको अनुसार मनसूनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपदको जोखिम उच्च रहेको हो। प्राधिकरणले हिजो सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकारले राष्ट्रिय कार्ययोजना 2083 को मस्यौदामा 19 लाखभन्दा धेरै जनसंख्या प्रभावित हुन सक्ने अनुमान रहेको छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी पहिरो डुबान भूक्षेत्र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना रहेको छ। तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढ़ी प्रभावित हुन सक्ने अनुमान छ। प्रतिवेदनमा मनसून अवधिमा देशभर झण्डै 4,57,145 खर्जुरीका 19,97,431 प्रभावित हुन सक्ने अनुमान रहेको छ। प्रदेशगत विश्लेषण अनुसार कोशी मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसून जन्य पदार्थको विपदको जोखिम तुलनात्मक रूपमा बढ़ी देखिएको छ। प्राधिकरणले विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरेको छ। प्राधिकरणका उपसचिव राम बहादुर केसीले मनसून जन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सुरक्षित ठाउँको पहिचान राहत सामग्री तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी गराउनु भएको छ। तनहुको म्याग्दे गाउँपालिकाले सुत्केरी गाई भैँसीलाई पोषण भत्ता उपलब्ध गराउन थालेको छ। पशुपालनमा किसानलाई आकर्षित गर्न र पशुको स्वास्थ्य सुधारका लागि गाउँपालिकाले बीमा गरेको सुत्केरी गाई भैँसीलाई एकमुष्ट 5,000 रूपियाँ पोषण भत्ता दिने व्यवस्था गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सोमबार सूचना जारी गर्दै सुत्केरी भैँसी गाई भैँसी पोषण खर्च कार्यक्रमका लागि निवेदन आह्वान गरिएको जानकारी दिनुभएको हो। उहाँका अनुसार आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विनियोजित 8,00,000 रूपियाँ बजेटबाट यो अनुदान वितरण गर्न लागि हो। अनुदान प्राप्त गर्नका लागि किसानले तोकिएको ढाँचामा निवेदन, नागरिकताको प्रमाणपत्र, ओडाको सिफारिश, सुत्केरी भएको पशुको बीमा पोलिसी र पशुसँगै पाडापाडी वा बाछाबाछीदेखिने गरी खिचिएको तस्विर सहित जेठ मसान्तभित्र पशु सेवा शाखामा बुझाउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनु भएको छ। सुत्केरी पशु र बाछाबाछीको स्वास्थ्यमा सुधार आउनुका साथै साना किसानलाई आर्थिक रूपमा ठूलो राहत पुग्ने विश्वास गरिएको गाउँपालिकाले जनाएको छ। मानव बेचबिखन मुद्दामा स्याङ्जाको पुतलीबजा नगरपालिका नम्बर 4 का अध्यक्ष शिव बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। पीड़ितको उजुरी पश्चात मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो। ब्यूरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै अब अनुसन्धान अघि बढ़ने बताउनु भएको छ। 2079 को स्थानीय तह निर्वाचनमा थापाले नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो। निर्वाचित भए पश्चात 15 महिना जिम्मेवारीमा काम गरे पनि 2080 भदौ 15 गते स्वास्थ्य उपचारका लागि झण्डै भन्दै ओडा सदस्य लीलावती पौडेललाई कार्यवाहकको जिम्मेवारी दिएर हराउनु भएको थियो। थापा 2 महिना पहिला मात्र नेपाल फर्कनु भएको हो। अमेरिका रहेको बेलामा नगरपालिकाले 2080 भदौदेखि 2081 असार महिनासम्मको सेवा सुविधा 2,86,190 रूपियाँ भुक्तानी गरेको थियो। लमजुङको बेसी शहर नगरपालिका 6 उपल्लो मकैडाँडामा महिलाको भीड़बाट लडेर मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय 64 वर्षीय सुकुमाया रिमालको मयुम भीर स्थित भोटे चौर सामुदायिक वनमा दाउरा खोज्न जाँदा भीरबाट खसेर मृत्यु भएको हो। आइतबार साँझ दाउरा संकलन गर्ने क्रममा गोरेटो बाटोबाट करिब 300 मिटर तल खस्नुभएको रिमाल भीरमा अड्किएको अवस्थामा रहेको खबर साँझ करिब 7:45 प्रहरीलाई प्राप्त भएको थियो। खबर लगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक नेत्रबहादुर थापाको नेतृत्वमा 13 जना र सशस्त्र प्रहरी बल नेपाल गुल्म लमजुङबाट सशस्त्र प्रहरी नायब परीक्षक विकास अधिकारीको कमाण्डमा 15 जनाको टोली उद्धारमा खटिएको थियो। उद्धार टोलीले राति 9:05 अचेत अवस्थाकी रिमाललाई भीरबाट निकालेर उपचारका लागि प्रदेश अस्पताल लमजुङ पुर्याएको हो। चिकित्सकले जाँच गर्ने क्रममा राति करिब 10 बजे रिमाललाई मृत घोषणा गरेको प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार सब परीक्षणका लागि प्रदेश अस्पताल लमजुङमा राखिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ग्रामीण क्षेत्रमा स्वरोजगारका अवसर सृजना गरी किसानको आयस्तर सुधार्न तनहुँमा खरायो पालनलाई व्यावसायिक रूपमा अघि बढ़ाइएको छ। यसै अभियान अन्तर्गत एयरविट कन्सर्न नेपालले ब्यास नगरपालिका 13 का 11 जना किसानलाई प्रजननका लागि उन्नत जातका खरायो र आधुनिक खोर 9 केज निशुल्क उपलब्ध गराएको छ। खरायो पालनलाई पोषण र स्थानीय स्तरमा स्वरोजगारसँग जोड़ने लक्ष्यका साथ 11 जना किसानलाई 33 वटा खरायो माउ र बच्चा हस्तान्तरण गरिएको छ। निर्देशक पूजा पौडेलले ब्यास नगरपालिका 13 का वडाध्यक्ष वसन्त बहादुर ओ आलेलाई ती सामग्री हालै हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा संस्थाका संरक्षक किरण पौडेलले यहाँको हावापानी खरायो पालनका लागि अत्यन्तै अनु

0: तनहुँको एक गाउँपालिकाले श्रमको सम्मान र श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ मजदूर संचित कोष कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ। जीवनभर अर्काका लागि पसिना बगाउने तथा विपद र बुढेउलियामा सहाराविहीन हुने अवस्थाको अन्त्य गर्न म्याग्दी गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो। दुई चरणमा गरी हालसम्म 96 जना श्रमिकलाई कोषमा सूचीकृत भइसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको पहिलो चरणमा 66 जना र दोस्रो चरणमा 30 जना मजदूरलाई कोषमा आबद्ध गराई सम्झौता प्रक्रिया सम्पन्न गरेको हो। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले कोषमा आबद्ध श्रमिकलाई हालै आयोजित एक समारोहमा सूचीकृत भएको प्रमाणपत्र र सम्झौता पत्र हस्तान्तरण गर्नुभएको हो। दैनिक 800 रूपियाँसम्म आमदानी गरे पनि बचत गर्ने बानी नहुँदा स्वास्थ्य शिक्षा र आवासका लागि संकट झेल्दै आएका विपन्न मजदूरलाई लक्षित गरी मजदूर संचित कोष सञ्चालन कार्यविधि 2081 बमोजिम यो कार्यक्रम अघि बढ़ाइएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न अमेरिकाले अगाडि सारेको प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढ़ेको छ। इरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको समाचार संस्था तस्मिनले जनाएको छ। त्यस्तै इरानले लड़ाईबाट खेप्नु परेको हानिको इरानले क्षतिपूर्ति पाउनुपर्ने र हर्मुजमा इरानको सार्वभौम अधिकार कायम हुनुपर्ने माग रहेको छ। यो सँगै एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल 4.1% बढ़ेर $105 प्रति ब्यारल पुगेको हो। गएको 28 फेब्रुअरीमा युद्ध शुरू भएपछि हर्मुज जलमार्ग अवरूद्ध भएको छ। अन्तिममा खेल समाचार। अमेरिकाको राष्ट्रिय टीममाथि नेपालले 7 रनको सनसनीपूर्ण जित निकालेको छ। यससँगै 4 म्याचको त्रिकोणात्मक श्रृंखला नेपालले 4-0 क्लीन स्वीप पारेको हो। नेपालले पहिलो ब्याटिङ गर्दै 264 रनको स्कोर खड़ा गरेको थियो। नेपालका लागि सन्दीप जोराले शतकीय पाली गरेको हो। उहाँले 113 खेलमा 111 रन जोड्नु भएको हो। जवाफी ब्याटिङमा अमेरिकाका सेहन जयसूर्याले कड़ा संघर्ष गरे पनि टीमलाई जतिसम्म डोर्याउन सकेनन्। नेपालले यसअघि स्कटल्याण्डलाई 2 म्याचमा र अमेरिकालाई 1 म्याचमा हराएको थियो। हामी नै खबरहरूसँगै ढोरबराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व मुख्य समाचारहरू पुनः एकपटक सुन्नुहोस्। सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत। नापी र मालपोत सेवालाई एकीकरण गरी स्थानीय तहसम्म विस्तार गर्ने घोषणा। एसईईको नतिजा सार्वजनिक। 65.98% विद्यार्थी उत्तीर्ण। 1,46,000 एनजी। मानव बेजी खन मुद्दामा स्याङ्जाको पुतलीपोजा नगरपालिका वडा नम्बर 4 अध्यक्ष शिव बहादुर थापा पक्राउ। लम्जुङको बेसीसह नगरपालिका 6 पल्लो मकै डाँडाको भिरबाट लडेर 1 महिलाको मृत्यु। इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य वृद्धि र अमेरिकाको राष्ट्रिय टीममाथि नेपाल ए विजय श्रृंखला नेपालको पक्षमा। हवस् तैने खबरहरूसँगै बिहान 5:25 ढोरबराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654-1414 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँ। काठमाडौँबाट
3: मयम चिसापानी अनि बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279 आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900
2: यही आउँदो जेठ 2 गते पहिलो शनिबार
3: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: उपचार हुने रोगहरू
3: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
2: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
3: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिसा पिसाब एवं पेटको समस्या
3: तौल घटबड हुने वा थाइराइडको समस्या
2: लामो समयदेखिको